0: नाताले मात्र पत्नीको शरीरमाथि निरपेक्ष र स्वत प्राप्त अधिकार स्थापित हुन सक्दैन र महिलाको आफ्नो शरीरमाथिको अधिकार विवाह भन्दा माथि हुन्छ भन्ने आधुनिक कानूनी मान्यता समेत स्थापित भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 3 धोबीघाट बस्ने संजय महर्जन र परिवर्तित नाम जाउलाखेल 26 बीच सामाजिक सञ्जाल फेसबुकबाट भएको चिन्जान प्रेम सम्बन्धमा स्थापित भएको थियो। 2075 साल फागुन 10 गते विवाह भएपछि उनीहरू ललितपुरको धोबीघाट स्थित कोठामा श्रीमान र श्रीमतीका रूपमा बस्न थालेका थिए। यसै क्रममा पीड़ित महिला गर्भवती भएकी थिइन् तर उनीहरू विरूद्ध विवाह दर्ता गराउने विषयलाई लिएर सामान्य मनमुटाव र विवाद शुरू भएको थियो। वैवाहिक सम्बन्ध करौड़ीका लागि स्थायी सहमति नभएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। कान्तिपुर दैनिकमा खबर छ, नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइङको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अल्टाल गर्दा डुहाइमको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको हो। राष्ट्रसंघको मानव अधिकार परिषदको स्वतन्त्र विज्ञ रहने विशेष प्रतिवेदकको भ्रमण रोकेर नेपाल सरकार त्यही परिषदको तेस्रो कार्यकालका लागि सदस्य बन्न आगामी अक्टोबरमा हुने निर्वाचनमा सहभागी हुँदैछ। एकातिर राष्ट्रसंघका अधिकारीको भ्रमण रोक्ने र अर्कोतिर परिषदमा सदस्य बन्न प्रयास गर्ने नेपालको प्रवृत्ति विरोधाभासपूर्ण देखिएको मानव अधिकार सम्बन्धी विज्ञहरूले बताएका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ 8 गते सोमबार विश्वासको मत लिन लागेका हुन्।
2: नेपाल सरकार र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालबीच 14 हुँदै सहमति भएको छ। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय भएका छन्। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ।
1: नेपालबाट पहिलो पटक औपचारिक रूपमा अन्तर्राष्ट्रिय बजारमा घिउ निर्यात शुरू भएको छ। पहिलो चरणमा नेपाल दुग्ध विकास संस्था डीडीसीले डीडीसी घिउ दुवै निर्यात शुरू गरेको हो। डीडीसीका अनुसार नेपाली घिउको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित अहिले परीक्षणका रूपमा दुवै पठाइएको छ।
2: वन्यजन्तुले बालीनालीमा क्षति पुर्याउने तथा मानव वन्यजन्तु द्वन्द बढ़दै गएपछि अर्घाखाँचीमा कृषि हानिकारक वन्यजन्तुको कानूनी रूपमा शिकार गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको व्यवस्था अनुसार नेपाली नागरिकका लागि शिकार अनुमति पत्र लिन सार्वजनिक सूचना जारी गरेको हो।
1: अघिल्लो कार्यकालको प्रदेश सभाले दुई तिहाई बहुमतबाट तोकेको सुदूरपश्चिम प्रदेशको राजधानी अहिलेको प्रदेश सभाको कार्यकाल सकिने लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन। वन क्षेत्रमा राजधानी तय गरिएपछि नेपाल सरकारले जग्गाको भोगाधिकार हालसम्म नदिँदा राजधानी कार्यान्वयनमा आउन नसकेको हो।
2: धानबालीमा विभिन्न रोग किराको समस्या देखिन थालेपछि सल्यानका किसान चिन्तित छन्। जिल्लाका कालीमाटी, त्रिवेणी, छत्रेश्वरी लगायतका क्षेत्रमा किसानले लगाएको धानबालीमा रोग किरा देखिन थालेका हुन्। धान खेतीमा गबारो किरा, पात बेरूवा, पतेरा र फड्के किराको समस्या देखिएको सम्बन्धित क्षेत्रका कृषि प्राविधिकले जनाएका छन्।
1: जनकपुरका धार्मिक एवं ऐतिहासिक पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको छ। गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका घर टहरा शनिबार बिहानैदेखि डोजर लगाएर भत्काएको हो।
2: अब शेयर बजार शुक्रबार समग्र नेप्से परिसूचकसँगै म्यूचुअल फण्ड बाहेक सबै समूहगत परिसूचक घटेका छन्। यो दिन नेप्से परिसूचक 10.67 अंकले घटेर 2618.72 बिन्दुमा बन्द भएको हो। 2626 बिन्दुदेखि खुल्ला भएको बजार 2631.28 बिन्दुसम्म पुगेको थियो भने 2614.04 बिन्दुसम्म झरेको थियो। अघिल्लो कारोबार दिन भने नेप्से परिसूचक 7.17 अंक बढ़ेको थियो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो।
1: डिस्क हो खुशीको कनेक्सन।
2: यो हो नेपाली रेडियो।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। एक अमेरिकी संघीय न्यायाधीशले 75 देशका नागरिकलाई लक्ष्य गरी डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको भिसा प्रतिबन्ध नीति खारेज गरिदिएका छन्। यसले राष्ट्रपति ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ। न्यूयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जिनेट भर्गासले उक्त नीतिलाई कानून विपरीत भनेका छन्। विदेश मन्त्री मार्को रूबियोले यसलाई जारी गर्दा आफ्नो कानूनी अधिकार नागेको ती न्यायाधीशको भनाई छ।
4: अब खेल र खेलाड़ीका खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी क्रिकेट सिरिजमा नेपाल ए पुरूष टोलीले लगातार दोस्रो पराजय बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फमेन्स 11 9 विकेटले पराजित भएको हो।
3: अब विचार तथा दृष्टिकोण। राज्य संचालनमा धर्मको भूमिका के हो शीर्षकमा कटक मल्लको विचार कान्तिपुर दैनिकमा छापिएको छ। वैज्ञानिक मनोवृत्तिले कानूनलाई ईश्वरीय आदेश होइन मानिसले बनाएको सामाजिक व्यवस्था मान्छ। सेक्युलर टेस्टको उद्देश्य वैज्ञानिक सोच दृष्टिकोणबाट स्पष्ट गर्नु हो। उदाहरणका लागि समाजका कमजोर वर्गहरूको सुरक्षा समानता र कल्याण प्रवर्धन गर्ने कानूनको पालना गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो। यसै जिम्मेवारीलाई आध्यात्मिक भाषामा भन्नुपर्दा गरीब तथा असहाय व्यक्तिहरूको संरक्षण गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो किनकि यो ईश्वरप्रतिको जिम्मेवारी र करूणाको कार्य हो। यी दुवै भनाइले कर्तव्यको कुरा गर्छन्। फरक यति हो कि आध्यात्मिकले ईश्वर र धार्मिक मूल्यलाई आधार बनाउँछ भने वैज्ञानिक सोच दृष्टिकोणले मानव अधिकार समानता र सामाजिक जिम्मेवारीलाई आधार बनाउँछ। त्यसैले बहुधार्मिक सांस्कृतिक परम्परा रहेको राज्य संचालनमा वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान प्रयोग गर्नुपर्छ। धेरैजसो धार्मिक विवाद र दंगाहरू वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान समायोजन अभावको कारण र परिणाम हुन्छन्।
4: चाडपर्व केन्द्रित आपूर्ति व्यवस्था शीर्षकमा गोर्खा पत्रमा कृष्ण प्रसाद भण्डारीको विचार छापिएको छ। चाडपर्वका समयमा दैनिक अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिका लागि बजारमा वस्तु तथा सेवाको पर्याप्त मौजदात हुनुपर्दछ। पर्याप्त मौजदात, घरेलु उत्पादनमा वृद्धि, भरपर्दो ढुवानी सेवा, इमानदार मूल्य निर्धारण प्रणाली, उचित मूल्य, तौल र गुणस्तर, प्रभावकारी बजार अनुगमन र बजार हस्तक्षेपका लागि गरिएको पारदर्शी व्यवस्था सहज आपूर्ति व्यवस्थाका आधार हुन्।
3: बहुराष्ट्रीय कम्पनी नेपालमा लगानी विस्तार गर्न उत्साहित छन् शीर्षकमा कान्तिपुर दैनिकले लिएको अन्तर्वार्ता रवि भक्त श्रेष्ठसँगको अन्तर्वार्ता छापेको छ। जब कच्चा पदार्थको भन्सार दर अन्तिम वस्तुको भन्दा बढ़ी हुन्छ यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न सकिन्छ। यसअघिका अर्थमन्त्रीले यो कुरा सुनेनन्। अहिलेको सरकारले हाम्रो माग सम्बोधन गरेको छ। अहिलेको सरकारले केही राम्रै गर्न लागे जस्तो लाग्छ तर सरकारकै निकायबाट भएका केही घटनाले उद्यमी व्यवसाय त्रसित छन्। अनुसन्धान नै नगरी उजुरी वा अनुमानकै भरमा पहिला थुनेर त्यसपछि मात्र अनुसन्धान गर्ने गरिएको छ। यो तरिका ठिक भएन। सरकारबाट कुरा आइरहेको छ, त्रसित नहुनुहोस्, नडराउनुहोस्, थोरै गल्ती भयो होला, यसैलाई समस्या बनाएर नबस्नुहोस्। भारतले सिधै सम्बन्धित देशबाट मगाउँदा बढ़ी भन्सार लाग्छ, नेपालबाट आयात गर्दा सस्तो पर्छ। यसरी भारतको भन्सार शुल्कलाई आधार मानेर नेपालमा उद्योग चलाउने कुरा दिगो हुँदैन। अहिलेको सरकारको नियत सफा र राम्रो छ। निजी क्षेत्रलाई साथै लिएर अर्थतन्त्रको विकास गर्नुपर्छ। 35 वर्षसम्म रहेको भद्रगोललाई सुधार गर्दै अघि बढ़नुपर्छ। एक वर्ष हेरौं, जेएनजी आन्दोलनका बेलामा व्यवसायमा ठूलो असर पर्न गयो तर यस्तो अवस्थामा पनि सुतेर बस्ने कुरा भएन। सरकारलाई संस्थागत रूपमा सचेत गराउँदै अघि बढ्नुपर्छ।
4: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
2: चैते धानमा नेक ब्लास्टको समस्या,
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मल।

0: बियर्ड राख्ने ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बिबिएस्ट्रो बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-94-495।
3: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।
4: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: Bahar.
1: स्वयं रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: साझा खबरको सबैभन्दा शुरूमा मृत गरिमा चौधरीको परिवार र सरकारका बीचमा भएको तीन मुद्दे सहमतिको प्रसंग. बाराकोट जितपुर सिमाना उपमहानगरपालिका एक तीन वर्षीय बालिका गरिमा चौधरीमाथि भएको अपराधको घटनालाई लिएर नेपाल सरकार र पीड़ित परिवार बीच तीन मुद्दे सहमति भएको छ. गृह मन्त्रालयमा गैराति भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिकाका गरिमा चौधरीका अभिभावक तथा घर सरकारका प्रतिनिधि बीचमा सहमति भएको हो. सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन सात दिनभित्र पेश गर्ने निर्णय समेत भएको छ. यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ भने त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग संयुक्त समन्वय गरी पहल गर्ने सहमति भएको छ. पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ. सहमति पत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ. पीड़ित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मिनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो. सरकारले पीड़ित परिवार बीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ.
3: जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानूनमा भएको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन सात दिनभित्र पेश गर्ने, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने, बालिका

0: मा चौधरीको अभिभावकको अपेक्षा बमोजिम शालिग निर्माण गरी पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने र बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रीति एवं संस्कार बमोजिम अन्त्येष्टि गर्ने सहमति बनेको हो। यसैबीच जेएनजी आन्दोलनमा मृत्यु भएका 42 शहीद सँगै नेपाल प्रहरीका 3 जनाको शालिग पनि निर्माण गर्न थालिएको छ। सरकारले जेएनजी आन्दोलनमा मारिएका 3 प्रहरी सहित 45 जनालाई शहीद घोषणा गरेको थियो। साध्य बाटो स्थित राखेपको स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 शहीदको मात्रै शालिग शहीदको पार्क बन्न लागेको थियो। प्रहरी प्रधान कार्यालयको अनुरोधपछि शहीद प्रहरीको पनि सँगै शालिग राख्ने भएको छ। घोषणा गरेकामा राष्ट्रिय खेलकुद परिषद राखेपा स्थित स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 शहीदको मात्रै शालिग शहीदको पार्क बन्ने लागेको थियो, तर प्रहरीसँग पर्याप्त समन्वय र सहकार्य नहुँदा यस्तो भएको भन्दै अब प्रहरीको शालिग पनि सँगै बनाउन लागि हो। प्रहरी बाहेक 42 शहीदको शालिग शहीद पार्क धमाधम बनिरहेको समाचार सार्वजनिक भएको थियो। प्रहरी प्रधान कार्यालयले खेलकुद मन्त्रालय र शालिग निर्माणमा खटिएका सहजकर्तासँग शहीद प्रहरीको पनि शालिग बनाउन अनुरोध गरेको थियो।
1: अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमति दिन आवेदन खुला गरेको छ। नेपालमै पहिलोपटक अर्घखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराईले भन्नुभयो,
2: यो वनमा धार्मिक क्षमता भन्दा बढ़ी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढ़ी भयो, इकोलोजिकल ब्यालेन्स भयो, यसको संख्या एकदमै बढ़ी भयो भनेर धेरै क्षति भएको समस्याहरू निहित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि शुरूमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ शुरूआत गरेका छौं र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7 देखि 7, 8, 9, 10 लगायतका नियमहरूमा स्पष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानूनमा भएको व्यवस्था बनाउँदै नै यो सूचना जारी गरिएको हो।
1: सूचना निकालेर बदल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गतेभित्र रितपूर्वक निवेदन दिन पनि भनिएको छ। जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ। जग्गाको कित्ताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकहरूलाई जग्गाको कित्ताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यावसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको हो। देशका 753 स्थानीय तहमध्ये 390 स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीले व्यवस्था गरेको छ। यसैबीच सरकारले खानी तथा खनिजन्य उद्योगमा लगानी बढ़ाउन भन्दै खानी तथा भूगर्भ विभागलाई शक्तिशाली निकायका रूपमा अघि बढ़ाउनु भएको छ। अहिले विभिन्न मन्त्रालय, विभाग र सरकारी निकायले प्रयोग गर्दै आएका अधिकार समेत विभागमा केन्द्रित गर्ने सरकारी योजना छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति 2083 खानी अन्वेषणदेखि वन क्षेत्रको भूगाधिकार, वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति तथा जग्गा रोका र प्राप्तिसम्मका काम खानी तथा भूगर्भ विभागबाट हुने व्यवस्था मिलाउने प्रस्ताव गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई दुई छुट्टा छुट्टै निकायमा विभाजन गर्न बनेका दुई विधेयक कानून मन्त्रालयमा पुगेका छन्। नियमनकारी र सेवा प्रदायको दोहोरो भूमिका निर्वाह गर्दै आएको क्यानलाई छुट्याउने
0: गर्ने गरी सरकारले विधेयक तयार पारेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक गरी दुई छुट्टा छुट्टी विधेयक तयार गरिएको हो। यी विधेयक अहिले आवश्यक प्रक्रियाका लागि कानून मन्त्रालय पुगेका हुन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले विधेयक निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईपछि गरिने गलत अभ्यास र यसको नकारात्मक असर
1: ब्लेडले चिर्ने होइन काट्ने गर्छौं यो एकदमै गलत हो किनभने सर्पले टोक्न साथ त्यो विष त्यहीँ बसेर एकै ठाउँमा रहिरहँदैन अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन् त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ घाउ भइदिन सक्छ
0: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर कहरा भत्काइयो मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत लगायतका खबर बाँकी नै
2: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ
3: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
2: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हो स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषयमा आइन्छ
4: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ
0: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ
0: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र UERC सामुदायिक रेडियो उदयपुर र CIN
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाई 31 नेपाली दूतावास मध्ये अहिले 21 राजदूत विहीन शीर्षकको खबर छ 11 दूतावास गत वर्ष असोज अन्तिमदेखि 4 दूतावास गत वर्ष 13 चैत्रदेखि रिक्त छन् कार्यकाल सकिएर फर्किनु पर्ने 6 करियर राजदूत सरकारको सूचना पखेर बस्दैछन् भने रिक्त नियोगहरू कार्यवाहकको भरमा सञ्चालनमा रहेका छन् त्यस्तै सरकारले 2700 खुला आवेदनमा के गर्दैछ शीर्षकको पनि खबर छ नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक प्रयोग गर्दै सरकारले 14 जेठमा 13 देशका लागि राजदूत पदमा खुला आवेदन माग गरेको थियो 2700 जनाले आवेदन दिएका छन् भारत चीन अमेरिका बेलायत अस्ट्रेलिया इजरायल दक्षिण कोरिया अस्ट्रेलिया बहराइन बंगलादेश मलेसिया ओमन र साउदी अरेबिया लगायतका साउदी अरेबिया बहराइन बंगलादेश मलेसिया ओमन र साउदी अरेबिया लाखका लागि राजदूत पदमा आवेदन माग गरिएको थियो तीबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची पनि बनाइसकेको थियो तर त्यो अहिलेसम्म फाइनल हुन सकिरहेको छैन त्यस्तै 26 वर्षदेखि थला परेको हेटौडा कपड़ा उद्योगको तंगिँदै पुराना 10 मेसिनले कपड़ा उत्पादन थामिसके थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ त्यस्तै भित्रपृष्ठमा बजेट पारित नभई सरकार बदलिएपछि नयाँ बजेटको तयारीमा सुदूरपश्चिम शीर्षकको खबर प्रकाशित छ भने भित्रपृष्ठमै झापा 5 वर्ष सत्ता
6: आडमा अर्बौंका योजना बजेट मात्रै खर्च योजना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ।
7: परीक्षण बिनै सोझै थालमा पुग्छ विषादयुक्त तरकारी शीर्षकमा भवनाथ पाकुरेलले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नुभएको खबर छ। बिहानको उज्यालोसँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलभेडा, ताजा काउली, आलु बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्। तर खेतबाट बजार हुँदै हाम्रो भान्सासम्म आइपुग्ने यी तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। रातभर हजारौं टन नेपाली तथा भारतीय तरकारी बजारमा भित्रिने र बिहान 3-4 बजे नै खुद्रा व्यापारीले लैजाने भएकाले बिहान 5 बजे हुने सीमित परीक्षणले अधिकांश विषादीयुक्त तरकारीलाई समेट्न सक्दैन। किसानले 25-30 प्रकारका विषादी प्रयोग गरे पनि प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट मात्र जाँच गर्ने गरेका छन्। घुम्ते परीक्षण ध्यान समेत प्रयोगविहीन भन्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम बढ़ेको उल्लेख गरिएको छ। लकेटिएकै ठाउँमा फर्किए विस्थापित शीर्षकमा जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छ। कोहलपुर नगर विकास समितिको जग्गाबाट हटाइएका विस्थापितहरू पुनः सोही जग्गा नियन्त्रणमा लिएर बसोबास गर्न थालेका छन्। स्थानीय सरकारले वैशाख 26 र 27 गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बलमा नगर विकास समितिको जग्गामा बनेका 751 घर पहरा भत्काइएको थियो। तर 3 महिना बित्दा पनि आफूहरूको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू शनिबार हिजो पुरानो स्थानमा फर्किएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा त्रिपालमुनि बाँस छैन खाने गाँस शीर्षकमा शेरबहादुर सार्कीले बाजुराबाट लेख्नुभएको खबर छ। बाजुराका 200 भन्दा बढ़ी बाढ़ी पहिरो पीड़ित अहिले त्रिपालमुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाको जमीनमा रहेकाले ती बस्तीका बासिन्दा बाढ़ी पहिरोको उच्च जोखिममा परेको उल्लेख गरिएको छ। वासस्थान अभावले जोखिममा भगेरा शीर्षकमा चाँदन हिमालले लेख्नुभएको खबर छ। विशेष गरी बच्चा हुर्काउने समयमा भगेराले दैनिक सयौंको संख्यामा हानिकारक किरा समातेर बच्चालाई खुवाउने गर्छ। त्यसबाट घर परिवारका तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग गर्नुपर्ने आवश्यकता पनि कम हुने उल्लेख गरिएको छ। भित्री पन्नामा वैदेशिक रोजगारीका अधिकांश उजुरी फर्स्यो शीर्षकमा खबर छ भने रोगले सुक्न थाल्यो धान शीर्षकमा सल्यानबाट लेखिएको खबर पनि छ। स्याउको नयाँ मूल्य निर्धारण गरिएको बारेमा हुम्लाको खबर पनि छ। यस वर्षका लागि हिमाली जिल्ला हुम्लामा स्याउको नयाँ मूल्य निर्धारण गरिएको हो। स्याउ पाक्ने सिजन शुरू भएसँगै बजारमा पठाउनु पर्ने बेला भएपछि स्याउको मूल्य निर्धारण गरिएको हो। यस अनुसार प्रतिकिलो 50-70 रूपियाँसम्म मूल्य निर्धारण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाढ़ी नियन्त्रण नदी व्यवस्थापन र सिंचाई विकास सँगसँगै लैजानुपर्ने बारेमा खबर छापिएको छ भने नेप्सीमा करिब 1% गिरावट भएको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल लागेको बारेमा खबर छापिएको छ। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण नीति तय गर्न आलताल गर्दा डुहाइमको भ्रमण 1 वर्षदेखि अनिश्चित बनेको उल्लेख गरिएको छ। विनोद घिमिरे र दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। डायस्पोरा बढ़्यो बढ़ेन दूतावासका क्षमता शीर्षकमा अर्को खबर राजेश मिश्रले लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ मधेसका पर्यटकीय गन्तव्यमा पूर्वाधारको प्रतीक्षा शीर्षकमा जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर तहरा भत्काइएको बारेमा पनि अजित तिवारीले जनकपुरबाट लेख्नु भएको छ। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत भएको बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा सूचीकृत भएको म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ र यस अन्तर्गत FWCMSमा फिलिपिन्सका 99, श्रीलंका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यान पावर कम्पनीलाई सूचीकृत गरिएको उल्लेख गरिएको छ।
6: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिले धारणा व्यक्त गर्नुभएको छ। इरानका राष्ट्रपति मसूद पेजिस्कियनले अमेरिकासँगको महिनौ लामो युद्ध अन्त्य गर्नुपर्ने समय आएको बताउनु भएको हो। चिकित्सकहरूसँगको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा आएर असफल भएको छ। वार्ता असफल भएसँगै 20 अर्ब अमेरिकी डलर बराबरका क्यारोबिन उत्पादनमा अमेरिकाले 50% कर लगाउने घोषणा गरेको छ। अमेरिकाले अन्तिम समयमा सम्झौताका शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियो कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गर्नुभएको हो। अमेरिकी संघीय आप्रवासन कानूनले कन्सुलर अधिकारीहरूले आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नभएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको हो। साझा खबरमा अब खेल खबर। भारतको भुवनेश्वरमा शनिबार हिजो भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 नेपालका सन्तोषी श्रेष्ठले महिला 5000 मिटर दौड़मा काँस्य पदक जित्नु भएको छ। सन्तोषीले निर्धारित दूरी 17:31.75 सेकेण्डमा पूरा गर्दै काँस्य जित्नुभयो। यस विधामा केन्याकी डीएना वाञ्जाले स्वर्ण र भारतकी भारतीले रजत जित्नु भएको छ। त्यसै गरी टप एण्ड टी20 सिरिजमा नेपाल एले लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाल क्रिकेट टोली बंगलादेश हाई पम्प पर्फमेन्ससँग 9 विकेटले पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एन्टी स्ट्राइकसँग 8 विकेटले पराजय भोगेको थियो। नारारा ओभर डार्बिनमा बंगलादेश हाई पर्फमेन्सले टस जितेर फिल्डिङ गरेपछि पहिलो ब्याटिङ गरेको नेपालले 20 ओभरमा 9 विकेट गुमाएर 900 रन मात्र बनाउन सकेको थियो। र इंग्लिश प्रिमियर लीगमा हल सिटीले शनिबार म्यान्चेस्टर युनाइटेडलाई 2-0 स्तब्ध पारेको छ। युनाइटेड इंग्लिश माथिल्लो डिभिजनमा हलसँग हारेको पहिलो पटक हो। हल टीम बहुमूल्य अंक बटुल्न सफल रह्यो। सेमी अजयीले 17 मिनटमा पहिलो गोल गर्नुभयो। यो इंग्लिश माथिल्लो डिभिजनमा हलका लागि सन् 2017 यता पहिलो गोल रह्यो।
8: सर्पको टोकाईपछि ध्यान दिनुपर्ने पाटो र औषधि नेपालमै बनाउन सम्भावना चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागो हिल बानेश्वर रमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घर बने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रोम लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801000477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: साझा खबरमा अब सर्पको टोकाईपछि भइरहेका गलत अभ्यास र यसको असर। सर्पको टोकाईबाट बस्नका लागि सावधानी अप्नाउनु महत्वपूर्ण हुन्छ, तर सर्पको टोकाईपछि गलत अभ्यास गर्दा उपचार नपाई मृत्यु पनि हुन सक्छ। हामीले सर्पविज्ञ कमल देवकोटासँग यसै बारेमा कुराकानी गरेका छौं।
1: वसन्त बुहराजीले लेख्नु भएको छ, सर्पले पैतलामा टोक्यो भने घाउभन्दा माथि पट्टी अथवा डोरीले कसिलो गरी बाँधेर घाउमा चक्कुले काटेर रगत बगाउने तरिका कस्तो हो? शरीरमा विष फैलिँदैन भनिन्छ, यो विषयमा स्पष्ट पारिदिनु होला। शरीरको पाइपलाई कुनै पनि भागमा टोक्यो भने यो हामीले जुन ब्लेडले चिर्ने होइन काट्ने गर्छौँ यो एकदमै गलत हो, किनभने सर्पले टोक्न साथ त्यो विष त्यहीँ बसेर एकै ठाउँमा रहिरहँदैन। अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन्, त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ, घाउ भइदिन सक्छ, अथवा हाम्रो मुखमा घाउ रहेछ भने त्यहाँ टोक्दाखेरिको बाहिर रहेको विष रहेछ भने त्यो घाउको माध्यमबाट पनि हामीलाई असर गर्ने हुँदा यो चुस्ने कार्य पनि गलत भयो। र यो चिर्ने ब्लेडले चिर्ने काट्ने चक्कुले चिर्ने भनेको यो गर्नै नहुने काममा पर्छ। ब्यान्डेजिङ चाहिँ गर्नु राम्रो, फेरि पातलो कपडाले धेरै नकसिकन उहाँले भन्नुभयो एकदमै कसेर बाँध्ने त्यो गर्नु भएन। एटलिस्ट हाम्रो पाँचवटा औंला मध्ये कुनै औंला छिर्ने गरी मात्र बाँध्नु पर्यो, त्यसको काम भनेको अलिकति त्यसलाई सपोर्ट गर्ने मात्रै हो।
12: हरिदेव महतोले लेख्नु भएको छ, नमस्कार, म बर्दीवासबाट। संसारकै मेडिसिन कम्पनीले अरू औषधि चाहिएको भन्दा बढ़ी उत्पादन गरेको हुन्छ, सर्प टोकाईमा प्रयोग हुने एन्टीभेनम चाहिँ किन उत्पादन गर्न सकिँदैन होला, यो कुनै जीवबाट नै उत्पादन भएर हो कि भनेर सोध्नुभयो।
1: सर्पको विषबाट हामी जुन एन्टिभेनम भनेर दवाई दिन्छौँ, प्रतिविष भनिन्छ नेपालीमा, त्यो बन्ने भनेको पनि सर्पको विषबाटै हो। सर्पको विषलाई अब मिल्किङ प्रोसेस भनिन्छ, एउटा जारमा चाहिँ सर्पको दुईटा विषदन्तलाई टोकाएर त्यहाँ केही ड्रपहरू आइसकेपछि त्यो संकलन गर्दै अब त्यसलाई धेरै बनाएर कुन कुन सर्पको दवाई बनाउने त्यही अनुसारले गरिन्छ। अब हाम्रो देशको केसमा अघि मैले यो सर्पहरूको फोटो देखाए पनि अहिलेसम्ममा इण्डियाबाट आउने हो, र इण्डियामा द बिग फोर स्नेक भनेर चारवटा प्रजातिका सर्पको लागि बनेको छ, एउटा कमन कोब्रा, एउटा कमन करेट जुन तराईमा पाइने करेट भने, एउटा रसल्स भाइपर र एउटा स स्केल भाइपर भन्छ जुन नेपालमै पाइँदैन। भनेपछि हाम्रो नेपालमा पाइने विशेष गरेर तीनवटा सर्पको लागि चाहिँ दवाई बनेर आएको छ। कोब्रा अथवा करेट पनि उस्तै विषको प्रकार उस्तै हुने हुँदा यही सर्पको दवाई चाहिँ प्रयोग गरेर उपचार गरिराखेको छ र धेरै जसो अवस्थामा यसले काम पनि गरिरहेको छ। प्रतिविष एन्टिभेनम बनाउनमा चाहिँ नेपालमा अहिलेसम्म बनिसकेको चाहिँ छैन, रिसर्चहरू शुरू भएको छ नेपालमा पनि। अब यो अहिले मैले जति नाम लिएँ यसलाई एकै ठाउँमा मिसिएर आएको दवाईलाई पोलिभ्यालेन्ट भनिन्छ, बाहिरतिर के छ भन्दा मोनोभ्यालेन्ट भनिन्छ। जस्तो एउटा थरीको गोमनले टोक्यो भने ठ्याक्कै त्यसैको दवाई एन्टिभेनम बनाएको हुन्छ, अर्को करकले टोक्यो भने त्यसैको छुट्टा छुट्टै हुन्छ। त्यसले के हुन्छ भन्दा उपचार गर्दा चाँडो काम गर्छ र बिरामी चाँडो निको हुने भयो। अब यसको मतलब फेरि हाम्रोले निकै नहुने भन्ने होइन, अलिकति समय लाग्छ, त्यो यो धेरै लामो प्रक्रिया छ। अब धेरै जसो देशमा त्यो विष निकालेको लागि
12: नेपालमा पनि उत्पादनको लागि अगाडि बढ़्यो भनेर बेला बेलामा केही खबरहरू सार्वजनिक हुन्छन्, त्यो कस्तो खालको
1: त्यस्तो छ। केही समय अगाडिसम्म नेपालमा सर्पको विष झार्नु नै कानूनले वर्जित गरेको थियो, अलिकति गैर कानूनी जस्तो मानिन्थ्यो भने पछिल्लो केही समय यता त्यो त्यसको कानून बनेको हुनाले चाहिँ अब सर्प पालनको लागि विशेष गरेर विष झार्नलाई त धेरै सर्पहरू पाल्नु पर्यो। नेपाल सरकारले बनाएको केही नीति नियम छ, नेपाल सरकारको पर्मिसन लिएर सर्प पालनको लागि गाइडलाइनहरू छ, त्यो गाइडलाइन फलो गरेर सर्प पाल्ने र पालिसकेपछि ती सर्पबाट आएका सेकेन्ड जेनेरेसन भनौँ न माउ लिएर त्योबाट आएका सेकेन्ड जेनेरेसनहरूबाट चाहिँ अनुबल्ल यो एन्टिभेनमहरूको लागि अगाडि बढ़ाउने हो।
12: सर्प विज्ञ कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। बदेल मृगको शिकार गर्न पहिलो पटक अर्क खाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकारबीच तीन बुधे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन, तीन प्रहरीको पनि शालिग बन्ने। राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल वर्गीकरण नहुँदा रोकियो जग्गाको किताकार। मलेसिया तर नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यानपावर कम्पनी सूचीकृत, खानी विभागलाई बन्दकी जग्गासम्मको जिम्मेवारी, कानून मन्त्रालयमा पुग्ने क्यान विभाजन विधेयक। अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई, सैनिक नेतृत्व भने नझुक्ने अडानमा अमेरिकाले क्यानाडालाई लगायो 50% कर। र एथलेटिक कन्टिनेन्टल टूरमा सन्तोषीलाई काश्य टप एण्ड T20 सिरिजमा नेपालको लगातार दोस्रो हार, इंग्लिश प्रिमियर लीगको पहिलो खेलमै युनाइटेडको हार। साझा खबर कन्टेन्टमा कार्टुन हामीले आशिष खनाल मास्टरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, अब तेज नजिकै गर्दा विभिन्न प्रकारका गीत संगीतहरू सार्वजनिक हुने क्रम पनि बढ़िरहेको छ। कतिपयले लोकप्रियता र आफ्नो लगानी उठाउने नाउँमा त्यो ल्याउन नहुने खालका गीतहरू पनि ल्याएको भन्दै विभिन्न टीका टिप्पणी र आलोचनाहरू पनि भइराखेको छ। एउटा खुल्ला सड़क जहाँ एकजना व्यक्तिले आफ्नो त्यहाँ बालकलाई साथमै लिएर
7: अगाडि बढ़िराखेका छन्, माथिपट्टि बोकेका छन् र ती बालकसँग ती व्यक्तिले केही कुराकानी गर्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, जीवनमा तीन कुरा कहिले पनि नभुल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न।
6: हजुर प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अहिलो समय सूचक अहिले बिहानको 7 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर गाउँ दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
4: चैते धानमा नेट ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम:
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइराख्ने:
4: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा, वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा, वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना: चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यता

0: साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रम याप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-63359।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह विन्यास बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-94-495।
4: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

नेपाल का विभिन्न जिला विभिन्न रेडियो स्टेशन प्रत्यक्ष रूप में के साथ कार्यक्रम ज्योतिष वास्तु सुन्ने आई राख्स हमारे एफएम 94 मेगाहर्ट्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ट्ज रत्नगर 2 टाढीबाट इच्छाकामना एफएम 102.4 मेगाहर्ट्ज इच्छाकामना कुरिन्टा चितवनबाट रेडियो स्थायीनो 89.8 मेगाहर्ट्ज रौंडी चितवनबाट हाम्रो राष्ट्रिय एफएम 88.8 मेगाहर्ट्ज भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट सामुदायिक रेडियो दुधोरी एफएम 97.2 मेगाहर्ज दुधोरी सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटोडा मकनपुरबाट रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ नगरपालिका सर्वाईबाट नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज वर्षबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज निरगन्तिन धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजनीति 2083 साल भदौ महिनाको आज 7 गते तदनुसार ऋषि सन् 2026 अगस्त 23 तारिक सगसम्वत 1948 नेपाल सम्वत 1146 रौद्र नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज आइतबार रहेको छ। श्रावण शुक्ल पक्ष तिथि रहेको छ। आज एकादशी तिथि रहेको छ। आज विशेष गरी एकादशी पचपन्न घडी 26 पला रहेको छ। नक्षत्रमा रहेको छ मूल नक्षत्र 32 घडी 29 पला रहेको छ। न यो विशेष गरी योगमा रहेको छ विष्कुम्भ योग रहेको छ 6 घडी 44 पला, यानि कि बिहानको 8:20 तदुपरान्त प्रीति योग रहनेछ। करणमा रहेको छ भद्राकरण रहेको छ। विशेष गरी चन्द्रमा आज विशेष गरी धनु राशिमा श्री सूर्यनारायण चाहिँ सिंह राशिमा आनन्दाद योगमा आज सिद्धि योग रहेको छ। आज बिहान सूर्योदय 5:38 भयो भने सूर्यास्त 6:33 हुनेछ र आजको दिन मन घडी 12:55 पल्ला रहनेछ। आज दिन विशेष रहेको छ। आज पुत्र र एकादशी व्रत भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यसै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको लाभ समय, आजको काल समय यानि कि राहुकाल र आजको सर्वप्रथम लागौ। आजको राहुकाल यानि कि अशुभ समयतर्फ लागौ। आजको कालबेलाको समय रहेको छ दिउँसो 12:06:15 दिउँसोको 1:43 13 सेकेन्डसम्म कालबेला। यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 1:43 14 सेकेन्डदेखि दिउँसोको 3:20 12 सेकेन्डसम्म शुभ बेला रहनेछ। आजको लाभ बेला रहेको छ बिहानको 8:52 18 सेकेन्डदेखि विशेष गरी बिहानको 10:29 17 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष जानकारी। सूर्य सिंह राशिमा, चन्द्रमा विशेष गरी धनु राशिमा, मंगल मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ। मूल नक्षत्रको तेस्रो चरण नाम आउँछ भावना नाम आउँछ अथवा भागीरथ भन्ने नाम आउँछ।
आदिलाई राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। कि तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब हुने पारो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन धर्ममा श्रद्धा र परोपकार मन जानेछ। गरेको कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आश मारेको काम बन्नाले उस लाग्नेछ। सानो प्रयत्नले ठुलो काम बन्दै जानेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्दैछ। विशेष योजनाहरू बन्दै जानेछन्। व्यापार व्यवसायमा लाभ हुनेछ। भाग्य नदीको समय रहेको छ। रोकियो काम बन्ने र नयाँ काम थारनी हुने खालको यो भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर रहे पनि चुनौतीपूर्ण काममा जुट्नु पर्दा परिस्थितिले कठोर निर्णय गराउन सक्छ। कमजोर नतिजा सच्याउन काम देखाउनु पर्ने हुन सक्छ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। श्रम परे पनि पछि फाइदा हुने काम गर्न सकिन्छ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। मेहनतको उपलब्धि प्राप्त हुने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमा रहनेछ। व्यापार व्यवसायले रमाइलो यात्रा गराउने अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तको साथले नयाँ आशा जगाउने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखे पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। सानो गल्तीले हर्जना तिर्न सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खाउँदा राम्रो हुनेछ। अरूको स्वार्थका लागि कुनै काम गर्नुपर्ने स्थिति आउन सक्छ। विश्वको निर्णयले समस्या निम्त्याउन पनि सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्दछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुन जाँदैछन्। सेवामूलक कामबाट धन लाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्दछ। सन्तान वा अनुयायीहरूको साथले हिम्मत दिलाउने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। सहयोगी चयन गर्न राम्रो विचार गर्नु पर्ला। नयाँ काम थाल्न केही समय पर्खाउँदो बुद्धिमानी हुनेछ। मेहनत गर्दा काम सम्पादन हुँदै जानेछन्। साथीभाइहरूको असमझदारी सम्झौतामा टुङ्गिन सक्छ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा हुनेछ। दोहोऱ्याएर प्रयत्न गर्दा पहिले रोकियो काम समेत बन्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने प्रतिमा।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश सीता काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नु अघि परिस्थितिबारे राम्रै अध्ययन गर्नुहोला। व्यापारमा बाधा पुग्नेछ भने अरूको लागि समय पर्खाउनु पर्ने योग रहेको छ। व्यापार व्यवसाय भन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिता काम सम्पादन हुन जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धनलाभ हुनेछ। आमदानीको स्रोतहरू बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने सम्भव रहेको छ। नामदाम इनाम हात पार्न पनि सकिने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतले मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले साथमा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला समेत जाग्ने खालको यो भूमि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम बन्द जानेछ। अर्थ अभाव फर्किन पनि सक्छ। आवश्यक पर्दा सर सपोर्ट वा कर्ज मार्फत धन जुट्दै जानेछन्। तर खर्च बढ्दै जानेछन् भने समयमा आलस्य गर्ने बानीले पछि परिन्छ। लगानी बढाउने अवसर समेत प्राप्त हुने खालको यो भूमि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन नाटले काम सम्पादन गर्न सकिन्छ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनका आमदामी बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुनेछ। विशेष गरी थोरै लगानीबाट धेरै नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पुराना कामको चर्चा हुँदै जानेछन् भने मेहनत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर अरूका लागि काममा समय पर्खाउनु पर्दा आफ्ना काम रोकिन सक्छ। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूर्ण गर्न बाधा पुग्नेछ। परिस्थितिवश आफन्तबाट टाढिनु पर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्ने खालको योग भई राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी दशौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घरेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाउने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घरेडीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने प्रतिमा
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सबै पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भने गरिसकेका छौँ। र अब भने पालो रहेको सतर्कको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह बच्चा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। आज दिन विशेष रहेको छ, आज पुत्रदा एकादशीको दिन पनि रहेको छ। आज पुत्रदा एकादशीको दिन असाध्यै पवित्र दिन रहेको छ। आज पुत्रदा एकादशी श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी तपाईँले भन्न सक्नुहुन्छ विशेष गरी। र पुत्रदा एकादशीको व्रत र एकादशीको महिमा, एकादशीको महात्म्य श्रवणहरू तपाईँले गर्नुभयो अथवा पण्डितजीहरूद्वारा गुरूद्वारा तपाईँले श्रवण गर्नुभयो सुन्नुभयो भने अथवा आफै पनि तपाईँले अध्ययन गर्नुभयो पाठहरू गर्नुभयो महात्म्यको भने पुत्रलाई राम्रो हुने, विशेष गरी तपाईँको छोरा जन्मिएको छैनन् भने पुत्र प्राप्ति हुने, यस्तै गरी छोराहरू छन् भने उनीहरूलाई राम्रो हुने, उनीहरूको बुद्धि राम्रो हुने, बुद्धि विकासहरू हुने ग्रह हुन्छ। आज पुत्रदा एकादशीको दिन असाध्यै पवित्र दिन रहेको छ। लक्ष्मी नारायणको पूजा विशेष गरी विष्णुजीको पूजा आज हामीले गर्न सकिन्छ। यो तपाईँलाई मैले जानकारी गराइहाले। पुत्रदा एकादशीको विषयमा अरू केही जानकारीहरू लिन मन लागेका छन् भने सम्पर्क गर्नुहोला। अब अशक्त बिरामी हुनुहुन्छ तपाईँहरू भने कमसेकम लसुन प्याज माछा मासु अन्डाहरू मुसुरोको दाल भान्डाको तरकारीहरू नखानु, शुद्ध भोजन तपाईँले गर्नु सकिन्छ। सम्भव छन् स्वास्थ्यले साथ दिन्छ भने अन्न नखानु, साधा फलफुलहरूमा तपाईँहरू बस्नुहोला। अब नखाइ नहुनेछन् भने जौको तपाईँको चाहिँ च्याख्ला यानि कि दलियामै भन्छ त्यो तपाईँले सेवन गर्न सक्नुहुन्छ भोजनमा, त्यो बनाएर तपाईँले खान सक्नुहुन्छ। जौको दलिया असम्भव छ पाउँदैन, तपाईँको नजिक छैन भने मकैको च्याख्राबाट पनि काम चढ्न सकिन्छ है विशेष गरी। तर यी कुराहरू पनि नखाएको राम्रो मानिन्छ। अथवा काम छ, ड्युटी छ, अशक्त हुनुहुन्छ, बिरामी हुनुहुन्छ, औषधि सेवन गर्नुपर्ने छन् भने चाहिँ तपाईँहरूले भगवान्लाई भोग लगाएर आफैले पनि लिन पाउन सक्नुहुन्छ भनेर मैले तपाईँलाई जानकारी पनि गराएँ। कार्यक्रम ज्योतिष वास्तुको बसाइमा छौँ हामी यतिखेर। कार्यक्रम ज्योतिष वास्तु चाहिँ हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौँ, तपाईँलाई थाहा छँदैछ। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी, ग्रह अनि भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर नमस्ते।
1: नमस्ते हजुर,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यहाँ धादिङबाट हजुर।
0: धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम के हो?
1: गल्छी बहिरिनी।
0: गल्छी बहिरिनीबाट
1: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म मेरो छोराको विषयमा।
0: हजुर, जन्ममिति भन्नुहोस् त कति हो बाबुको? 2060 साल जेठ महिनाको 6 गते जन्म समय पनि भन्नु।
1: समय बेलुका
0: 6:05 अनि के बार पर्छ?
1: मङ्गलबार।
0: मङ्गलबार पर्छ। जन्म गोर्खा जिल्लामै भएको हो? धादिङ जिल्लामै
1: भएको हो।
0: ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आचार्यमा श्रीमती रामानुजायमा 2060 साल जेठ कृष्ण पक्षको मंगलबार पञ्चमी तिथिमा जन्म, मकर राशि, उत्तर साणाको दोस्रो चरण, नाम आउँदो रहेछ भोबाट भोजराज भन्ने नाम आउँछ, अन्तिनारी नरगण पनि परेको छ बाबुको, घातकमा परेको छ तिथिहरू चाहिँ चौथी नवमी चतुर्दशी घातक, मंगलबार घातक, रोहिणी नक्षत्र घातक, नम्बरमा 11 नम्बर, राशिमा चाहिँ वृश्चिक भन्ने राशि घातक छ है, राशिमा वृश्चिक राशि घातक भनेर लेखेको छ। कुण्डली ग्रह दशा भाग्यको विषयमा जानकारी गराउँछु म तपाईँलाई। 2060 सालको बाबु ग्रहबाट हेर्दा बाबुलाई सूर्य ग्रहणको योग परेको छ, माङ्गलिक छन्, महालक्ष्मी योगमा जन्म, असाध्यै राम्रो छ। यो बाबुको विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने ग्रह छ। आगोबाट केमिकलहरूबाट तेजाबबाट टाढा रहनुपर्छ, बिजुलीबाट टाढा रहनुपर्छ, सरकारी क्षेत्र सरकारी जागिर राम्रो, विदेश क्षेत्र वैदेशिक यात्रा राम्रो, यो बाबुलाई जागिर भन्दा व्यापार व्यवसाय राम्रो फाप्छ भनेर देखाउँछ। यहाँबाट हेर्दाखेरि चाहिँ बाबुले 2037 साल भन्नुभएको छ, अहिले बाबुले भ्रामरी आएको राहु भन्ने ग्रह चलेको छ, एक ठाउँमा आएको स्थानमा जस्तै विदेश जाने हो भने विदेश यात्राहरू गराउने कुनै चिन्ह पनि परेको छ बाबुको लागि है, नराम्रो छैन, ठिकै छ। यो सूर्य ग्रहणको लागि चाहिँ आइतबारको दिन नुन नखाने, चोखो खाने, शुद्ध भोजन, सूर्यको पूजा, सूर्यलाई जल अर्पण अर्घहरू दिने गर्नुपर्छ बाबुले। माङ्गल्यको लागि मंगलबारको दिन चोखो युद्ध गर्ने, माङ्गल्यक नै केटी खोजेर विवाह गर्ने गर्नुपर्छ। अलिक छिटो रिसाउन लिएको रहेको स्वभावको देखाउँछ। यी कुराहरू गराउनु भयो भने बाबुलाई राम्रो हुन्छ। माङ्गल्यको रत्न कवच पाउँछ हामीसँग, यो माङ्गल्यको रत्न कवच धारण गराइदिनु भयो भने धेरै कुरामा राम्रो र सहज हुन्छ बाबुको लागि। हजुर, रत्न कवच भनेको औठी पनि हुन्छ। अब यो युवाहरूलाई औठी भन्दा लकेट बनाएर घाँटीमा लगाउँदा राम्रो हुन्छ। अहिले भ्रामरी र राहु चलिरहेको छ, म अलिक चञ्चल चञ्चल रहन्छ, फेर हुँदैन कि भन्ने कुराहरू हो, के सम्बन्धीको छ भन्नुहोस् त।
1: उसले अहिले कम्प्युटर क्लासको
0: ठिक छ, त्यसमा त्यस्तो नराम्रो छैन। तपाईँको लगाइदिनु भयो भने अलिकति तपाईँको चाहिँ हौसला पनि आउँछ, अनि बाबुको कुण्डली पनि राम्रो, व्यापार पनि राम्रो हुन्छ। किनकि अहिले भ्रामरी र राहु चलेको छ, भ्रामरी र राहुले के गराउँछ भन्दा थिर गराउँदैन। भ्रामरी भनेको चञ्चल स्वभावको ग्रह हो, केही समय त्यो कम्प्युटरमा मन जाने, त्यसपछि मन नजाने हो, त्यस्तो हुन्छ। व्यापार व्यवसाय भने चाहिँ मैले बाबुले व्यवसाय गर्नुभएको राम्रो हो, जागिर भन्दा व्यवसाय राम्रो हुन्छ, पैसा पनि कमाइन्छ, नकमाउ होइन, खर्च अलिक धेरै हुन्छ बाबुको यहाँबाट हेर्दा। अब अरू नगर्नु, रत्न कवच लगाउनु बाबुलाई चाहिँ भन्नु, रत्न कवच हामीसँग पाउँछ, 10 बजेपछि फोन गर्नु, अर्डर गर्नु, म बनाएर पठाइदिन्छु। अनि त्यो हेरी हेरी पर्छ, कस्तो खालको लगाउनुहुन्छ त्यस्तै पर्छ। अब बाबुले चाहिँ आइतबारको दिन र मङ्गलबारको दिन चाहिँ मैले भने जस्तै गरी गर्नुभयो भने राम्रो हुन्छ, समस्या हुँदैन
1: है।
0: अरू केही खर्च गर्नु पर्दैन, ठिक छ। विवाहमा ख्याल गर्नुहोला, माङ्गलिक नै केटी खोजेर विवाह गर्नुपर्छ, यसमा ख्याल गर्नुहोला। रत्न कवच आवश्यक छ, व्यापार व्यवसायलाई, विवाहको लागि, दाम्पत्यको लागि आवश्यक छ बाबुको लागि, त्यति भए यसमा ख्याल गर्नुहोला। अरू त्यस्तो नराम्रो छैन, ठिक छ, कुरा राम्रै छ है त। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि धादिङबाट फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98-451-75-223 र 98-056-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। नमस्ते, कहाँको बोल्दै हुनुहुन्छ?
2: हेलो, नमस्ते बुवा, म सुनलबाट निशा कुमार।
0: निशा कुमार सुनलबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोराको बारेमा।
0: कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ? सधैँ सुनिरहनुहुन्छ। छोराको जन्ममिति भन्नुहोस् त, कति हो? 2080 साल फागुन महिनाको 30 गते जन्मेको समय भन्नु?
2: 5:19
0: जन्म। जन्म कुन जिल्ला भएको हो?
2: नवलपरासी
0: र सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आचार्यमा श्रीमती रामानुजाय महा 2080 साल फागुन शुक्ल पक्षको बुधबार 4 तिथिमा जन्म, मेष राशि, अश्विनीको तेस्रो चरण नाम आउँदो रहेछ चोबाट, नानीको नाम बाबुको नाम आउँदो रहेछ चोबाट, चोलाकान्त भन्ने नाम आउँदो रहेछ। आदिनारी देवगुण परेको छ बाबुको, घातकमा परेको छ तिथि बाबुको लागि प्रतिपदा षष्ठी एकादशी घातक छ, आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक छ। अलिकति यो बाबुको स्वास्थ्यमा समस्या आउने ग्रह छ, पेटमा समस्या, टाउकोमा समस्या आउँछ, छिटो रिसाउने स्वभावको हुन्छ, यो बाबुको लागि चाहिँ अलिक खानेकुरामा ख्याल गर्नुपर्छ, अलिक पानीको मात्रा शरीरमा कम, पानी अलिअलि पानी पिलाउने गर्नुपर्छ। अहिले केतु र भ्रामरी ग्रह चलेको छ, स्वास्थ्यमा समस्या छ यो बाबुको, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्या जिज्ञासा के छ र भन्नुहोस् त। ग्रह बिग्रेको छ यो बाबुको, भ्रामरी र केतु भन्ने ग्रह छ, ग्रह बिग्रेको हो। अनि बुध राहुसँगै बसेको भएर हो, यसको रत्न कवच लगाइदिनु। बाणीमा बाणीमा राहु आएर बसिरहेको छ क्या घाँटीमा, त्यो भएर हो। रत्न कवच लगाइदिनु बाबुलाई। अनि यसो कालो कुकुरहरूलाई खानेकुराहरू खुवाउने कुकुरहरूलाई होइन, बाबुको हातबाट यसो खुवाउने, हातबाट भन्ने हातमा दिनु भने टोक्ला, फेरि बाबुको हातबाट यसो भुइँमा राखिदिने केही पातमा अथवा भाँडामा बर्तनमा केहीमा, अनि कालो कुकुरहरूलाई त्यो गराइदिनु भयो भने राम्रो हुन्छ, समस्याहरू आउँदैन। यसो तेलहरू चाहिँ शिरमा टाउकोमा तेलहरू लगाइदिने कुकुरको होइन, त्यो गर्यो भने राहु भन्ने ग्रह कमजोर हुन्छ, राम्रो हुन्छ, बलियो हुन्छ। अनि राहु ग्रहको प्रभाव राम्रो हुन्छ, सकारात्मक आउँछ, अनि त्यसपछि राम्रो हुन्छ बाबुलाई है। त्यसो चिन्ता गर्नु पर्दैन, बोल्छ बोल्नलाई, तर अलिक ढिलो बोल्छ, अलिकति पछि बोल्दाखेरि अड्किँदै बोल्ने, भकभक्याएर बोल्ने बानी हुन्छ, प्रश्न नबोल्ने बानी हुन्छ, त्यो केही समयमा राम्रो भइहाल्छ। अलिकति पानीहरू पिलाउनु गर्नु, अब अलिक समस्या नै धेरै नै पर्यो भने चाहिँ रत्न कवच लगाइदिनु पर्छ बाबुको, नभए त्यस्तो पर्दैन। पछि गएर अलिक छिटो रिसाउने झक्की स्वभावको हुने ग्रहहरू पर्छ बाबुको, विवाह बारेमा पछि भविष्यमा विशेष ख्याल गर्नुपर्छ। अहिले भ्रामरी र केतु दशाको शान्ति गर्नुपर्ने बेला भएको छ, एकपटक ग्रह शान्ति राम्रो तरिकाले राम्रो विधि र राम्रो विधानले कर्म गराइदिनु भयो भने बाबुको लागि धेरै कुरामा राम्रो हुन्छ, सहज हुन्छ, चिन्ता गर्नु पर्दैन है। यस्तो हुन्छ, माता पितासँगको सम्बन्ध यो बाबुको लागि चाहिँ राम्रो छ, तर जस्तै माता र पिताको दुईजना बुढाबुढीको ग्रह, आमा र बाबु ग्रह अलिक नमिल्ने ग्रह छ, त्यसैले यो बाबुको बुवाको चाहिँ दुई विवाह हुने ग्रह परेको छ के, अलिकति ग्रह त्यस्तो परेको छ, त्यसको लागि चाहिँ आँखसँग विवाह गर्नुपर्छ। तपाईँको छोरा हो, छोराको नाति हो, छोराको छोरा हो, हजुर तपाईँको छोरा हो कि नाति हो भनेर सोधेको मैले तपाईँलाई हो, तपाईँको तपाईँको श्रीमानको ग्रह मिल्दैन भनेको, श्रीमानको दुई विवाह हुने ग्रह परेको छ, आँखसँग बिहा गराइदिनु भनेको मैले, बुझ्नुभयो बुझ्नुभयो। अलिक अरू के छ र भन्नुहोस्, अरू के कुरा सोध्नुहोस् र भन्नुहोस्। राम्रो छ, त्यस्तो नराम्रो छैन, पहिला अहिले ग्रह शान्ति गराइदिनु, स्वास्थ्य राम्रो बनाउनुहोस्। केतु र भ्रामरी ग्रह चलिरहेको छ, राम्रो ग्रह छैन, अलिक विशेष ख्याल गर्नु है। हुन्छ, मन्दिरमा गएर कटाउनु मिलिहाल्छ नि,
2: मन्दिरमा हुन्छ,
0: तपाईँहरू पूजामा बस्नु हुँदैन होइन, तपाईँहरू पूजामा बस्नु हुँदैन, मामा घरतिरबाट हजुरबाहरूलाई आमाहरूलाई बोलाउने अनि त्यसपछि मन्दिरमा बसेर पूजा गर्न मिल्छ ग्रह शान्ति, नभए त्यस्तो लाग्छ भने रत्न कपाल लगाइदिनु अहिलेको लागि, अनि एक वर्षपछि दशाको शान्ति गराइदिनुहोस् भइहाल्छ है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो, हामीलाई सुनौलबाट फोन गर्नुभएको थियो, आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806525273 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत पनि गरौँ। काम्रो खुब बोल्दै हुनुहुन्छ,
3: नमस्ते।
0: हजुर, कार्यक्रम ज्योतिष बास्तुमा फोन गर्नु भएको छ, काम्रो खुब
3: लोकेसन खोज्दै सर, यो टाढीबाट
0: लोकेसन भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हो।
3: एयरपोर्टको उयो सर
0: हजुर एयरपोर्ट गेटकै अगाडि हो
3: अच्छा
0: उहाँले फोन गर्नुभएको थियो उहाँ चाहिँ प्रत्यक्ष रूपमा भेट्न आउनको लागि फोन गर्नुभएको रहेछ तपाईँले आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ कोही मिटर आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कामको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: नमस्ते गुरुजा
0: हजुर हजुर कामको बोल्दै हुनुहुन्छ
2: रुन्टीगढीबाट
0: बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम
2: माया नेपाली
0: माया नेपाली बोल्दै हुनुहुन्छ कसको विषयमा हेराउन चाहनुहुन्छ मायाजी
2: मेरो बुढाको बारेमा
0: श्रीमानको विषयमा जन्मिति भन्नुहोस् त उहाँको कति हो
2: 5 महिना 24 गते
0: भदौको 24 गते के बार पर्छ
2: शनिबार
0: जन्म समय भन्नुहोस् त
2: जन्म समय के भन्छ अन्त 3 बजेतिर
0: 3 बजे दिउँसोको 3 बजे हो कि रातिको 3 बजे दिउँसोको जन्म कुन जिल्लामा भएको हो ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेशमा श्रीमती रामानुजायमा 2057 साल भाद्र शुक्ल पक्षको शनिबार एकादशी तिथिमा जन्म मकर राशि उत्तर साढाको दोस्रो चरण नाम आउँदो रहेछ भोबाट भोजराज भन्ने नाम आउँछ श्रीमानको नारी नरगण परेको छ अलि छिट्टो रिसाउने झनक्क रिसाउने स्वभावको हुनुहुन्छ 2057 सालको बाबु अहिले घातक तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातक हुन्छ नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक छ तपाईँ अलि स्वभाव कि अलिक घमण्डी स्वभाव कि हुनुभएको रहेछ तपाईँ होइन घमण्ड देखाउनु हुँदैन बुढाबुढीमा जहाँ कम्प्रोमाइज गर्ने मिलेर बस्ने गर्नुपर्छ तपाईँको प्रेम विवाह हुने ग्रह परेको अनि तपाईँको दुईजना घरबार दाम्पत्यमा बाधा आउने ग्रहहरू पनि परेको देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ अब ख्याल गर्नु पर्यो तपाईँहरूले चाहिँ तपाईँको श्रीमान छिट्टो रिसाउने साना साना कुरामा झनक्क हुने एकैछिनमा सेलाउने तपाईँ चाहिँ ठस्छ ठस्केर बसिराख्ने मनमा इगो लिने यसले मलाई यस्तो भनेको थियो भनेर मनमा इगो रिस लिइराख्ने अनि मनमुटाव हुने ग्रहहरू परेको छ यसमा ख्याल गर्नुपर्छ तपाईँले है हो कि होइन मैले भनेको कुरा ठिक हो कि होइन हो अब ती कुरालाई नराम्रो कुरालाई बानी हटाउने तपाईँले पनि हटाउने तपाईँको श्रीमानले पनि हटाउने फेरि यो घर बिग्रिन्छ तपाईँहरूको बुझ्नुभयो त्यो भएर यसमा एकदम ख्याल गर्नुपर्छ तपाईँहरूले चाहिँ प्रेम विवाह भएको हो नि तपाईँहरूको कति महिना प्रेम भएको लग कति महिना गरेर बिहा गर्नुभयो जे भए पनि तपाईँले चिन्जान गरेर आफै खोजेर बिहा गर्नुभयो होइन हो अब त बा आमालाई भन्ने ठाउँ पनि छैन हो कि होइन त्यो भएर आफै मिलेर बस्नु भयो भने बल्ल राम्रो हुन्छ नभए राम्रो हुँदैन दुःख पाइन्छ समस्या हुन्छ बाधा आउँछ रोकावटहरू आउँछ जीवनमा होइन यही कुरामा ख्याल गर्नु अरू त्यस्तो नराम्रो ग्रहहरू छैन ठिकै राम्रै देखिन्छ है पहिला आफ्नो र आफ्नो श्रीमानको सम्बन्ध ठिक पार्नु न छोराछोरीसँग सम्बन्ध राम्रो भइहाल्छ नि हो कि होइन बुढाबुढी झगडा गर्नुहुन्छ तपाईँहरू अनि छोराछोरीसँग सम्बन्ध कस्तो हुन्छ बुढाबुढी झगडा गर्यो भने छोराछोरीको दिमागमा असर गर्छ फेरि झगडा नगर्नुहोस् मिलेर बस्नुहोस् हाँसेर बस्नुहोस् खुसी भएर बस्नुहोस् केही कुराहरू उहाँले भन्नुभयो भने नराम्रा कुराहरू रिसाउने कुराहरू भन्नुभयो भने नसुनिदिनुहोस् ती कुराहरूलाई कहाँ एउटा कानबाट सुने अर्को कानमा उडाइदिनुहोस् राम्रा कुराहरू भन्नुभयो भने त्यो दिमागमा राखिराख्नुहोस् राम्रो हुँदै जान्छ समस्याहरू आउँदैन बाधाहरू रोकावटहरू आउँदैन मान्छेको रिस भनेको शत्रु हो यो शत्रुले मलाई खान्छ भन्ने कुरा बुझ्नु पर्यो क्या उल्का राहु भन्ने ग्रह चढेको छ तपाईँको श्रीमानलाई एकदम ख्याल गर्नु यो बेलामा भन्नुहोस् त के सोध्नु खोज्दै हुनुहुन्थ्यो विदेश रोजगार राम्रो छ, ठिक छ, हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो श्रीमानको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते। हजुर काँडोको बोल्दै हुनुहुन्छ, युनिका थापा रोल्पाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? साथी, केटा साथी, केटी साथी,
2: केटी साथी,
0: केटी साथी, जन्ममिति भन्नुहोस् त, कति हो साथीको?
2: 2067 10 महिना
0: 10:29 समय भन्नु, जन्म रोल्पामै भएको हो। उहाँको फोन काट्यो, ब्यालेन्स सकिएछ उहाँको, उहाँले रेडियो सुनिरहनु भएको छ भने म भनिदिइहाल्छु है। 2067 माघ शुक्ल पक्ष पर्दो रहेछ उहाँको चाहिँ, शनिबारको दिन जन्म, साथीको वृष राशि, रोहिणीको प्रथम स्वर नाम आउँदो रहेछ, ओम कुमारी नाम आउँछ, अन्तिरणी नरगण परेको छ, घातकमा परेको छ तिथि, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 2 नम्बर, राशिमा सिंह राशि घातक छ, कुण्डली भाग्य ग्रह, पढाइमा असाध्य राम्रो, तेजिलो दिमाग भएको, विदेश यात्राहरू पनि राम्रो भएको, कुण्डली असाध्यै राम्रो छ। आर्मी पुलिसमा भर्ती भयो भने अलिक ठुलो पोस्टमा जागिर खाने ग्रहहरू पनि परेको देखाउँछ, तर अहिले ग्रह राम्रो छैन, राहु चल्या छ, अनि त्यसपछि अहिले ग्रह संकटा चलिराखेको छ, राहु र संकटले खतम बनाउँछ, बुद्धि बिगार्छ, साथीको सङ्गत धेरै हुन्छ, फोनमा कुरा गर्न धेरै मन लाग्छ, होइन, त्यही भएर एकदम ख्याल गर्नु पर्यो। अहिले साथी बनाउने बेला भएको छैन भन्नु पर्यो साथीलाई, उहाँले चाहिँ विशेष गरी 18 वर्ष नकटुञ्जेलसम्म राम्रो ग्रह छैन, 18 पुरा भएर 19 वर्ष लागेपछि उहाँलाई राम्रो हुँदै जान्छ, समस्याहरू कम आउँछ, बाधाहरू कम आउँछ, रोकावटहरू कम कम कम कम हुँदै जान्छ, समस्याहरू कम आउँछ, यसमा विशेष ख्याल गर्नुपर्ने कुराहरू चाहिँ देखिएको छ उहाँले। उहाँको लागि चाहिँ विशेष गरी यहाँबाट हेर्दाखेरि पढाइमा उच्च शिक्षा हासिल गर्ने, विदेश ठुला ठुला देश जाने, तर उहाँलाई दाजुभाइ माइती नखाप्ने ग्रह परेको छ है। विवाह गर्दा आफै खोजेर आफै रोजेर भनेको प्रेम विवाह गर्ने, प्रेममा धोका खाने ग्रह पनि परेको छ है। यी कुरामा ख्याल गर्नुपर्छ भन्नुहोला, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिकै राम्रै देखिन्छ है। उहाँले फोन गर्नुभएको छ, क्वेसनहरू सोध्न पाउनु भएन उहाँले चाहिँ। कार्यक्रम ज्योतिष वास्तव हामी अन्तिम चरणमा पनि रहेको छ, मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय रहेको छ, आएर तपाईँले हामीसँग प्रत्यक्ष रूपमा कुराकानी पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा पनि भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी 10 वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रमको श्रोता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनुसंयोग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
2: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: साहिनो समय सूचक।

0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
1: चैते धानमा नेट ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम:
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
2: खेतमा पानी जमाइ राख्ने:
1: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: अब चलाउनुहोस् इन्टरनेट र टेलिभिजनलाई युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लास्टिक छोयो कि छोयो
1: लौ चट्याङ पर्न आँटो सबैजना यता आउँ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङको एउटा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला

0: प्रशासन कार्यालयमा धाई रहनु नपर्ने विवरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साहित्यको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम सोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98450-82997,
3: 98550-10997।
6: एसएमपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-63359।
8: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना। विश्वविद्यालय अनुदान आयोगबाट TAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिरामी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
9: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

मंसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
4: सहिनो समय सूचक, अहिले बिहानको 9 बज्यो। 8:09 AM

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। बारा जिल्लाको जितपुरसम्म र उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरी

0: भूमि अपराधीकरणमा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनः अवलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन सात दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय गरिमा न्याय संकल्प समिति समेत गठन गरिने भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज वा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन वातावरण मन्त्री गीता चौधरी हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मानमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सरकार र पीड़ित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाएको छ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नु अघि साथै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आज काठमाण्डुमा गरिनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका सरकारवालाको सहभागिता रहनेछ। मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले साथै प्रदेशमा शिक्षा संवाद आयोजना गरेको थियो। राजनगरबाट शुरू भएको शिक्षा संवाद सुदूरपश्चिमको धनगढ़ीसम्म पुगेर साथै प्रदेशमा सम्पन्न भएको हो। प्रदेश स्तरीय संवादमा शिक्षक विद्यार्थी अभिभावक विद्यालय व्यवस्थापन स्थानीय तहका प्रतिनिधि शिक्षाविद तथा शिक्षा क्षेत्रका अन्य सरकारवाला सहित विद्यालय शिक्षाका समस्या चुनौती र सुधारका विषयमा छलफल पाएको थियो। साथै प्रदेशबाट प्राप्त सुझाव प्रमुख विषय तथा निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत गरी समीक्षा गर्न काठमाण्डुको नेपाल प्रज्ञा प्रतिष्ठानमा शिक्षा संवाद आयोजना हुँदैछ। कार्यक्रममा प्रदेश स्तरीय छलफलबाट आएका सुझावका आधारमा विद्यालय शिक्षा विधेयकको मसुदामा समेटिनुपर्ने प्राथमिक विषयबारे थप छलफल गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले साथै प्रदेशबाट प्राप्त सुझाव तथा काठमाण्डुमा हुने समग्र छलफलबाट आएका थप सुझावलाई आधार बनाएर विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढ़ाउने तयारी समेत गरेको छ।
1: एनबीएल अटो लोन
2: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: जय नेपाल पार्टी गठन गरेका धवल शमशेर राणाले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। राणाले सुनबारी मानी ट्रस्टको कार्यक्रममा सहभागी भएपछि पूर्व राजा शाहसँग भेटवार्ता गरेको जानकारी दिएका छन्। त्यसै राणाले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत भेटको तस्विर सार्वजनिक गर्दै भेट फलदायीरहेको समेत उल्लेख गरेका छन्। राणाले भेटमा के विषयमा छलफल भयो भन्ने बारे पनि विस्तृत जानकारी दिएका छैनन्। र पूर्वबाट अलग भएपछि राणाले जय नेपाल पार्टी गठन गरेका हुन्। जय नेपाल पार्टीले राजतन्त्र सहितको एजेण्डा अघि सारेको छ। चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ। खैरानी नगरपालिका वडा नम्बर 1 तरकारी चेकमा पनि पूर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल एकापसमा ठोकिएका हुन्। दिउँसो नारायणगढ़बाट बर्दिवासतर्फ गुडिरहेको बस र विपरीत दिशामा रहेको मोटरसाइकल ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक झण्डै 32 वर्षीय पुरूष र पछाडि सवार झण्डै 26 वर्षीय महिलाको ज्यान गएको हो। मृतकहरूको पहिचान भने खुलेको छैन। गैराती देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महासंघका अनुसार पछिल्लो 6 घण्टामा धनुषामा सबैभन्दा

54.8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै देशको हिमाली विभागका केही ठाउँमा मध्यम वर्षा तथा पहाड़ी विभागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई विभागका केही ठाउँ तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई विभागका थोरै ठाउँमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। अमेरिकाले क्यानाडाबाट आयात हुने झण्डै 20 अरब अमेरिकी डलर बराबरका सामानमा 50% भन्सार शुल्क लगाएको छ। व्यापार सम्झौता गर्ने उद्देश्यले दुई देशबीच 3 दिनसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि अमेरिकाले नयाँ शुल्क कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। नयाँ शुल्क क्यानाडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको झण्डै 5% सामानमा लागू हुनेछ। इलेक्ट्रोनिक्स, औद्योगिक मेसिनरी, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपड़ा, हकी खेलका सामग्री लगायत सामानमा यसको प्रभाव पर्नेछ। यसअघि नै क्यानाडाली स्टील, एल्युमिनियम, मोटरगाड़ी र काठमा अमेरिकी भन्सार शुल्क कायम छ। अमेरिका र क्यानाडा बीच लामो समयदेखि चलिरहेको व्यापार विवाद पछिल्लो घटनापछि थप चर्किएको छ। विज्ञहरूले 50% भन्सार शुल्कका कारण क्यानाडाली सामान अमेरिकी बजारमा महँगो हुने र धेरै सामानको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्न सक्ने बताएका छन्। अर्कोतर्फ अमेरिकी उपभोक्ताले समेत आयातित सामानको मूल्य बढ़ेका कारण यसको असर भोग्नुपर्ने चेतावनी दिएको छ। पछिल्लो व्यापार विवादले यो सम्झौताको भविष्य र अमेरिकी अर्थतन्त्रमा समेत असर पर्न सक्ने चिन्ता बढ़ेको छ। र भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एक दिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ। हिजो भएको खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हराएको हो। कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभर 3 बलमा 5 विकेट गुमाएर भेट्टायो। नेपालका जितमा देव खनालले शतकीय पारी खेले भने उनले 113 बलमा अभिजित 100 रन बनाएका छन्। त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 242 रन बनाएको थियो। कर्नाटकलाई पहिलो अभ्यास खेलमा नेपालले 116 रनले पराजित गरेको थियो। नेपाली टोली भारतमा थप अभ्यास खेलेपछि एससीसी प्रिमियर कप खेल्न मलेसिया जानेछ। प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा यही भदौ 15 गते बहराइनसँग खेल्नेछ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: बहस
1: खरो विषयमा तारो बहस नेपाली बहस
2: यस नेपाली बहस का साथमा प्रीति तयारी चर्चाउ
3: डिशोम फाइबर नेट
1: खरो विषयमा तारो बहस नेपाली बहस
2: यस नेपाली बहस का साथमा प्रीति तयारी चर्चाउ
3: डिशोम फाइबर नेट।
4: अब यो राष्ट्रिय भेलापछि नेपाली कंग्रेस को जुन परिस्थिति छ त्यो झन नजिक भएर सामिप्यतामा बाँधिनु पर्नेमा अझै तितर बितर हुने सम्भावना बढ़ेर गयो। फेरि संस्थापन इतर पक्ष महाधिवेशन रोक्नलाई निर्धारित समयमा तोकिएको महाधिवेशन रोक्नलाई रेट लगेर सर्वोच्च पुग्यादियो तर सर्वोच्चले फिर्ता पठाइदियो। अब के हुन्छ कंग्रेसमा?
5: खेलको यो प्राकृतिक नियम नै के हो भने झगडा द्वन्द मनमुटाव रहरले हुँदैन, संयोगले हुन्छ, मेलमिलाप चाहिँ मेहनतले गर्नुपर्ने हुन्छ, झगडा चाहिँ आफै हुन्छ, अनि मेलमिलाप चाहिँ दुवै पक्ष तीनै पक्ष अथवा सबै पक्ष मिलेर त्यसलाई मेहनत गरेर मिलाउनु पर्ने हुन्छ, अथवा बिग्रिने कुरा संयोगले नियतिले बिग्रन्छ, मेहनतले मिलाउनु पर्छ। नेपाली कंग्रेसको महाधिवेशनका विषयलाई लिएर पन्ध्रौं महाधिवेशन नियमितकै विशेष भन्ने दिनले झगडा भयो, झगडामा आयोग र अदालत त्यसका मतियार बने। हामी अहिले झगडाको अवस्थामा छौं, कुनै एक पक्षले आधिकारिकता पायो, हामीलाई अन्याय भयो भने फेरि अदालत गयौं, कुन्द्रावलोकनको निस्सा दियो, निस्सा दिइसकेपछि यो बीचमा हामी आफै मेहनत गरेर हाम्रो पार्टीलाई झगडा जोसुकैले गराएको भए पनि अदालतले जोसुकैलाई आधिकारिकता दिएको भए पनि हामी नमिलिकन हुँदैन, यो त जनमत हो, जनभावना हो, जनताको समर्थन हो, पार्टी सदस्य साथीहरूको भावना हो, त्यसैले मिल्नुपर्छ भनेर जानुपर्नेमा हामी मिल्ने कुरामा चाहिँ विभिन्न किसिमका शर्तहरू अगाडि राखेर अप्ठ्यारो अप्ठ्यारो कुराहरू गर्दै अगाडि बढ्यौं। त्यसले गर्दा आज करिब करिब 9 महिनासम्ममा पनि हामी पुछदेखि अहिलेसम्म आइपुग्दाखेरि 8-9 महिना भइसक्यो हामी मिल्न सकेका छैनौं। अब अदालतले नै निषेध दिएको छ, अब यो त्यसमा पुनरावलोकन भएर फेरि पनि फैसला भयो भने पनि कुनै एक पक्षलाई मात्रै जिताउने गरीको कुनै निर्णय वा आदेश भयो भने पनि पार्टी पुरानै अवस्थामा भावनात्मक रूपले ठूलो पार्टी एउटा पार्टी हुन कठिन हुन्छ, त्यसैले पार्टी त
4: अदालतमा त पुनरावलोकनको लागि रेट त गइसकेका छ, केही न केही फैसला त आउँछ होइन, जुनसुकै फैसला पनि त मान्यता हुनु पर्ला नि त अदालतबाट आइसके पछाडि, होइन त्यसलाई त स्वीकार्नु पर्ला नि त, होइन
5: होइन अस्वीकार त कहाँ गरेका छ त, गत वैशाख 4 गतेको फैसला पनि स्वीकारेर त गगनजीलाई सभापति बनेको हो त, तर तत्पश्चात पनि पार्टी एकता नभइसकेपछि र उहाँहरूको औचित्य पनि समाप्त भयो भन्ने धारणा व्यापक रूपले देशव्यापी रूपमा आएपछि अब गगनजीहरूले पनि पार्टी एउटा बनाएर लिएर जान सक्नु भएन, त्यसैले विशेष महाधिवेशनमा नगएकाहरू नमान्नेहरू जान नचाहेकाहरू र पार्टीलाई एकता बनाउनेहरू जतिले अरू पार्टीमा जानुको सट्टा नयाँ पार्टी बनाउनुपर्छ भन्ने धारणा विकास हुँदै गरेको बेला यो तितर बितर नहोस् भनेर प्रदेश भेला गरिएको हो र त्यही प्रदेश भेलाको आदेश अनुसार राष्ट्रिय भेला गरेको हो र राष्ट्रिय भेलाले के भन्नु भने अब एकताको 15 महाधिवेशन गर्नुपर्छ, त्यो 15 महाधिवेशनले मात्रै पार्टीलाई एक बनाउन सक्छ भन्ने निष्कर्ष निकालेको छ। सोही आधारमा
4: 15 महाधिवेशनमा सहभागी हुनु पर्यो नि त, होइन तपाईँहरू?
5: म भन्दैछु कसले गर्ने भन्ने हुन्छ, 15 महाधिवेशन कसले गर्ने भन्दा फुटेर गएको विशेष महाधिवेशनवालाले गर्ने कि छुटेर बसेको पुरानो 14 महाधिवेशनवालाले गर्ने भन्ने विवाद छ, त्यसका लागि बसेर सहमति गरौं।
4: सर्वोच्चले त स्पष्ट रूपमा भनेकै छ नि गगन थापाको नेतृत्वलाई त अहिले त्यो नियमित काम गर्नका निम्ति व्याख्या गरेकै छ।
5: यसो छ, पहिले भनेको थियो अहिले भनेन, पहिले के भन्यो भने निर्वाचन आयोगले गरेको निर्णयलाई नै सदर भनियो, तर पुनरावलोकनमा जाँदा के भन्यो भने आयोगले निवेदकहरूको दुवै पक्ष निवेदकको पक्षलाई मनासिब सुनवाईको समय नदिएको, आयोगले गरेको फैसला निर्वाचन आयोगको निर्णयलाई बदर नगर्ने गरी सर्वोच्च अदालतको डिभिजन बेन्चले गरेको फैसला सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त विपरीत पनि भएको सम्बन्धमा अध्ययन गर्नुपर्ने भएकोले भनेको छ। त्यो भनेको के हो भने निर्वाचन आयोगले त्रुटिपूर्ण निर्णय गर्यो, सर्वोच्च अदालतले फैसला गर्दाखेरि पनि प्रतिपादित सिद्धान्त विपरीत पो गरेका छ कि भनेर फेरि अध्ययन गर्नुपर्ने भएको हुनाले शुरूदेखि नै मुद्दा हेर्छु भनेपछि त हामी 2082 माघ एक गते नै पुगिहाल्यौं. माघ एक गते को थियो त मुलुकमा काँग्रेसको सभापति भन्दा शेरबहादुर देउवा हुनुहुन्थ्यो. कार्य समितिमा को थियो त भन्दा गगन विश्वजीहरू महामन्त्री हुनुहुन्थ्यो. बुढबार खड्का धनराज गुरुङ उपसभापति हुनुहुन्थ्यो. अथवा त्यो बेलाको कार्य समितिलाई केही अवस्थामा पुर्याइदिएपछि अब यसो गरौं त्यसो भए दुईटै कार्य समिति मिलाएर शेरबहादुर देउवा नेतृत्वको जुन समिति छ उहाँ आफू सभापति लड्दिन पनि भन्नुभएको छ. उहाँले चाहिँ अभिभावकीय भूमिका सबैको लागि मुलुकै लागि गर्न सक्नुहुन्छ भने काँग्रेसको लागि नसक्ने कुरै छैन. त्यस्तो हुन सक्छ. कहिलेकाहीँ घरमा दाजुभाइको झगडा भयो भने बुवा आमाले चाहिँ सबैलाई समेट्नुपर्ने हुन्छ. त्यस्तै पार्टीभित्र पनि नेताहरू दोस्रो तेस्रो पुस्ताका नेताहरूका बीचमा मनमुटाव भयो, वाद विवाद भयो, मतमतान्तर भयो भने घरमुरीले त्यसलाई चाहिँ केही समयका लागि संयोजन गरिदिनुपर्ने हुन्छ. अहिले शेरबहादुर देउवाले संयोजन गरेर 15 महाधिवेशन गरिदिनुभयो भने 15 महाधिवेशनमा सबै सहभागी हुन मिल्छ र त्यही महाधिवेशनबाट जसले जितेर जानुहुन्छ त्यो वैधानिक हुन्छ. जो पराजित हुनुहुन्छ उहाँले वैधानिक रूपमा स्वीकार्नुपर्ने, अर्को सभापतिलाई स्वीकार्नुपर्ने निर्णयहरू मान्नुपर्ने.
4: देशमा यति ठूलो लोकतान्त्रिक पार्टी होइन, आन्तरिक विवादहरूलाई चाहिँ पार्टीमै मिलाउनु पर्ने ठाउँमा तपाईँहरू त पटक पटक सर्वोच्चको ढोका ढकढकाइरहनु भएको छ.
5: विगतमा पनि मातृका प्रसाद कोइराला बीपी कोइरालाको बीचमा विवाद हुन्थ्यो, उहाँहरू आफै बसेर मिलाउनुहुन्थ्यो. बीपी सुवर्णको विवाद हुन्थ्यो, उहाँहरू आफै मिलाउनुहुन्थ्यो. पछि गणेश किशनजीलाई चाहिँ दुर्गाको बीचमा ठूलो विवाद भयो, उहाँहरूले पनि 9 महिना 10 महिना लगाएर आफै मिलाउनुहुन्थ्यो. तर यसरी पार्टीमा विद्रोह गर्ने अथवा विशेष भनेर जाने, पार्टी फोड्ने, कसैलाई छोड्ने, कसैलाई लिएर जाने भनेर यो अलिकति यो किसिमको आक्रोशित र उत्ताउलो गतिविधिहरू कम हुन्थ्यो त्यो बेला. र जति बेला दुर्गाउले अलिक कडा स्टेप चाल्नुभयो उत्साहमा, त्यो बेला पार्टी विभाजन भयो. र अहिले चाहिँ पार्टीभित्र स्मुथली आफैले राखेको प्रस्तावका विरुद्धमा आफैले अर्को निर्णय गरेर जाने परिस्थिति जुन बन्यो, त्यसले गर्दा कोही विशेषमा जाने कोही विशेषमा नजाने भनेर हामी वैचारिक हिसाबले कार्यक्रमिक हिसाबले योजनाबद्ध ढङ्गले नै विभाजित भएको जस्तो देखिन्छ. त्यसैले यसमा जो जसै जसले भूमिका खेलेको भए पनि अब त्यो बेलाखेरि कसैलाई विभाजन हुँदाखेरि ठिक जस्तो लागेको थियो भने पनि अब विभाजन हुँदा बेठिक भन्ने निष्कर्ष निस्किसक्यो. त्यसैले जसले नेतृत्व म नेता हुँ भन्ने लाग्छ, शेरबहादुर देउवालाई म सभापति हुँ भन्ने लाग्छ भने गगनजीलाई बोलाएर मिलाउनु पर्यो. गगनजीले मलाई म सभापति हुँ भन्ने लाग्छ भने शेरबहादुर देउवासँग गएर एउटा पार्टी मिलाउनु पर्नु पर्यो. यतिभन्दा मिलिहाल्छ भन्ने हामी तपाईँ हामीलाई बाहिर बस्नेलाई लाग्छ. तर जो साथीहरू पदमा हुनुहुन्छ वा पदमा रहेका साथीहरूलाई के कारणले हो उहाँ लचिलो देखिएको बल्ल लचिलो देखिन्छ, तर त्यही अनुसारको भेटघाट छैन, त्यही अनुसारको छलफल छैन.
4: अब राष्ट्रिय भेलाले त के गर्यो भने नि, जस्तो पूर्व प्रधानमन्त्री समेत रहनुभएका पार्टीका सभापति पूर्व सभापति शेरबहादुर देउवाजीले म हिन्दू हुँ हिन्दू हुँ हिन्दू हुँ भनेर हिन्दूकै पक्षमा वकालत गर्ने कुरा, त्यसपछि नेपाली कंग्रेसको विधानमा धर्मनिरपेक्षता, संविधानमा धर्मनिरपेक्षतालाई नै अंगीकार गरेको कुरा भन्दा तपाईँहरू त सिद्धान्त त पनि अलिकति फरक बाटोमा लागिसक्नुभयो. कंग्रेससँग मिल्दै मिल्दैन
5: नेपाली काँग्रेस सिङ्गो थियो. त्यति बेला 14 महाधिवेशनमा पनि केही साथीहरूले कुरा उठाउनु भएको हो. त्यसपछि
4: शङ्कर भण्डारीजीहरूले त पटक पटक उठाउनु भएको होला, तर पार्टी सभापतिले नै उठाउने कुरा
5: हुँदैछु. तपाईँलाई बुझ्ने भाषामा म भन्दैछु. त्यो के हो भने 14 महाधिवेशन 2078 मङ्सिरमा 14 महाधिवेशन भयो. त्यो बेला पनि केही नेताहरूले हस्ताक्षर गरेर बुझाउनु भएको थियो, तर कंग्रेसले भन्यो मुलुकको संविधान पार्टीको विधान भन्दा बाहिर अहिले हामी जाँदैनौ, जान मिल्दैन. र अर्को किन जाँदैनौ त भन्दा नेपाली कंग्रेसको स्थापना कालदेखि नै राजनैतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता यो हाम्रो पार्टीको चाहिँ मुख्य आदर्श हुन्, मूल्य मान्यता हुन्, यसका विपरीत हामी जाँदैनौ. र बीपी कोइरालाले भन्नुभएको छ राज्यको धर्म हुँदैन, र उहाँले 1919 सालमा राजा महेन्द्रले संविधान जारी गर्दै गर्दा राजतन्त्रात्मक हिन्दू अधिराज्य लेख्दा बीपी कोइरालाले सुन्दरी जेलबाट भन्नुभएको छ धर्ममा राजनीति मिसाउने र राजनीतिमा धर्म मिसाउने यी दुवै बेमान हुन्. राजाले संविधानमा हिन्दू राज्य लेखेर झेली गरे भनेर उहाँले टिप्पणी गर्नुभएको छ बीपी कोइरालाले. त यदि हामी विपी कोइरालालाई पार्टीको आदर्श मान्छौ, आदर्शवादी नेता मान्छौ, विचारको प्रवर्तक मान्छौ, विपी कोइरालाको सिद्धान्तमा हिँड्छौ भने हामी राज्यलाई धर्मको भारी बोकाएर वा पार्टीले धर्मको भारी बोकेर हिँड्नु हुँदैन। किनभने नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो। यहाँ सबै धर्म समान छन्, सबै धर्मावलम्बीहरूले आफ्नो धर्मको पालना र रक्षा गर्ने अधिकार उनीहरूलाई छ। त्यसो भएको हुनाले अब यो किन काङ्ग्रेसमा उठ्छ त भन्ने तपाईँले जो प्रश्न राख्नुभएको छ, अरू साथीहरूकै प्रश्न हो तपाईँले राख्नुभएको, यो के हो भने नेपाली कङ्ग्रेस कुनै एक जातिको पार्टी होइन, नेपाली कङ्ग्रेस एक धर्मको पार्टी होइन, यो एक भौगोलिक सम्प्रदायको पार्टी पनि होइन, यो राष्ट्रिय पार्टी भएको हुनाले राष्ट्रिय जीवनका सबै पक्षहरूका आवाज यो पार्टीभित्र उठ्छ। यो संसद जस्तै हो, यो पार्टी भनेको
4: सभापतिले उठाउने कुरालाई
5: बिठमार्दै छु भनेदेखि यो सबैले उठाउँछन्। सभापति पनि सबैको सभापति जसरी पार्टी सबै जात जाति भाषा धर्म लिङ्ग सम्प्रदायका मानिसहरूको साझा पार्टी काङ्ग्रेस हो, त्यसै गरी त्यो पार्टीको सभापति पनि सबै जातको बनाउन मिल्दैन, सबै जातको सभापति उहाँ हो, त्यो सबै धर्मको सभापति हो। त्यो मञ्चमा भर्खर 28 गते आउनुभएका सभापतिलाई 29 गते बिहान केही साथीहरूले उहाँलाई बोल्नका लागि यो बोलिदिनु पर्यो, यो बोलिदिनु पर्यो, हाम्रो पनि कुरा छ, हामी यति गरेको। उहाँले के भन्नुभएको छ भने म हिन्दू हो, म हिन्दू संस्कारबाट मेरो विवाहबारी भएको छ, दर्शबन्ध भएको छ, मेरो बहिनीको विवाह त्यसै गरी भएको छ, यो हिन्दू हुनु किन पाइँदैन र सबै धर्म बराबर छ त, सबै धर्म स्वतन्त्र छन् त, किन भन्नु पर्यो? मलाई केही साथ बोल्न मन थिएन, केही साथीहरूले भन्न बोल्दैको भनेरै मञ्चबाट भन्नुभएको छ। त्यसो भए उनीहरूले यसमा धेरै टिप्पणी
4: गर्नु,
5: उहाँले हिन्दूका बारेमा पनि बोल्नु, नेपाल बहुसंख्यक जनता हिन्दूमा छन्, त्यसैले उहाँले बोल्नुभएको कुरा उहाँले मञ्चमा आफैले स्पष्ट गर्नुभएको छ। मलाई बोल्ने कुरा होइन यो, हाम्रो पार्टीले सबैलाई समान मान्छ, संविधानले माने जस्तै, त्यसैले केही साथीहरूले भन्नुभएको छ म चाहिँ हिन्दू है, मलाई कुनै समस्या छैन हिन्दू हुँदाखेरि।
4: अब कतिपयले यसलाई त कसरी व्याख्या गर्यो भने एजेन्डा विहीन भइसके पछाडि अब हिन्दूको कार्ड खेल्न सुरु गरियो होइन,
5: चेन्जिटको कुरा। यदि पार्टीभित्र मत मतान्तर झगडा परेको बेला, झगडा पर्दा मान्छेले जुनसुकै हतियार पनि उठाउँछ, त्यस्तो बेलामा यदि पार्टीभित्र कसैले धर्मको, जातिको, भूगोलको अथवा सम्प्रदायको अथवा कुनै चाहिँ अदृश्य शक्तिको हतियार उठाएर पार्टीभित्र प्रतिस्पर्धा गर्न खोजेको हो भने त्यो उचित होइन, त्यो राम्रो होइन, त्यसलाई साझा मान्न सकिन्न।
4: तर पूर्णबहादुर खड्गाजी त आउनै भएन होइन समापनमा, के भयो उहाँलाई? किन
5: उहाँलाई समापनमा सन्चो नभएर हो, उहाँलाई रुगाखोकी लागिरहेको थियो, त्यसो भएर उद्घाटनमा आउनुभयो, समापनमा आउनु भएन। अर्को पनि सँगसँगै के हुन सक्छ भने
4: दुखाइको कुरा पनि छ अरे,
5: होइन यसो थियो, त्यसमा तपाईँलाई धेरै साथीहरूले थाहा भएको कुरा,
4: बाइपास गरिदिनु पऱ्यो क्या
5: होइन, बाइपास होइन, उहाँलाई के लागेको थियो भन्दाखेरि अब 29, 30, 31 राजनैतिक प्रस्ताव, आर्थिक प्रस्ताव, विधान सम्बन्धी प्रस्ताव, सांगठनिक प्रस्ताव आइसकेपछि कतै नयाँ कार्यसमिति घोषणा हुन्छ कि भन्ने पनि बजार हल्ला थियो, र उहाँलाई सायद पार्टी विभाजन हुने नयाँ कार्यसमिति पढ्ने मञ्चमा चाहिँ म उपस्थित हुन्न भन्ने उहाँको पहिलो प्रतिबद्धता थियो, त्यसो भएर पनि उहाँ नआउनु भएको हुनसक्छ, र सन्चो भएन भन्ने खबर सुनाएको मैले।
4: अब एउटा कुरा, अर्को कुरा, जस्तो तपाईँकै अब संस्थापन इतरकै नेता एवं पूर्व सभापतिलाई एउटा हल्ला छ, अब चाहिँ सरकारले पक्राउ गर्ने तयारी गर्दैछ भन्ने होइन,
5: यसो सुन्नु न, तयारी त पक्रिनका लागि त के त्यत्रो तयारी गर्नुपर्छ र होला, होइन गेट सेट बनाउनु पर्ने अथवा चाहिँ पुलिस प्रशासन सड़क खाली गर्नुपर्ने केही होइन होला। मलाई के लागेको भने अहिले जसरी यो सरकार आकस्मिक रूपले निर्माण भयो, गठन भयो, सुशीला कार्कीकै सरकार थियो, त्यो हल्लाको सुशीला कार्कीले त्यो हल्ला गर्नुभयो, ओम प्रकाश आर्यालले त्यसै गर्ने भनेर हल्ला चलाउनुभयो, पछिल्ला दिनमा आएकै दिन 24 घण्टा नबित्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्रिनुभयो, त्यहाँबाट सरकार देउबालाई पक्रिनु भन्दा हल्ला चल्यो, त्यतिकै कहाँ हुन्छ भने पक्राउपूर्जी जारी भयो, पक्राउपूर्जी अवैध भनेर सर्वोच्च अदालतले बदर गरिसक्यो, रेड कर्नर नोटिस जारी गरेको, रेड कर्नर नोटिस जारी गर्नलाई क्राइटेरिया पुगेन, मापदण्ड पुगेन, रितपूर्वक भएन भन्दा उसले पनि अस्वीकार गरिसक्यो, त्यसैले अब व्यक्तिगत प्रतिशोधका आधारमा, राजनैतिक प्रतिशोधका आधारमा अथवा कोही व्यक्तिप्रति पूर्वाग्रह राखेर गरिने जुनसुकै क्रियाकलापहरू अवैध हुन्छन्, गैर कानूनी हुन्छन् भन्ने थाहा छ, तर जब राज्यले आफै अराजकता शुरू गर्छ त्यति बेला के हुन्न के हुन्छ भनेर भन्न सकिँदैन। त्यसैले अहिले हल्ला चलेको त मैले पनि सुन्नु भएको छ, मैले पनि सुनेको छु, तर शेरबहादुर देउवालाई र पूर्व प्रधानमन्त्रीहरू अथवा जो कसैलाई पनि कानूनले माग गर्छ भने त्यति बेला पक्राउ गर्नुपर्छ, बयान लिनुपर्छ, अदालती बन्दोबस्तका सबै प्रक्रिया पूरा गर्नुपर्छ। होइन भने व्यक्तिको मानवर्धन गर्नका लागि, राज्यले आतंक सिर्जना गर्नका लागि, प्रसिद्ध गर्नका लागि, अरूलाई पनि पर्साउनका लागि र राज्य विरूद्ध प्रश्न नगर्नका लागि गरिने क्रियाकलापहरू चाहिँ ती निन्दनीय हुन्छन्, दर्थनायोग्य हुन्छन् र त्यसले राज्यलाई शान्ति सुरक्षा तर्फ भन्दा पनि अशान्त र द्वन्द्वतर्फ लैजान्छ। त्यसैले राज्यले यति कुरा हो,
4: अब जौबाजीलाई पनि पक्राउ गरेर यसो सुनपानी छर्किनु पर्यो नि त। यसभन्दा अगाडि यस्तै क्रियाकलाप त भएका छन् नि त, होइन? प्रमाणहरू
5: नभएको कारणले तर हामीले यति हल्का गरी पनि गर्नु हुँदैन। जो मान्छेलाई कसैलाई बदनाम गर्नु छ अनि पक्रिने हल्ला गर्ने, सात महिना पाँच महिनामा पक्रिने अनि त्यस पछाडि फेरि यसो पक्रिने अनि गैर कानूनी पक्राउ गर्ने अनि फेरि उल्टो त्यसको दोष पनि अनि सम्बन्धित व्यक्तिलाई उसुन पनि छैदियो भनेर त्यो भाष्यमा त्यो लगाउने कुरा हुँदैन नि। जस्तो केन्जी र मैले बोल्दैछौँ, हामीलाई पक्रिने अनि कुनै आधार कानून केही छैन अनि लु फेरि देख्यो पावर प्रयोग गर्यो, खेलले पत्रकारिताको पावर प्रयोग गर्यो, मिलले राजनीतिक दलको पावर प्रयोग गर्यो भनेर त गरेर उल्टो उनीहरूलाई नै अपमान गर्ने, उनीहरूलाई नै बदनाम पनि गर्ने जुन राज्यको षड्यन्त्र भइराखेको छ, अस्ति प्रेसका गेटहरूमा जारिराखे जस्तो त्यस्तो काम गर्नु हुँदैन भन्ने लाग्छ। यदि राज्यले यस्तो काम गर्दै गयो भने लोकप्रियता जसरी दिनानु दिन ह्रास हुँदैछ, त्यसै गरी हिजो लोकप्रियताको जगमा बसे बनेको सरकार दिनानु दिन लोकप्रियता भन्ने शब्द चाहिँ उहाँहरूको नाम उपनाम चाहिँ गर्दै जाँदैछ, त्यो नगर्दा राम्रो हुन्छ भन्ने लाग्छ।
4: सरकार आज कुन बाटोमा छ? सरकार सही बाटोमा छ, सही ड्राइभमा छ सरकार आज? मालिन
5: सरकार बाटो पत्ता लगाइरहेको छैन भन्ने मेरो चाहिँ एक शब्दमा निष्कर्ष भन्नुहुन्छ भने सरकारले झिलिमिली अरू झिलिमिली देखेर आयो, आइसकेपछि कुन कुन बाटो जाँदा जनतामा पुगिन्छ भने जनतामा जाने बाटो हेर्दै छैन।
4: तपाईँहरूले बिछाइदिएका काँडाहरू पन्छाउन गाह्रो छ सरकारलाई, होइन?
5: हामीले के बिछाएको र त विधिको शासन कायम गराएको थियो भने विगतमा त मलाई राज्यमा चाहिँ बहुदलीय संसदीय व्यवस्थामा शक्ति पृथकीकरणको सिद्धान्त हुन्छ, कार्यपालिका र न्यायपालिका व्यवस्थापिका एक अर्कामा समान छन्, एक अर्कामा सन्तुलन र नियन्त्रणको सिद्धान्तमा छन्, राज्य चाहिँ बहुदलीय संसदीय लोकतन्त्रमा कुनै पनि कार्यकारी अधिकार चाहिँ बेलगाम नहोस् भनेर लगाम लगाउने व्यवस्था छ र त्यसमा कुनै पनि निकाय बेलगाम न्यायपालिकालाई महाभियोग लगाउन सकिन्छ, संसद भङ्ग गर्न सकिन्छ, कार्यपालिकामा अविश्वास राख्न सकिन्छ। यसरी शक्तिसँग पृथकीकरण र शक्ति नियन्त्रण र सन्तुलनको सिद्धान्त कायम गर्दा यदि कसैलाई अराजक हुनलाई न्यायपालिकाले रोक्यो भने, अराजक हुँदाखेरि संसदले प्रश्न सोध्यो भने, यसलाई काँडा भन्न थालियो भने त हामीले खोजेको राज्य व्यवस्था त 2007 सालभन्दा अगाडिको जति बेला कानून पनि थिएन, मन्त्री परिषद पनि थिएन, विभाग पनि थिएन, अदालत पनि थिएन, त्यस्तै हो र त्यस्तो त होइन होला। त्यसैले अहिले प्रधानमन्त्री पनि होइन, प्रधानमन्त्रीको सल्लाहकारले चलाइराखेको देशमा त्यति बेला पनि राणाहरूका राजाहरूका राजाको सल्लाहकार राणा हुन्थ्यो, राणाका सल्लाहकार परिवार हुन्थ्यो, जसलाई हामीले जहानीय शासन भन्थ्यो। अहिले पनि ठ्याक्कै त्यसैको त्यसैको त्यो झल्को दिने गरीको गतिविधि गर्न खोज्या हो भने त मलाई लाग्छ तपाईँले र मैले मात्रै मन नपराएर हुँदैन, त्यसै गरिकाले सबैले मन नपराएको हुन सक्छ।
4: अब जाँदा जाँदै गगन थापा र शेरबहादुर देउवा बीच भेट हुने कुरा पनि थियो, के छ यसमा उमग्रकाले?
5: होइन, त्यसमा भेट होस् भन्ने मेरो कामना छ, भेट गराउने कुरामा म पनि साथीहरूले भन्नुभएको छ लौ भेट गराउनु पर्यो, भेट गर्दा राम्रो हुन्छ भन्नुभएको छ, हामीले पनि प्रयास गरिराखेका छौँ। तर त्योभन्दा ठूलो कुरा के भने गगन थापाका लागि शेरबहादुर देउवा उहाँले बारम्बार भन्नुभएको छ, मेरो पिता तुल्य सभापति भन्नुभएको छ, संयोगले नियतिले अथवा चाहिँ दुर्घटनाले हामीलाई टाढा पुर्याए पनि उहाँ सरासर जानुभयो भने त्यहाँ न गेटमा रोकिनुहुन्छ न शेरबहादुर देउवाले उहाँलाई अनिच्छा व्यक्त गर्नुहुन्छ, उहाँले सजिलै भेट्न पाउने अवस्था हुँदा साइट हेर्नुपर्ने, समय लिनुपर्ने, त्यस्तो
4: होइन। अब शेरबहादुर देउवाजीले सानैपै गएर भेट्दा पनि बिग्रन त बिग्रिँदैन नि, होइन? एउटा पक्षले राजनीतिमा सानो ठुलो भन्ने त हुँदैन,
5: बाउछोराको झगडा पर्यो अनि बाउलाई घरबाट निकालियो आश्रममा राखियो भने आश्रमबाट गएर बाउले छोरालाई मूल घरमा भेट्ने बिल्डिङमा भेट्ने हो कि छोराले गएर पुरा त्यो दिन त्यस्तै भइहाल्यो गडबड भयो मलाई माफ गर्नु होला भने आश्रममा गएर फकाएर गएर चाहिँ घरमा ल्याउने हो
0: आफूलाई आश्रममा बसेको महसुस
5: शेरवार देउबाको शेरवार देउबाको राजनीतिक घर त सानैपा होला नि त होइन र राजनीतिक घर सानैपा हो
0: जस आफूले आफूलाई आश्रममा बसेको अनुभूति भएको रहेछ तपाईँहरूलाई
5: अनि त बाहिरै हुनुहुन्छ त सम्पूर्ण कार्यालय खोलेर बस्नु परेछ होइन त्यो त स्वाभाविक हो नि त्यसैले के गर्नु पर्यो भने हिजो जसरी पितालाई पिता वृद्ध भएका बुवा आमालाई घरबाट निकालियो अब निकाल्ने छोरालाई महसुस भयो अब कोही गल्ती पो गएछ भने गएर माफी माग्ने होला सम्झाइ बुझाइ गर्ने होला अनि मूल घरमा जाने नजाने अनि कुरा हुन्छ होला नि त त्यसरी जानु उपयुक्त हुन्छ
0: हस् यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
5: हस् धन्यवाद खेमजी र सम्पूर्ण श्रोतालाई पनि त्यहाँ यो कुरा सुनिदिनु भएकोमा हार्दिक धन्यवाद
0: दिन्छु नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री मिन विश्वकर्मा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
6: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
7: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: ए भतिज तँ त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर
3: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
2: जे पाए त्यही खालास अनि रोगले समात्ला
3: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेर लाग्ने
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
2: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
6: खरो विषयमा चरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आर्मी ब्याङ्क सबैका लागि ब्याङ्क
7: डिस होम इन्टरनेट यतिकै हाम्रो बेचमा कानूनका जानकार अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ सुशील सापकोटाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
8: हजुर नमस्कार
7: होइन राजनीतिक दलको महाधिवेशन नियमित गर्ने संवैधानिक प्रावधान विपरीत नियमित अधिवेशन रोक्न देउबा पक्षले फेरि रिट लगाएर सर्वोच्च अदालत जानु भएको रहेछ तर सर्वोच्च अदालतले फिर्ता पठाइदियो अबको प्रक्रिया के हुन्छ
8: यस्तो हुन्छ सामान्यतया हामीले रिट दर्ता गर्न जाँदाखेरि राजनैतिक दल गठन दर्ता आधिकारिकता दल त्याग वा दल सम्बन्धी कानूनी व्यवस्था निर्वाचन आयोगको निर्णय विरूद्धमा चाहिँ संविधान र कानून प्रतिकूल भएका निर्णय रहेछन् भने चाहिँ रिट दर्ता गरेको परम्परा हामीले देखेका छौं तर यो पहिलोपल्ट देखियो कि राजनैतिक दल आफै नै नेताहरूले चाहिँ आफ्नै राजनैतिक दलको महाधिवेशन रोकिपाउँ भन्ने निवेदन लिएर गएको अवस्था देखियो र यो निवेदन दर्ता नगर तथा रोकिएको अवस्था छ र रोकिएको अवस्थामा अब उक्त निवेदन दर्ता नगर्नेको कारण त अदालत तर्फबाट चाहिँ फेरि अध्ययन गरेर सबजन गरेर दर्ता गर्ने भन्ने कुरा आएको छ र काँग्रेसको इतर समूहले पनि अहिले महाधिवेशनको रोक नगाउनका लागि लगाएको जुन निवेदन छ त्यो निवेदन फेरि थप्ने अध्ययन गर्ने भनेर कृत लिएर आएको अवस्था रह्यो र यसमा सामान्यत के देखिन्छ भने निर्वाचन आयोगले गरेको निर्णय उप संवैधानिक इजलासभन्दा बाहिरको पूर्ण इजलासले चाहिँ उक्त निर्णयलाई प्रधानको अनुमति दिइसकेपछि उक्त निर्णय बमोजिम अब के निर्णय आउँछ भन्ने कुरा आधिकारिकताबाट बाँकी रह्यो तर महाधिवेशनको प्रक्रिया चाहिँ 2078 साल मंसिर 24 गतेमा भएको अघिल्लो हुँदाखेरि 83 मंसिर 23 गतेभित्रमा महाधिवेशन भइसक्नुपर्छ संविधान त त्यसो हुँदाखेरि त्यो महाधिवेशन रोक्नका लागि दायर गरेको रिट निवेदन बमोजिम रिट रोक्ने हो भने काँग्रेसको आधिकारिकतामा प्रश्न आउँछ हेर्नु त्यसो हुँदाखेरि काँग्रेसको आधिकारिकता पनि समाप्त हुन सक्छ समयमा सुनवाई भएन भने रिट निवेदनको निर्णय भएन भने त्यसो हुँदाखेरि यो निर्णय प्रक्रियामा अब काँग्रेसको रिट दर्ता भएन भने पनि काँग्रेसको इतर समूहले यदि उक्त रिट निवेदनको अतिरिक्त पनि पुनरावलोकनको निष्ठा भएको निवेदन उप अर्को छुट्टै निवेदन त्यसलाई चाहिँ हामी चाहिँ अन्तर्कालीन आदेश भन्छौँ अन्तर्कालीन आदेशको निवेदन लिएर त्यहाँ निवेदन दर्ता गर्न पनि सक्छ जुन चाहिँ रिट छुट्टै रिट होइन त्यो चाहिँ अति जुन पुनरावलोकन भएको थियो पुनरावलोकन निष्ठा भएको रिटमा चाहिँ निवेदनमा चाहिँ थप अर्को निवेदन राख्न सकिन्छ र सो निवेदनले पनि के भन्न सक्छ कानून त है मैले कानून त के भन्न सक्छ भने महाधिवेशनको लागि परेको रिटको पूर्ण सुनवाई नभएको अवस्थासम्मको लागि अर्को महाधिवेशन नगर्नु भने अन्तर्गतले आदेश अदालतले दियो भने र 2083 मंसिर 23 गतेसम्ममा काँग्रेसको आधिकारिकताको सम्बन्धमा अर्थात् महाधिवेशन विशेष महाधिवेशनको आधिकारिकताको सम्बन्धमा सर्वोच्च निर्णय हुन सकेन भने थप छ महिनासम्म चाहिँ संविधानको धारा 269 चाहिँ थप्न दिने अवस्था रह्यो सो अवस्थामा पनि यदि काँग्रेसको महाधिवेशन हुन सकेन भने निर्वाचन आयोगले काँग्रेसको आधिकारिकतालाई समाप्त पार्न सक्छ र यो गम्भीर अवस्थामा देउबा पक्षले देउबा शेरबहादुर देउबा र पूर्णबहादुर खड्काले आफ्नै काँग्रेसको आधिकारिकता समाप्त पार्ने योजना सहित काँग्रेसलाई तहस तहस पार्ने गरी लिएर जानुभएको हो वा राजनैतिक उद्देश्य के हो उहाँहरूभित्र पनि धेरै कानूनका ज्ञाता हुनुहुन्छ कानूनका जानकार हुनुहुन्छ रमेश लेख हुनुहुन्छ त्यहाँ अब त्यहाँ धेरै व्यक्तिहरूको उपस्थिति देखिन्छ उहाँहरू कानूनको धेरै जानकार व्यक्ति हो र यस्तो अवस्थामा त्यो काम किन लगियो र त्यसले भोलिका दिनमा आउने समस्या के हुन्छ भन्ने कुरामा काँग्रेस किन सचेत भएन आफ्नो राजनैतिक अस्तित्व भएको पार्टी एउटालाई किन संकटमा लाँदैछ भन्ने कुरा चाहिँ गम्भीर हुनुपर्ने अवस्था
7: जस्तो पूरक मुद्दा दर्ता हुन सक्ने सम्भावना रह्यो अब होइन त्यसो भए त्यसको समय कति जति लाग्छ होइन यसको प्रक्रिया के हुन्छ त्यसो भए
8: पूरक भन्नाले मैले भन्न सकेको पूरक त्यसलाई पूरक भन्दैनौ. हामीले के भन्छौँ भने जुन महाधिवेशनको लागि आधिकारिकताको निर्णयमा निशा प्राप्त भयो,
7: पुनरावलोकनका लागि
8: त्यही मुद्दामा त अहिले मुद्दामा पर्ने भयो. त्यही मुद्दामा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि अन्तर्कालीन आदेश अर्थात् यो निर्णय नभएसम्म मैले भन्न खोजेको चाहिँ विशेष महाधिवेशनको आधिकारिकताको सम्बन्धमा निशा प्राप्त भएको जुन पूर्ण इजलासको निर्णय छ त्यो निर्णय उप अन्तिम फैसला नभएसम्मको लागि महाधिवेशन रोकिपाउँ भनेर अन्तर्कालीन आदेशको निवेदन दायर गर्न सकिन्छ. त्यसमा के हुन्छ भन्नुहुन्छ भने त्यो निवेदन दायर गरेपछि पूरक पेशी चढ्छ र पूरक पेशी चढेर त्यो पनि तीनजनाकै इजलासबाट हेरिन्छ र तीनजनाको इजलासले उक्त निर्णय
7: उहाँहरूकै इजलासले हेर्छ कि नयाँ
8: हेर्दैन. अब त्यो निशा दिने न्यायाधीशले पनि हेर्न पाइएन र जो न्यायाधीशले सुरुमा मुद्दा जसले फैसला गर्नुभयो दुईजनाले उहाँहरू पाँचजना बाहेकको इजलास चढ्छ. कहिलेकाहीँ त्यसलाई संयुक्त इजलासले पनि फैसला गरिदिन सक्छ, एकल इजलासलाई पनि हाल्न सकिन्छ. तर त्यो प्राविधिक रूपमा हेर्दाखेरि के हो भने तीनजना न्यायाधीशको इजलासमा पुगेको निर्णय चाहिँ निवेदन तीनजनाकै न्यायाधीशबाट सुनवाई हुनुपर्छ. संविधान कानून प्रक्रिया त्यो हो र ती पाँचजना इतरका न्यायाधीशले त्यो निवेदन हेरिसके पछाडि फेरि ती तीनजना जसले अन्तर्गत न्यायाधीश दिनुहुन्छ वा दिनुहुन्न उहाँहरूलाई पनि के गरिन्छ भन्दाखेरि मुद्दाको सुनवाई गर्नबाट उहाँहरूलाई वञ्चित गर्नुपर्ने हुन्छ, बाहिर इतर समूह रहनुपर्ने हुन्छ. किनभने उहाँहरूको पनि के भयो त भन्दाखेरि अन्तर्गत आदेश दिने वा नदिनेमा आफ्नो स्वार्थ जोडिएको भनेर कानूनले मान्छ. र जम्मा त्यसो हुँदाखेरि छजना र दुईजना आठजना न्यायाधीशले के गर्न पाउनुहुन्न भन्दाखेरि उक्त पूर्ण इजलासको सुनवाई गर्न पाउनुहुन्न. र यसले गर्दा के हुन्छ भन्दा यदि काँग्रेसको उक्त अन्तर्गत आदेश माग गरेको बुझ्ने माग भयो भने जम्मा आठजना न्यायाधीशले मुद्दा हेर्न नपाउने हुनुभयो. र त्यसो हुँदाखेरि 78 सालको महाधिवेशनपछि 83 सालमा हुनुपर्ने नियमित महाधिवेशन मंसिर 23 गते भित्रमा भएन र 6 महिना थप्ता गरी 2084 साल वैशाख 22 गतेसम्म पनि हुन सकेन भने किन सकेन भन्ने फेरि निवेदन गरेँ मैले. किनभने आठजनाले हेर्न मिल्दैन, घोडा हान्नुपर्छ, पटक पटक चाहिँ न्यायाधीश एकजना दुईजना आउन सक्नुहुन्छ. त्यसो हुँदाखेरि त्यो मुद्दा हेर्न नहुने कारणले गर्दाखेरि नमिल्ने कारणले गर्दा 2084 साल वैशाख 22 गतेसम्म पनि सुनवाई हुन सकेन भने काँग्रेसको आधिकारिकतामा प्रश्न आउँछ. र अहिले नेपाली काँग्रेसको शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले काँग्रेसको आधिकारिकता समाप्त पार्ने उद्देश्य लिएर संविधान नपढिकन संविधानको धारा 269 दफा 4 संवैधानिक प्रावधान के छ, प्रत्येक 5-6 वर्षमा जलले चाहिँ आफ्नो महाधिवेशन गर्नुपर्छ र त्यसको लागि थप 6 महिना थप्न सकिन्छ भन्ने स्पष्ट संवैधानिक व्यवस्थालाई प्रत्यक्ष असर पर्ने गरी काँग्रेसको आधिकारिकतामा नै प्रश्न चिन्ह खडा गर्ने गरी किन जाँदै हुनुहुन्छ भन्ने कुरा एउटा गम्भीर प्रश्न सिर्जना भएर आएको चाहिँ म महसुस गर्छु.
7: अब एउटा कुरा मुद्दा चलिरहँदा महाधिवेशन सकिन्छ वा चाहिँ रोकिन्छ वा के हुन्छ, यो महाधिवेशनको प्रक्रिया चाहिँ के हुन्छ त्यसो भए?
8: अहिले अन्तर्कालीन आदेश जारी भएन भने अन्तर्कालीन आदेश जारी भएन वा छुट्टै रिट निवेदन दर्ता गरेर त्यो अन्तरिम आदेश पनि जारी भएर महाधिवेशन रोक्नका लागि भने चाहिँ नियमित रूपमा हुने महाधिवेशन नियमित रूपमा चल्छ. किनभने हिजो जतिखेर संयुक्त इजलासले फैसला गर्नुभन्दा अगाडि एकल इजलासबाट यो रिटको सुनवाई अघि बढेको त्यतिखेर चाहिँ अन्तरिम आदेश प्राप्त भएको थिएन. अन्तरिम आदेश प्राप्त नहुनु भनेको चाहिँ के हो भन्दाखेरि काँग्रेसको महाधिवेशन विशेष महाधिवेशनको सम्बन्धमा निर्वाचन आयोगले दिएको निर्णय चाहिँ अदालतले तत्काल रोक्नुपर्ने अवस्था नदेखिकन रिट मात्रै नियमित राखेको हुँदाखेरि अब त्यहाँभन्दा पछिल्ला जुन प्रक्रियाहरू जुन काँग्रेसका दलीय रूपमा ती दलीय रूपमा हुने कार्यक्रमलाई चाहिँ अदालतले अर्थात् सर्वोच्च अदालतले नै संविधान र कानूनमा रोक्नु पर्दैन, आफ्नो प्रक्रिया तिमीहरू गर्दै जाओ हामी निर्णय गर्छौँ भनेर निर्णय दिएको र त्यही निर्णयमाथि चाहिँ पुनर्वलोकन भएको हुँदाखेरि अब अन्तर्कालीन आदेश प्राप्त भएन वा रिट दर्ता भएन वा अन्तरिम आदेश प्राप्त भएन भने ती अवस्थामा के हुन्छ भन्दा नियमित महाधिवेशन नियमित
7: अब भन्दै गर्दाखेरि जस्तो अहिलेको अवस्थामा अब त्यो रिट निवेदन त अहिले दर्ता भएन, त्यसमा अन्तर्कालीन आदेश हुन सक्छ अर्थात् यही मुद्दामा भनेर यहाँले भनिरहँदाखेरि त्यो अन्तर्कालीन आदेश भयो भने त सबै कुराहरू समाप्त हुन्छ होइन, त्यसो भए प्रक्रियाहरू पनि चल्दैन.
8: हो अन्तर्कालीन आदेश भयो भने चाहिँ ती सबै कुराहरू रोकिन्छन्,
7: कति समयसम्म चल्न सक्छ यो मुद्दा चाहिँ त्यसो भए?
8: यो मुद्दा भनेको तपाईँको के हुन्छ भने सुनिश्चित नै हुन्छ, बेसी त चढ्ला एक महिनामा 15-15 दिनमा चढ्ला, तर ती जुन आठजना मान्य न्यायाधीशहरू भोलि मुद्दा हेर्न नमिल्नेमा हुनुहुन्छ उहाँहरूको इजलासमा पर्यो भने त मुद्दा सुनवाई गर्न मिल्दैन.
7: गोला प्रथा हुन्छ त्यसरी रमाइरहन्छ त्यसो भए.
8: रुमले जान्छ, यो दुई वर्ष पनि जान सक्छ, छ महिना पनि हुनसक्छ, तीन वर्ष पनि पुग्छ। त्यसो हुँदाखेरि यदि 2084 साल वैशाख 23 गते भित्रमा यो मुद्दाको फैसला भएन भने महाधिवेशन रोकियो। महाधिवेशन रोकिनु भनेको काँग्रेसको आधिकारिकतामाथि संविधानको धारा 269 को उपदफा 4 बमोजिम चाहिँ स्पष्ट रूपमा खण्ड खले गरेको व्यवस्थाले के गर्छ भन्दा काँग्रेसको आधिकारिकतालाई नै निर्वाचन आयोगले समाप्त पार्ने गरी निर्णय गर्न पनि सक्छ। त्यो संवैधानिक प्रावधान हो।
7: ए भनेपछि अब यो संस्थापन इतर पक्षको कुरालाई लिने हो भने कंग्रेसै नरहने स्थिति पनि आउन सक्छ होइन? यसलाई चाहिँ बेलैमा सचेत भइएन भने
8: अब हाम्रो अदालत न्यायपालिका दलीय रूपमा अहिले भागभण्डा भएको अवस्थामा भोलि कुन न्यायाधीश कहाँ पर्छ भन्ने एउटा पाटो रहला, भोलि दिन सक्ने अवस्था आकलन नगरिकन दिन सक्ने अवस्था पनि आउँथ्यो, हामी नबोलौँ अहिले। र त्यो अवस्था देखियो भने चाहिँ भोलि के हुन्छ भन्दाखेरि काँग्रेसको आधिकारिकता नै समाप्त हुने खेल यो खेलेको हो कि भन्ने पनि एउटा आशंका गर्ने चाहिँ अवस्था रहन्छ।
7: ए भनेपछि अब कंग्रेसको अहिलेको यो विवाद जुन छ, यो विवाद चाहिँ अब सर्वोच्चको ढोकासम्म पुगिसकेको छ, सर्वोच्चको पुनरावलोकन अर्थात चाहिँ पूर्ण इजलासको यो मुद्दा चाहिँ कतिसम्म जान सक्छ भन्ने केही हुन्छ, यसको पनि टाइम फ्रेम हुन्छ?
8: होइन, यस्तो हुन्छ, पूर्ण इजलासको सुनवाईको टाइम फ्रेम भनेको मैले अघि पनि भने, अब यसलाई चाहिँ के हुन्छ भने सामान्यतया 30 दिनको म्याद प्राप्त गरेपछि इतर समूहले दायर गरेको रिटको पुनरावलोकन निशा भएपछि त्यसको म्याद मूल समूहलाई जान्छ, गगन थापा समूहलाई जान्छ, र गगन थापा समूहले 3 दिन म्याद प्राप्त गरेको 3 दिनभित्र अदालतमा हाजिर हुन जानुपर्छ। हाजिर भए पछाडि दुवै पक्षको तारिख मिलान हुन्छ, दुवैलाई संयुक्त एउटा तारिख दिइन्छ र त्यो तारिख पछाडि पेसी जान्छ। हेर्नुहोस्, अब त्यो पेसीमा चाहिँ मुद्दा हेर्न मिल्ने न्यायाधीश कहाँ पर्यो भने 2 महिनामै फैसला पनि हुन सक्ने भयो। तर मुद्दा हेर्न मिल्ने न्यायाधीश कहाँ परेन र पटक पटक गोला हान्दाखेरि चाहिँ 5 जना वा अन्तर्कालीन आदेश दिएको अवस्था रह्यो र नदिएको अवस्था रह्यो भने त्यहाँ रहेको 3 जना गर्दा 8 जना न्यायाधीशको इजलासमा नै 1 जना परिरहनु भयो भने त्यो मुद्दा हेर्न नमिल्ने हुन्छ र त्यो मुद्दा 2 वर्ष 3 वर्ष पनि लम्बिन सक्छ। यसको चाहिँ कुनै पनि सिद्ध हामी व्यक्त गर्न सक्दैनौँ।
7: भनेपछि काँग्रेसको आधिकारिकता विवाद अब चाहिँ निकै ठूलो जरसम्म पुग्यो होइन? त्यसो भए
8: एकदम ठूलो चर्चा भने अब यहाँ राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा 269 देखिबाट लिएर तपाईँको 270 सम्मको अब 71 सम्मको अवस्था, 71 को संविधानको धारा 271 को उपधारा 2 ले के भन्छ भन्नुहुन्छ भने 269 बमोजिम 4 बमोजिम महाधिवेशन गर्नुपर्ने राजनैतिक दलले समयमा राजनैतिक महाधिवेशन गर्न सकेन भने त्यो राजनैतिक दललाई निर्वाचन आयोगले मान्यता दिने रहन सक्दैन, नदिन पनि सक्छ भन्ने व्यवस्था संविधानले स्पष्ट व्यवस्था गरेको हुँदाखेरि एकदम जटिल अवस्थामा पुगेको चाहिँ आकलन गर्नुपर्छ।
7: होइन, अब कंग्रेसको विवाद चाहिँ आधिकारिक विवाद, यदि इतर पक्ष फेरि निवेदन लगाएर यदि गएन भने चाहिँ
8: निवेदन लिएर गएन भने इतर पक्ष निवेदन लिएर गएन, अन्तरिम आदेश निवेदन पनि लिएर गएन, अन्तर्कालीन आदेश निवेदन पनि दिएन भने त नियमित महाधिवेशन नियमित समयमा हुन कसरी रोक्न सक्छ? नियमित अधिवेशन भएर अघि बढ्छ र नियमित अधिवेशन हुँदै गएर अधिवेशन, काँग्रेस भनेको हेर्नुहोस् गगन थापा पनि होइन, काँग्रेस भनेको शेरबहादुर देउवा पनि होइन, यो एउटा अभिचिन्न उत्तराधिकारी सम्पन्न राजनीतिक दल हो। र यो राजनीतिक दलको अस्तित्व कायम राख्नको लागि महाधिवेशन अहिले भयो भने पनि भोलिका दिनमा हामीले पुनरावलोकन निशा प्राप्त गरे पछाडि पुनरावलोकन सुनवाई हुँदाखेरि विशेष महाधिवेशनलाई मान्यता नदिए पनि काँग्रेसको आधिकारिकतामा रह्यो नि त, त्यतिखेर महाधिवेशनलाई अर्को महाधिवेशन गरेर भनेर आदेश गर्न सक्छ अदालतले, तर काँग्रेस त रह्यो नि त। त्यसो हुँदाखेरि त्यसले के गर्छ भने निवेदन दर्ता नगरेको अवस्थामा वा अन्तर्कालीन आदेश जारी नगरेको अवस्थामा निवेदन नदिएको अवस्थामा चाहिँ महाधिवेशन नियमित समयमै हुन्छ र भोलि अदालतले भन्यो भने फेरि त्यसको 6 महिनाभित्र अर्को महाधिवेशन गर्न पनि सकियो अदालतको आदेशले। त्यतिखेर काँग्रेस त विघटन भएर गएन, काँग्रेस दल त अस्तित्वमै रह्यो र त्यो अवस्था चाहिँ कायम रह्यो र त्यो चाहिँ काँग्रेसको हितको लागि एउटा राष्ट्रको सबल सक्षम र पुरानो राजनैतिक दललाई बचाइराख्नका लागि त्यो चाहिँ एउटा उत्तम उपाय हुन्छ। यदि त्यहाँ रिट दर्ता गरेर अन्तरिम आदेश पनि लिएन र अहिलेको पुनर्वलोकन निशा भएको मुद्दामा चाहिँ लिएर अन्तर्कालीन आदेश पनि माग गरिएन भने चाहिँ काँग्रेसको आधिकारिकता समाप्त हुने आशंका चाहिँ सुन्न हुन्छ त्यतिखेर।
7: हस्, यहाँको महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार सुशील सापकोटाजी।
8: हजुर नमस्कार।
7: उहाँ हुनुहुन्थ्यो कानूनका जानकार एवं अधिवक्ता सुशील सापकोटाले। श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: हरो विषयमा तारो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आर्मी बैंक सबैका लागि बैंक
4: डिश होम इन्टरनेट।
5: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता प्रचार विभाग प्रमुख निरज आचार्य हुनुहुन्छ। आचार्यजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद केमजी, नमस्कार।
5: लामो समयपछि तपाईँसँग कुरा गर्न पाइयो, धेरै खुशी लागेको छ। नेकपा एमाले यतिखेर कस्तो अवस्थामा छ, बिरामी परेको भन्ने खबर सुनेका छौँ हामीले, होइन? सन्चो बिसन्चो के छ पार्टीलाई?
6: पार्टी एकदम ताजा छ। नेकपा एमाले बिरामी छैन, नेकपा एमाले सशक्त र प्रभावकारी भूमिकाका साथ अगाडि बढ्दैछ।
5: तर एमालेलाई शल्यक्रिया नै गर्ने लाइनमा पुर्याइएको छ भन्ने पनि त सुन्नमा आएको छ नि त, होइन? बजारमा
6: एमालेलाई त्यस्तो कुनै शल्यक्रियाको जरूरत छैन। वैचारिक ढंगले नेकपा एमाले स्पष्ट छ, सांगठनिक ढंगले नेकपा एमाले गतिशील छ। नेकपा एमाले अहिले कुनै शल्यक्रियाको आवश्यक छैन।
5: तर पार्टीभित्र नेतृत्वका विषयमा चर्चा परिचर्चा व्यापक छन्। खै अस्ति तल्लो तहसम्म कार्यकर्तासम्म गएर निर्वाचनको समीक्षात्मक रिपोर्ट ल्याएको प्रतिवेदन गुण्डुको कुन दराजमा थन्कियो, तपाईँलाई जानकारी छ कि छैन?
6: यहाँले भन्नुभएको एउटा प्रसंग के हो भन्दाखेरि, निर्वाचनपछि नेकपा एमाले जुन ढंगले पराजय भोग्नु पर्यो, नेकपा एमालेको जनमत घट्यो र नेकपा एमाले पराजय भोगिसकेपछि पराजयका कारणहरू खोज्न, नेकपा एमालेको कान जनतासँगको सम्बन्ध सुदृढ बनाउन र हाम्रा कमजोरीहरूलाई खोजेर आउँदा दिनमा ती कमजोरीहरू नदोरिने गरी हामी पार्टीलाई पुनर्जागृत गर्न, पुरानो अवस्थामा फर्काउन र पार्टीलाई सुदृढ र रूपान्तरण गरेर अगाडि बढ्नका लागि कार्यदल बनेको थियो। कार्यदलले सुझावहरू पनि संकलन गर्यो र सुझावका आधारमा प्रतिवेदन तयार भएको छ। प्रतिवेदन मैले कार्यदलको बैठकको कुरा मैले सुने अनुसार महासचिव, त्यसको सदस्य सचिवको रूपमा महासचिवले प्रतिवेदन तयार गर्नुभयो, संयोजकलाई प्रतिवेदन दिनुभयो, संयोजकले त्यो प्रतिवेदनलाई आवश्यक हेरफेर गरेर कार्यदलको बैठकमा ल्याउनुहुन्छ। कार्यदलले प्रतिवेदनलाई पारित गर्छ र उक्त प्रतिवेदन पार्टीको सचिवालयमा छलफल हुन्छ, सचिवालयले आवश्यक यसका बारेमा निर्णय गरेर अगाडि बढ्छ।
5: तर अहिले सबै पार्टी पंक्तिबाट, नेताहरूबाट र अझै भन्दा पदाधिकारी लेभलबाट पार्टी नेतृत्वले अर्थात समग्र रूपमा केपी शर्मा ओलीजीले विश्राम लिनुपर्छ, ससम्मान भन्ने खालको आवाजहरू उठाएको छ, होइन? पार्टीभित्र
6: होइन, पार्टीमा यो प्रतिवेदनमा कहीँ कतै पनि पार्टीको अध्यक्षले छोड्नुपर्छ भनेर उल्लेख गरिएको मैले सुनेको छैन। यद्यपि मैले प्रतिवेदन त पढेको छैन, अध्यक्ष हट्नुपर्छ भन्ने छैन। पार्टीलाई पुनर्जागरण गर्न, पार्टीलाई रूपान्तरण गर्न र पार्टीलाई सुदृढ बनाउनका लागि समग्र पुनर्गठन गरेर जानुपर्छ भन्ने प्रस्ताव गरिएको भन्ने मैले सुनेको छु। तर मैले प्रतिवेदन मैले आफैले पढेको पनि छैन र हाम्रो तहमा आइपुगेको पनि छैन। कार्यदलले आवश्यक छलफल गरेर यसलाई अन्तिम रूप दिइसकेपछि मात्रै यो पार्टीको आधिकारिक डकुमेन्ट बन्छ, त्यसपछि हामीले त्यसका बारेमा अध्ययन गर्छौं र केन्द्रीय कमिटिमा आवश्यक त्यसमा सुझाव राख्नुपर्ने कुराहरू हामी त्यति बेला राख्नेछौं। त अहिले चाहिँ मैले सुनेको कुरा पार्टीमा केन्द्रित छैन।
5: तपाईँ त प्रचार विभाग प्रमुख हो, तपाईँलाई धेरै कुरा थाहा छ नि त पार्टीभित्रका अहिलेका विषयहरू, होइन?
6: हजुर।
5: त्यो कारणले गर्दाखेरि अब पार्टी कसरी अगाडि बढ्छ त? नेकपा एमाले यति लोकप्रिय पार्टी, आज अविगत हेर्नुहोस् त धेरै बलड्याङ खाइयो नि त, होइन? निर्वाचनमा
6: अनि एउटा निर्वाचनमा हामी पराजय भोग्ने बित्तिकै सबै कुरा सकियो भन्ने ठाउँमा हामी छैनौं। एउटा कुरा सत्य के हो भन्दाखेरि, यो निर्वाचनमा नेकपा एमाले पराजय भएको हो, हाम्रो जनमत घटेको हो। घटेको जनमतलाई हामी पुनः रिकभर गर्छौं, पुनः रिभाइभ गरेर हामी अगाडि बढ्न सक्छौं भन्ने संकल्पका साथ हामी अगाडि बढेका छौं। र नेकपा एमाले यो कुनै आकस्मिक घटनामा जन्मिएको या आकस्मिक घटनाबाट उठेको पार्टी होइन, निरन्तर गतिशील पार्टी हो। यसले आफ्ना जीवनका 77 वर्षहरू 77 पहेलीहरू पार गरेर आएको पार्टी हो। त्यसले गर्दा यस्ता उतार चढ़ावहरू विभिन्न कालखण्डमा भोग्दै आएको छ। विभाजन, एकीकरण र विभिन्न प्रकारका संकटहरू, प्रतिबन्धहरू लाग्दै र संघर्ष गर्दै आएको पार्टी भएको हुनाले यो निर्वाचनमा हाम्रो भोट कम भयो भन्ने बित्तिकै हामी आत्तिहाल्ने र एउटा कुनै निर्वाचनमा अलिकति बढ्ता भोट प्राप्त गर्यौं, बढ्ता सीट जित्यौं भन्ने बित्तिकै हौसिहाल्ने पार्टी होइन। यसमा हामी आत्तेका पनि छैनौं र हामी कुनै हौसी नै र आत्तिने कुरामा छैनौं। हामीले आजको राजनीतिक अवस्थाको वस्तुगत विश्लेषण गरेर जनताको चाहना र जनताको आवश्यकता अनुरूप नै आफूलाई रिभाइभ गरेर हामी पुनर्जागृत हुन्छौ, पुरानो अवस्थाबाट हामी अगाडि बढ्छौं।
5: तर नेकपा एमालेको आजको स्थिति हेर्दाखेरि चाहिँ धेरै पक्ष चाहिँ धेरै नेताहरू धेरै कार्यकर्ताहरू चाहिँ अब नयाँ सिराबाट अगाडि बढ्नुपर्छ। धेरै पार्टीले आफूलाई रिफर्म गरिसके, भाद्र 23-24 जेएनजी विद्रोहले एक किसिमको पाठ सिकाइसकेको छ। पटक पटक त्यही अनुहार दोहोरिँदाखेरिको अलोकप्रियता चाहिँ व्यापक रूपमा चुलियो भन्ने लाइन र पंक्तिलाई चाहिँ किन सम्मान गर्न सक्दैन नेतृत्व?
6: होइन, नेतृत्वले कार्यकर्ताहरूको भावनालाई, जनताको भावनालाई, जनताको आकांक्षालाई नेतृत्वले सम्मान गर्नुपर्दछ, सम्मान गर्छ नेकपा एमाले, नेकपा एमालेको नेतृत्वले त्यो भावनालाई कदर गरेर नै नेकपा एमाले अगाडि बढ्नुपर्दछ। आजको ठाउँमा नेकपा एमाले, जुन ठाउँबाट नेकपा एमाले उठेर मुलुकको राष्ट्रिय निर्णायक राष्ट्रिय शक्तिका रूपमा नेकपा एमाले उभिँदा पनि जनताको आवाजलाई सुनेर आत्मसात गरेरै अगाडि बढेको हो। आज पनि नेकपा एमाले जनताको आवाजलाई सुन्छ, कार्यकर्ताहरूको आवाजलाई सुन्छ, जनताको कार्यकर्ताको भावना अनुरूप नै नेकपा एमाले अगाडि बढ्दछ। नेकपा एमालेमा यहाँले उठाउन खोज्नुभएको प्रसंग चाहिँ नेतृत्व परिवर्तनको कुरा हो। नेतृत्व परिवर्तनका सन्दर्भमा नेतृत्व परिवर्तन यस कुनै सामाजिक सञ्जालको क्याम्पेनले नेतृत्व परिवर्तन हुँदैन, नेतृत्व निर्माण हुने प्रक्रिया छ, नेतृत्व परिवर्तन हुने प्रक्रिया छ, विधि छ। नेकपा एमाले एउटा संस्थागत पार्टी हो, त्यसले गर्दा हामीले अस्ति गत वर्ष मात्रै पार्टीको 11 महाधिवेशन गरेका छौं, विधान महाधिवेशन गरेका छौं। गत वर्षको भदौमा विधान महाधिवेशन गरेको, यो भदौको 22 गते वर्ष दिन पूरा हुँदैछ। अब हामी कुन फोरममा यसका बारेमा छलफल गर्ने, यसलाई यसको तय गर्ने अधिकार केन्द्रीय कमिटीसँग छ। केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक छलफल र निर्णय लिन्छ। पार्टीको कार्यदलले दिएको प्रतिवेदन, पार्टीको सचिवालयको निर्णय मुताबिक नै केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक निर्णय गरेर हामी कसरी अगाडि बढ्ने भन्ने कुराको दिशा तय गर्छ। सम्भवतः भदौको महिनाभरिमै हाम्रा यी सबै फोरमहरूका बैठकहरू आयोजना गरेर नेकपा एमाले अगाडि बढ्छ।
5: अहिलेको ठ्याक्कै लाइन के हो त्यसो भए? केपी ओलीको विकल्प छैन, त्यो विकल्प

0: जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने।
2: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
2: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 8:10 AM
3: ए लौ लौ चट्याङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ

0: दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
3: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
7: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
8: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली FM तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
9: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
0: नानी, के भयो? किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
0: ल छोरी, के गर्ने त? कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा, हाम्रै पश्चिम चितवनको सादानगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि।
0: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 98-450-82-997,
9: 98-550-10-997।
11: होइन दिदी, कतै हिँड्नुभयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
12: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
11: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर

0: मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
1: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98452049486।
2: रेडियो स्पाइनो 89.8 मेगाहर्ज। तपाईं हाम्रो अटुट स्पाइनो। रेडियो स्पाइनो 89.8 मेगाहर्ज। तपाईं हाम्रो अटुट स्पाइनो।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज।
2: रेडियो स्पाइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट स्पाइनो।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज।
2: रेडियो स्पाइनो 89.8 मेगाहर्ज।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
5: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
8: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
9: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
8: कलेजका विशेषताहरू:
9: पर्याप्त सुविधा सहित आफ्नै भवन,
8: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
9: पर्याप्त छात्रवृत्ति व्यवस्था,
8: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
9: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
10: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना, मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय पञ्जीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550 60359 र 98550 67359।
7: चैते धानमा नेट ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
7: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने।
7: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 मेगाहर्ट्ज।

0: दुई गते सब भेटिएको थियो। त्यसपछि पीड़ित पक्षले न्यायका लागि आन्दोलन गर्दै आउँदा थिए। त्यस्तै बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चार दिनदेखि अवरुद्ध बिरगाउँ सत्ता खण्ड खुलेको छ। पीड़ित परिवार र सरकार बीच नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सड़क अवरोध हटाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले 3 वर्षीय बालिका बन्दा चौधरीको बलात्कारपछि भएको हत्याको घटनालाई राज्य र समाजको चेतनामाथि गम्भीर प्रश्न उठाएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत एक लामो सन्देश जारी गर्दै उहाँले पठनीय अपराधका घटनालाई सजाय पुनः अवलोकन गर्न गरिमा न्याय संकल्प समिति गठन गरिएको जानकारी दिनुभयो। मन्त्री गौतमका अनुसार जघन्य आपराधिक घटनाका सम्बन्धमा विद्यमान कानूनी व्यवस्थामा रहेका कमजोरी हटाउन र कडा दण्ड निर्धारणका लागि सजाय दिन 7 सदस्यीय समिति गठन गरिएको छ। 7 दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको यो समितिले नागरिकको अपेक्षा सम्बोधन हुने गरी कानून तर्जुमाको आधार तयार पार्नेछ। हिजो साँझ मृतक बालिकाका आमा बुवा सबैको भेटपछि मन्त्रालयले यो निर्णय लिएको हो। सड़कमा उत्रिएको बलात्कारीलाई फाँसी दिए भन्ने मागप्रति संवेदनशील हुँदै मन्त्री गौतमले सरकार संविधानको सीमाभन्दा बाहिर जान नसक्ने समेत प्रश्न पार्नु भएको छ। आफ्नो 18-19 वर्षको उमेरको एउटा भिडियो क्लिपलाई सन्दर्भभन्दा बाहिर काटेर बलात्कारलाई सामान्य हो भनेको भनी फैलाइएको भन्दै उहाँले खेद समेत व्यक्त गर्नुभएको छ। बलात्कार कहिल्यै सामान्य र स्वीकार्य हुन सक्दैन उहाँले स्पष्ट पार्नुभएको छ। हिंसामा परेको महिलाले अपराधीको दोषी र सामाजिक लज्जा बुक्नु हुँदैन, उनीहरू निर्भयका साथ बाँच्न पाउनुपर्छ भन्ने आशय रहेको समेत उहाँले प्रस्तुति दिनुभएको छ। ललितपुरको पुल्चोक स्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आफ्नो घरतर्फ प्रस्थान गरेका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधि बीच हिजो बदल 6 गते भएको वार्तामा 14 बजे सहमति भए संघीय सभा कार्यक्रम स्थगित भएको। सहमति पश्चात आज बिहान 8:50 बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 जना रेडीहरूलाई 8 वटा बस मार्फत विदाई गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। झापा, मोरङ, सर्लाही, नौतरी, सिन्धुली, बारा, पर्सा र नवलप्रासी लगायतका जिल्लाका रेडीहरूलाई आफ्नो क्षेत्रतर्फ पठाइएको छ।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।

0: देखि पर्दाभित्र चलिरहेको यो सिन्डिकेटको खेल अन्तत कार्यान्वयनमा आएको व्यवसायीहरूले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आईएमई गरौ आईएमई गरौ यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब विदेशका खबर अमेरिकाले क्यानाडाबाट आयात हुने सन्दै 20 अर्ब अमेरिकी डलर बराबरका सामानमा 50% भन्सार शुल्क लगाएको छ व्यापार सम्झौता गर्ने उद्देश्यले दुई देशबीच तीन दिनसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि अमेरिकाले नयाँ शुल्क कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् नयाँ शुल्क क्यानाडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको सन्दै 5% सामानमा लागू हुनेछ इलेक्ट्रोनिक्स औद्योगिक मेसिनरी दुग्धजन्य पदार्थ सिमेन्ट कपड़ा हकी खेलका सामग्री लगायत सामानमा यसको प्रभाव पर्नेछ यसअघि नै क्यानाडाली स्टील आल्मुनियम मोटरगाड़ी र काठमा अमेरिकी भन्सार शुल्क कायम छ अमेरिका र क्यानाडा बीच लामो समयदेखि चलिरहेको व्यापार विवाद पछिल्लो घटनापछि थप चर्किएको छ विज्ञहरूले 50% भन्सार शुल्कका कारण क्यानाडाली सामान अमेरिकी बजारमा महँगो हुने र धेरै मानिसको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्न सक्ने बताएका छन् त्यस्तै पूर्वी जापानमा आज बिहान 5.9 म्याग्निच्यूडको भूकम्प गएको छ भूकम्पका कारण विभिन्न चार प्रिफेक्चरमा कम्तीमा 23 जना घाइते भएका छन् घाइते मध्ये अधिकांशको अवस्था सामान्य रहेको अधिकारीहरूले बताएका छन् भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाइएको छ जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समय अनुसार बिहान 2 बजे इबाराकी प्रिफेक्चर केन्द्रबिन्दु भएर भूकम्प गएको हो भूकम्पको गहिराई केन्द्रबाट करिब 70 किलोमिटर तल रहेको थियो अब खेल खबर टप 20 क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालको ए टोलीले आज बंगलादेश हाई पर्फर्मेन्स 11 खेल्दैछ खेल अस्ट्रेलियाको डार्विन मरारा ओभलमा नेपाली समयअनुसार दिउँसो 2:15 बजेबाट शुरू हुनेछ यसअघि हिजो भएको पहिलो खेलमा नेपालको ए टोली नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो नेपालले पर्सि बदौ 8 गते होबार्ट हरिकेन्स एकाडेमी भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी भदौ 11 गते हैदराबाद किंग्समेन एकाडेमी र भदौ 13 गते भिक्टोरिया सी 11 खेल्ने तालिका छन् नेपाल क्रिकेट संघका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल एले न्यूजील्याण्ड ए तास्मिनिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ त्यस्तै भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एक दिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ हिजो भएको खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हराएको हो कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभर 3 बलमा 5 विकेट गुमाएर भेट्टाएको थियो नेपालको जितमा देव खनालले शतकीय पारी खेलेका थिए नेपाली टोली भारतमा थप अभ्यास खेलेपछि एसिसी प्रिमियर कप खेल्न

मलेसिया जानेछ। प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा यही भदौ 15 गते बहराइनसँग खेल्नेछ। जदादरी नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। गरिमाका अभिभावकसँग सहमति जुटेसकी अवरूद्ध वीरगंज पथलैया सड़क सञ्चालन। बलात्कारीलाई फाँसी दिने सम्बन्धमा संविधान विपरीत जान नसक्ने सरकारको प्रस्तुति। गृहमन्त्रीले आज नागरिकसँग संवाद गर्ने। सरकारसँग 14 बुधे सहमतिपछि लघुवित्त पीड़ित घर फिर्ता। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्यो 84 नायब सुब्बाको सरूवा। काठमाण्डु तारकेश्वर स्थित जरूंगुमा पहिरो, 50 घर प्रभावित। शिक्षा विधेयकको मसुदामा साथै प्रदेशका सुझावको समीक्षा हुँदै सरकारले लगाएको करका विरूद्ध देशभरि अभियान सञ्चालन गर्ने कुलमान घिसिङको घोषणा। बारामा बेपत्ता अर्की दिवसीय बालिका सकुशल फेला। अमेरिका र क्यानाडा बीचको व्यापार तनाव सर्कियो। अमेरिकी ट्यारिफको जवाफमा 50% ट्यारिफ लगाउँदै क्यानाडा। पूर्वी जापानमा 5.9 म्याग्निच्युडको भूकम्प, 23 जना घाइते। र टप इन टी20 क्रिकेटमा आज नेपाल र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै कर्नाटकसँगको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अब तीन महिनाका लागि
1: बाबालाई पनि ब्याङ्कमा खातै खोल्नु पर्यो अनि त महिनाभरिमा खुद्रेके भरायो।

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट स्पाइनो
1: बाय डीजे राजी बरकुरबा

0: ओए केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो। अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र?
2: यसको हिँडाइले त चार दिनमा नै पुग्यौँ। जा मिला।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

साथी दोधारमा परे के गर्नु के गर्नु, देखाउने माया भगाउने माया कुन चाहिँ सत्याउनु, धन सुख्यो दाँतले फका

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो इट्स 7 पीएम
0: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईं हाम्रो अटुट साइनो
2: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
3: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसुक
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
6: कलेजका विशेषताहरू
7: पर्याप्त सुविधा सहित आफ्नै भवन
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
7: पर्याप्त छात्रवृत्ति व्यवस्था
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495 SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
7: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0656490959 98550359 र 98550369
4: चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
4: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
5: खेतमा पानी जमाइराख्ने
4: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
5: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
9: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
10: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइड।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साइनोबाट साझा खबर।

0: यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह। फोहोरको असरले गाउँ छान्नुपर्ने अवस्थामा बन्सरे डाँडाका स्थानीय
1: सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यागेर गएर फालेको फोहोर ठाउँ हेर्ने।
0: स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़्यो। स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह। झापामा 30 वर्ष माथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने तयारी।
2: बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं, त्यसै अनुसार लिएर जान्छौं।
0: सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन रासुपा सभापतिको निर्देशन। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप। काठमाण्डुका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी। होस्टेललाई 1 महिनाको अल्टिमेटम।
3: छात्रावासमा बसेका छात्राहरूलाई मध्य रातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए।
0: र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा चैत्र 20-28 हुने।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: बालिकामाथि बढ़दै गएका हिंसा र हत्याका घटनाले समाजको संवेदनशीलता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। बाल बालिकालाई घर, विद्यालय र समाज सबै ठाउँमा सुरक्षित वातावरण दिन राज्य र अभिभावक दुवै जिम्मेवार बन्नुपर्छ। अपराधीलाई कड़ा कानूनी कार्यवाहीसँगै हिंसा रोकथामका लागि प्रभावकारी निगरानी र जनचेतना आवश्यक छ। बालिकाको सुरक्षा केवल परिवारको होइन, सुरक्षित र सभ्य समाज निर्माणको साझा जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: सप्तरीको शम्भुनाथ नगरपालिका 3 दुई वर्षीय बालिका खुशी खातुनको हत्या सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्याको आरोपमा प्रहरीले 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूप खड्काका अनुसार घटनामा मुस्कानको मात्रै संलग्नता देखिएको छ। प्रहरीका अनुसार खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब 2 घण्टापछि खोजी गर्ने क्रममा उनको शव घर पछाडिको झाडीमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ। परीक्षणको रिपोर्ट र अनुसन्धानबाट घटनाबारे थप तथ्य खोल्ने प्रहरीले जनाएको छ। यसैबीच 12 हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको आज अन्त्येष्टि गरिएको छ। सरकार र पीड़ित परिवार बीच गए राति सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्तिम संस्कार गरेको हो। कलैया उपमहानगरपालिका 14 बगवन स्थित पासहा खोलामा हिन्दू परम्परा अनुसार गरिमाको अन्त्येष्टि गरिएको हो। गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शव गृहमा राखिएको थियो। सूचना तथा संचार मन्त्री विक्रम तिमिलचनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। आज अपील जारी गर्दै मन्त्री तिमिलचनाले पीड़ितको तस्विर, भिडियो वा पहिचान खुल्ने अन्य विवरण प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको हो। विशेष गरी बाल बालिका यौन हिंसाका पीड़ित भए उनीहरूको पहिचान सार्वजनिक गर्न झनै संवेदनशील विषय भएको उहाँले बताउनुभयो। जापानी इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ। बाल बालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्यु दर उच्च भएको झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ। झापामा संक्रमण हुनेको मृत्युदर 60% छ। शुरूमा झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिले जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम अहिले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलिक बढ़ी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु पर्ने गर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तर दिन्छौँ, निरन्तरता दिन्छौँ, त्यसै अनुसार लिएर जान्छौँ। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जहाँ पनि इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेर समूहका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग, महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौँ। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 1115 नम्बरको 1115 नम्बरको हटलाइन नम्बर छ, त्यो नम्बरमा हामीले फोन गरेर थप
0: पछिल्लो 6 सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो। पछिल्लो समय झाडा पखालाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडा पखालाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएका छन्। ललितपुर जनस्वास्थ्य कार्यालयले हालै संकलन गरेका 43 नमूना मध्ये आधा भन्दा बढ़ीमा फिकल, कोलिफर्म र ई कोली जस्ता जीवाणु भेटिएको जनाएको छ। परीक्षणका क्रममा पानीमा मानिसको स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अधिकारी श्री भद्र शर्माका अनुसार दूषित पानी भेटिएका स्थानलाई जानकारी गराउँदै तत्काल रोकथामका उपाय अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा सञ्चालन भइरहेका निजी होस्टेललाई तोकिएको मापदण्ड पूरा गर्न 1 महिनाको अल्टिमेटम दिएको छ। समयभित्र मापदण्ड पूरा नगर्ने होस्टेललाई कानून अनुसार कार्यवाही गर्दै सिलबन्दी समेत गरिने प्रशासनले जनाएको छ। विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क, कमजोर पूर्वाधार, असुरक्षा तथा होस्टेलभित्र लागू औषध प्रयोग हुने गरेको गुनासो बढ़ेपछि प्रशासनले 21 बुधे निर्देशन जारी गरेको हो। सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी तोकिएको रकम मात्र लिनुपर्नेछ। होस्टेल संचालक र विद्यार्थी बीच लिखित सम्झौता गर्नुपर्ने तथा भाड़ाको घरमा संचालन बाहे घरधनीसँग सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
6: निजी व्यवसायीको रूपमा कोही कसैले आफ्नै घर संरचनाभित्र वा भाडामा लिएर अरू कोही कसैको घर धनीसँग जग्गा धनीसँग भाडामा लिएर सञ्चालन भएका होस्टलहरूका लागि अहिले पछिल्लो 21 बुधे सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको छ। यसको पछाडिको कारण चाहिँ पछिल्लो समयक्रममा केही होस्टेलहरूमा मध्यरातमा छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए, अनि खाना त्यही खालको अत्यन्त निम्न गुणस्तरको, त्यसै गरी त्यहाँ बसेका केटाहरूको बीचमा नै झै झगडा भएर झडप भइकन एकजनाको मृत्यु भएको दुःखद घटना समेतलाई हामीले मनन गर्यौं।
0: सुरक्षाका लागि कोठा र शौचालय बाहेकका संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नुपर्नेछ। होस्टेलमा 24 घण्टा जिम्मेवार वार्डिङ र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। संचालक वार्डिङ तथा विद्यार्थीको अध्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने प्रशासनको निर्देशन छ। यसैबीच काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालनमा रहेका 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ़ाएको छ। महानगरपालिकाको शिक्षा विभागले ती विद्यालयलाई आवश्यक कागजात र विवरण सहित 35 दिनभित्र आफ्नो अवस्था स्पष्ट पार्न सूचना जारी गरेको हो। कानून अनुसार अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिन सूचना जारी गरेको शिक्षा विभागका प्रमुख नवराज ठकालले बताउनुभयो।
5: बञ्चती डाँडा ल्याण्डफिल साइटमा थुपारिएको फोहोरका कारण स्थानीय नागरिक गाउँ नै छाड्नुपर्ने अवस्थामा पुगेको धुनीपेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ। लिचड खेतबारीमा पस्ने, दुर्गन्ध फैलिने, चौपाया मर्ने र रोगको जोखिम बढेपछि स्थानीयको जनजीवन कष्टकर बनेको उहाँको भनाइ छ। पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आचार्यले पुराना सहमति कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नु भएको छ।
1: सम्झौताका फाइल खोलेर मन्त्रालयले यदि गर्न चाहेको हो भने, सरकारले गर्न चाहेको महानगरपालिकाले समाधान खोजेको हो भने अरू कसैलाई बोलाउनु पर्दैन। सरकारवाला उठिन पर्ने छैन, जनपर्ने उठिन पर्ने छैन, हामी कराउनु पर्ने पनि छैन, मिडियाले केही गर्नुपर्ने पनि छैन। यदि साँच्चै सरकारमा बस्ने गम्भीर भएका छन् भने, सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्याग गरेर फालेको फोहोर ठाउँ हेर्ने र त्यसको समाधान चाहिँ यहाँका विज्ञहरूलाई बोलाएर चाहिँ गर्यो भने यो नाटकबाजी गर्नुपर्ने छैन। यो चाहिँ एउटा नाटक भइरहेको छ, नाटकबाजी गरिएको छ, यो देखाउने मात्रै काम भएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले पार्टीका नेता तथा सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन निर्देशन दिनुभएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा उहाँले विगतका 35 वर्षको आलोचनामा अल्झिनुभन्दा आगामी 35 वर्षको योजना बनाएर अघि बढ़न आग्रह गर्नुभयो। पार्टीका गतिविधि र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ छ।
7: उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौ, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौ। सुशासनको कुरामा न हामी चुकेका थियौं, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौं। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोध्यो भने हामीसँग जवाफ हुने छैन।
5: नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भोलि हुने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिनुभयो। साझा खबरमा अब खेल खबर। 14 दक्षिण एसियाली खेलकुद चैत 20 देखि 28 सम्म पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आज इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म हुन पनि सकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछन्। प्रतियोगिताका 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको थियो। धनकुटामा वर्षमा 8 अर्ब नजिकको तरकारी उत्पादन।
8: त्यो अब हिउँदामा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने अब 14-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
5: कृषिमा सरकारी लगानी बढेपछि धनकुटामा तरकारी खेतीको विस्तार। रिपोर्ट। डेंगी संक्रमणबाट 2 जनाको मृत्यु, संक्रमण पनि बढ्दै, बस्ने उपाय के होला? सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: ग्राफिक टेक को वाईफाई 6 राउटर नाम एक घर बने शक्तिशाली 4 एंटेनामा वाइड कवरेज 5G स्ट्रोम लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयामा साथमा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
12: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर धनकुटा कोशी पहाड़ी जिल्लामै सबैभन्दा बढ़ी तरकारी उत्पादन हुने जिल्लामा पर्छ गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी विभिन्न परियोजना लगायतका कारण तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्
13: धनकुटाको छत्र चुरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ उहाँले आधा जतिका टर्की खेती गर्दै आउनु भएको छ हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडी खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50,00,000 रुपियाँ आमदानी गर्दै आउनु भएको छ
8: त्यो अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु राम्रो मूल्य पायो भने अब यो हाम्रो देशको मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको भनेको जस्तो मूल्य पाइँदैन मूल्य पाएको खण्डमा चाहिँ 14,50,00,000 ट्रान्जेक्सनको कारोबार गरिन्छ
13: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 घुमाउने पनि हो 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन् यहाँ वार्षिक 5,00,000 देखि 30,00,000 किसानको आमदानी छ महालक्ष्मीका अगुवा किसान ढल बहादुर गुरुङ
14: हामी 275 घरबाट पहिले 20 जनाको मात्र गर्दाखेरि मोटामोटी 15-20 जना भन्दा छैन सर सबै युवाहरू जति यही लागेको छ कृषिमा र बजार भाव त तपाईँको प्रति केजी यहाँ 15 रुपियाँ भन्दा माथि गयो 15, 18, 20, 22, 25 त्यसै हुन्छ त्यति भयो भने पल्लो बेच्नेले पनि 5,00,000 र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25 देखिको 30 लाखसम्म बेच्छौँ सर त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ
13: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन् यसैका कारण किसानको आकर्षण तरकारी खेतीमा बढेको बताउनुहुन्छ छत्र जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा
15: छत्र जोरपाटी गाउँपालिकाले किसानको लागि सबैभन्दा महत्वपूर्ण हिसाबले हामीले काम गरेका छौँ व्यक्तिवादी चिन्तनको अन्तर्गतै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरणतर्फ छत्रजोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 समूहहरूले यो यान्त्रीकरणको सामानहरू प्राप्त गरेको छ भने अझै त्यसमा थप आधुनिक र अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ
13: धनकुटाको छत्रजोरपाटी गाउँपालिका आखिवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा काउली गोलभेडा मुला साग लगाउँदै आएका छन् धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन छिटवा बहुद्देश्य सहकारी सकलन केन्द्र छत्र जोरपाटी गुठीका तरकारी केन्द्र धनकुटा लगायत 1 दर्जन तरकारी सङ्कलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार इटहरी विराटनगर दमक र पितामोड हुँदै भारत बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ सिद्ध बहुद्देश्य सहकारी सङ्कलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ अघिल्लो आर्थिक वर्ष 2081-82 1,64,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर तेह्रथुम शंखुसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा
16: सबभन्दा अगाडि चाहिँ बाटोकै कुरा आउँछ छ होइन, हाम्रो धनकुटा जिल्लामा जुन धरान धनकुटा रोड आयो त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क र त्यहाँको आमदानी चाहिँ किसानहरूले दिन थाल्यो, त्यहीँदेखि बढ्न थाल्यो र अहिले आएर चाहिँ त्यसले गर्दाखेरि यहाँका किसानहरूले चाहिँ अलिकति व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
13: धनकुटामा 5978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। बजारको सहज पहुँच, सड़क विस्तार लगायतका कारणले तरकारी खेतीतर्फ आकर्षण बढ्दो रहेकाले कृषितर्फ नै लाग्ने गरेका छन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभर डेंगीको जोखिम बढ़दो, 2800 भन्दा बढ़ी संक्रमित।
17: टाउको दुख्ने, आँखाहरू पोल्ने होइन, त्यो समस्याहरू भयो भने चाहिँ यी बच्चामा पनि डेंगू हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
12: डेंगूको डरलाग्दो फैलावट रोक्न कसरी सकिन्छ? विज्ञसँगको संवाद सहितको विशेष श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उयासी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 316 खण्डमा छौं। पछिल्लो समय डेंगीको संक्रमण बढ़दो छ। यस्तो अवस्थामा बालबालिकामा पनि जोखिम बढ़ने भएकाले अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक छ। हामीले बालरोग विशेषज्ञ डाक्टर आना शर्मासँग कुराकानी गरेका छौं।
17: बालबालिकामा पनि डेंगू संक्रमणको जोखिम हुन्छ, किनभने यो भनेको लामखुट्टेबाट सर्ने हो र बालबालिकाहरू चाहिँ बाहिर खेलिरहेका हुन्छन्, एक्टिभ हुन्छन्। सो बालबालिकामा पनि डेंगूको संक्रमण डेंगूको सिजनमा देखिन्छ।
20: अनि पहिला सामाजिक सञ्जालमै आएको विषय र केही डाक्टरहरूले भन्नुभएको पनि बालबालिकाको चाहिँ रोग प्रतिरोधात्मक क्षमता अलिक बढी हुन्छ र उनीहरूलाई चाहिँ डेंगू संक्रमणको जोखिम अलिक कम हुन्छ भन्ने कुरा पनि थियो। त्यो चाहिँ
17: यस्तो हो, त्यो चाहिँ तपाईँको हुँदै नहुने भन्ने होइन, तर लामखुट्टेले टोक्यो भने हुन चाहिँ सक्छ। खालि अब कस्तो हो भने बालबालिकामा पनि तपाईँको जोखिमपूर्ण डेंगी पनि हुन्छ, तर सबैमा जोखिमपूर्ण हुन्छ भन्ने छैन।
20: कसरी जोगाउने त बालबालिकालाई?
17: अब बालबालिकालाई खेल्न गइहाल्छ, त्यही हो हामीले भन्छौँ नि, साँझको बेलामा खुट्टाहरू, हात खुट्टाहरू फुल स्लिभ लुगाहरू लगाउने, आफ्नो वरपरको वातावरण सफा राख्ने र यदि त्यो सिजनमा ज्वरो आएको खण्डमा अथवा लामखुट्टेको टोकाई त भइ नै रहेको हुन्छ, त्यस्तो भयो अब बच्चाले चाहिँ ज्वरो, अघि हामीले डेङ्गुको लक्षणहरू कुरा गर्यौँ, त्यसमा ज्वरो आउने होइन, हाई फिभर आउने, जिउमा थकान महसुस हुने, टाउको दुख्ने, आँखाहरू पोल्ने होइन, त्यो समस्याहरू भयो भने चाहिँ यी बच्चामा पनि डेङ्गु हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
20: कतिपयले चाहिँ अब डेङ्गु संक्रमण भइसक्दा अथवा ज्वरो आउँदै गर्दाखेरि चाहिँ सामान्य रूपमा घरमै राख्ने अनि आफैले पनि मेडिसिनहरू प्रयोग गरेर अनि विचार गर्ने पनि गर्नुहुन्छ है अभिभावकले, त्यो चाहिँ कतिको भयो? अब यस्तो हो, सुरुमा तपाईँको हरेक चोटि ज्वरो आउँदैमा एकै दिनमा अस्पताल लानुपर्छ भन्ने होइन, र कुनै पनि कुरा एक दिनको ज्वरोमा यो के कारणले, ज्वरो भनेको तपाईँको जे इन्फेक्सनमा पनि आउन सक्छ र एक दिनको ज्वरोमा यो कारणले ज्वरो आयो भनेर थाहा हुँदैन, त्यही भएर यो दिनभन्दा पनि तपाईँले चाहिँ अरू के लक्षण छ र बच्चाको अवस्था कस्तो छ त्यो हेरेर चाहिँ हामीले अस्पताल लानुपर्ने हुन्छ। अब चार पाँच दिनदेखि ज्वरो आइरहेको छ, ज्वरोको कारण पत्ता लागेको छैन भने त हामीले जाँचहरू गराउनु पर्यो, पहिला बच्चालाई जचाउनु पर्यो अनि जाँचहरू गरेपछि त्यो अनुसारले के भएको रहेछ, पहिला त बच्चालाई जाँचेर थाहा हुन्छ, त्यसपछि जाँचेर कति कुरा थाहा पाएन, अब यो कानको इन्फेक्सन हो कि घाँटीको इन्फेक्सन हो कि चेस्ट इन्फेक्सन हो कि अथवा साधारण भाइरल इन्फेक्सन मात्रै हो कि भन्ने कुरा कति कुरा जाँचेर थाहा हुन्छ। कहिलेकाहीँ हामीलाई शङ्का लाग्यो भने त्यसपछि हामीले जस्तो डेङ्गी थाहा पाउन हामीले ब्लड टेस्ट नगरिकन थाहा हुँदैन होइन, तर अब डेङ्गी नै रहेछ भने पनि डेङ्गी को खासै आफ्नै उपचार चाहिँ छैन, किनभने यो एक किसिमको भाइरल इन्फेक्सन भएको भएर यस्तै उपचार चाहिँ छैन, तर यसबाट हुन सक्ने समस्याहरू जस्तो यसमा चाहिँ शरीरमा तपाईँको प्लेटलेट कम हुने होइन अथवा हिमोग्लोबिन बढ्ने होइन सिभियर हुने त्यो समस्याहरूबाट तपाईँको फेरि जाँच नगरिकन थाहा हुँदैन, सो त्यस्तो बेलामा चाहिँ अब दुई तिन दिन हेरेर पनि रोग कारण पत्ता लागेन भने चाहिँ जचाउनु चाहिँ पर्यो जुनै जोरीमा पनि। कस्तो खालको चाहिँ लक्षण देखा परेपछि तुरुन्तै लानु पर्यो अस्पताल? जस्तो तपाईँको बच्चा ज्वरोले गरेर चिकित्सा भयो, बच्चालाई ज्वरो आएको बेलामा बच्चा बेहोस भयो होइन, काँप जस्तो हाम्रो त्यो सिभियर भन्छौ नि त्यस्तो आयो, अथवा बच्चाले तारन्तार भमिट गर्यो, बच्चाले डायरिया गर्यो जुन चाहिँ एकदम पानीको मात्रा धेरै भएर, जस्तो अघि हामीले झाडा पखालामा हैजाको कुरा गरेनौँ तर सिजनमा हैजा पनि हुनसक्छ, त्यसमा चाहिँ तपाईँको एकदम धेरै डायरिया एकदम धेरै हुन्छ र त्यसले गर्दा चाहिँ बच्चा तुरन्त डिहाइड्रेसन हुनसक्छ होइन, अथवा बच्चा चाहिँ तपाईँको रेस्पोन्स गर्न छोड्यो होइन, त्यस्तो अवस्थामा चाहिँ जे बिरामी भए पनि तुरुन्तै अस्पताल लैजानुपर्छ। खानेकुरा त्यस्तो केही विशेष त बाँड्न पर्ने अथवा खान दिनुपर्ने? त्यस्तो बार्नै पर्ने त छैन धेरै जस्तो, तर हामीले खाना दिन पर्नेमा अघि हामीले कुरा गरिहाल्यौँ, यो सिजनमा जोलिलो कुराहरू बढी खाने, पोषणयुक्त खानेकुराहरू बढी खाने होइन, पानीको मात्रा शरीरमा पुर्याउनु पर्यो। कुनै बेला बच्चाहरूलाई ज्वरो सँगसँगै कुनै शरीरमा डागरहरू पनि देखिन सक्छ, सो कुनै पनि भाइरल इन्फेक्सनबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ। त्यो चाहिँ खास के कारणले हुने
3: कारणबाट
20: भाइरसको कारणले
3: मौसम त्यसमा जोडिन्छ कि जोडिँदैन?
20: अब मौसम त जुनै पनि मौसममा भाइरसहरू सक्रिय हुन सक्छ,
3: भाइरल ज्वरो हुँदाखेरि चाहिँ के गर्नुपर्छ अभिभावकले चाहिँ खास?
20: यस्तो हो, भाइरल ज्वरो भन्नाले यो भिन्दै कुनै रोग होइन
3: है, यो प्रायः मौसम परिवर्तन हुँदै गर्दाखेरि प्राय सुनिन्छ कि भाइरल ज्वरोले चाहिँ
20: भने भाइरल ज्वरो भन्ने हो, भाइरल ज्वरो भनेको ज्वरो हो जुन चाहिँ तपाईँको टाइफोइड होइन, मलेरिया होइन, डेङ्गु भनौँ न, कारण चाहिँ यो हो भनेर थाहा नभएको, तर भाइरल भनेको चाहिँ जस्तो साधारण रुगाखोकी भएको अथवा कहिलेकाहीँ डायरिया भएको बच्चाहरूमा चाहिँ कहिलेकाहीँ भाइरलले गरेर जस्तो बच्चाको शरीरमा डाबरहरू आउने हुन्छ, सो कुनै पनि भाइरसबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ, जुनमा चाहिँ हामीले टेस्टहरू गरिहाल्दैनौँ अथवा जुनमा चाहिँ हामीले बच्चा ठिकै देखिछौँ होइन, बच्चाको घाँटी ठिक हुन्छ, बच्चाको छाती ठिक हुन्छ, कहीँ इन्फेक्सन देखिएको हुँदैन र त्यस्तो अवस्थामा बच्चा ठिकै छ भने चाहिँ हामीलाई एक दुई दिन यो भाइरल ज्वरो होला, यो भाइरसको माध्यमबाट हुने हो भनेर पुग्ने भन्ने हो, त्यो भाइरल ज्वरो भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग चाहिँ होइन,
3: त्यो निको हुनको लागि कम्ती आफ्नो एक हप्ता
20: तिनदेखि पाँच दिन मिनिमम लाग्छ, एक हप्तासम्म लाग्न सक्छ।
3: आर्थिक पर्ने अवस्था चाहिँ कुन बेला?
20: अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको बेहोस भयो, बच्चाले रेस्पोन्स गर्न छोड्यो, बच्चा तपाईँको खान छोड्यो, बच्चाले केही पनि खान सकेन, बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ आर्थिक पर्यो,
3: यो पनि केही हामीले कमजोरीका कारणले लाग्ने गर्छ अथवा
20: बच्चाहरूमा धेरै कमन नै हुन्छ यो भनेको साधारण समस्या हो।
3: कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भाइरल ज्वरो?
20: यो पनि त्यही धेरै जस्तो चार पाँच पाँच वर्ष।
18: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01-5260-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
4: सप्तरीमा बालिका हत्या, सोतेनियामा पक्राउ, बारामा गरिमा कन्टिन विदाई, बालिकामाथि बढ़दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह छ। फोहोरको असरले गाउँ छाड्नुपर्ने अवस्था रहेको बंचरे डाँडाका स्थानीयले बताएका छन्। स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़दै स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह छ। झापामा 30 वर्ष माथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने सरकारको तयारी छ। सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन राष्ट्रपा सभापतिको निर्देश हुन्छ। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप छ। काठमाडौँका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी गरिएको छ। होस्टेललाई 1 महिनाको अल्टिमेटम दिइएको छ। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ। चैत्र 20 गतेदेखि 28 गतेसम्म हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामठ वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर रमल र ओम अस्पतालमा.
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
1: नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी 2081
2: नमस्कार। कार्यक्रम हाम्रा आवाजको यो नवीनतम श्रृंखलामा तपाईँलाई स्वागत छ। म छु तपाईँका आफ्नै आवाजको साथी विजय। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा तपाईँले सुन्न सक्नुहुनेछ। यति बेला भने म रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो दर्पण एफएम 79.2 मेगाहर्ज नवलपुर चोरमारा, सामुदायिक रेडियो चलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पा, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवन, ग्रेट एफएम ग्रेट कम्युनिकेशन 1 यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा तपाईँले सुन्न सक्नुहुनेछ। यति बेला भने म रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो दर्पण एफएम 79.2 मेगाहर्ज नवलपुर चोरमारा, सामुदायिक रेडियो चलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पा, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवन, ग्रेट एफएम ग्रेट कम्युनिकेशन 106.4 मेगाहर्ज खैरनी चितवन, रेडियो काउसोती 102.6 मेगाहर्ज काउसोती, रेडियो जागरण 93.6 मेगाहर्ज बुटवल, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछापबाट तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ।
3: कार्यक्रम हाम्रा आवाज केवल तपाईँको लागि तयार पारेको कार्यक्रम हो। यो कार्यक्रममा रहेर हामी अपाङ्गको हक अधिकार अवसर चुनौतीको बारेमा कुरा उठान गर्ने गर्दछौ। हरेक हप्ता जस्तै आज पनि हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाल दृष्टिबिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे। उहाँसँग रहेर हामी कुराकानी गर्नेछौ। श्रोता लागौ कुराकानी गर्नतर्फ। पवनजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
4: धन्यवाद।
3: आराम हुन्छ?
4: आराम।
3: तपाईँको परिचय दिनुहोस्। तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो?
4: नमस्कार, मेरो नाम पवन घिमिरे, म नेत्रहीन क्रिकेट संघ नेपालको अध्यक्ष। मेरो जन्म चाहिँ ललितपुर जिल्लाको लेले भन्ने ठाउँमा 2035 सालमा भएको हो र हाल क्रिकेट संघमै नेपालमा किसिमका व्यक्तिहरूलाई क्रिकेटहरूको विचारमा लागिरहेको छ।
3: तपाईँले पढाइको सुरुवात कहाँबाट गर्नुभयो?
4: मेरो पढाइ चाहिँ यो मेरो घर नजिकै, म चाहिँ अहिले बस्ने चाहिँ यो ललितपुर जिल्लाको कुसुली भन्ने ठाउँमा हो र त्यहाँ नजिकै एउटा चाहिँ माउन्ट भ्याली भन्ने स्कुल थियो। अहिले त्यो चाहिँ अहिले त्यही चाहिँ छैन। त्यो स्कुलमा चाहिँ एकदेखि मैले उक्त स्कुलमा पढेको हुँ। त्यसपछि स्कुल पास भइसकेपछि चाहिँ मेरो आइएससी अम्बे साइन्स क्याम्पस, बिएससी यो पाटना मल्टिपल क्याम्पस मा अध्ययन गरे र मेरो मास्टर डिग्री चाहिँ यो आरआर कलेजबाट भएको।
3: तपाईँ अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको छ, विशेष गरी दृष्टिबिनहरूको लागि, क्रिकेटको लागि तपाईँ निरन्तर रूपमा अगाडि बढिरहनु भएको छ। सर्वप्रथम यो दृष्टिबिनहरूले कसरी क्रिकेट खेल्नुहुन्छ, यो क्रिकेट खेल्न सक्छन् दृष्टिबिनहरूले पनि भन्ने सोचाइ तपाईँलाई कसरी उत्पन्न भयो, यसको विषयमा जानकारी गराउनुहोस् न।
4: अब जब म दृष्टिबिन भएँ त्यति बेला त मलाई पनि थाहा थिएन दृष्टिबिन भएका व्यक्तिले क्रिकेट खेल्न सक्छन् भनेर। मैले साथीले एकजनाले भन्नुभएको थियो, कहाँ दृष्टिबिन क्रिकेट खेल्छ भन्ने कुरा गर्थेँ मैले होइन। जब म नेपाल नेत्रहीन संघमा कम्प्युटर स्क्रिन गएँ र त्यहाँ दुईजना पाकिस्तानहरू चाहिँ आएरले चाहिँ म क्रिकेट सिकाउँछु भन्ने कुरा थाहा पाएँ। त्यसपछि मैले आफै त्यो क्याम्पमा जोइन गरेँ होइन। जोइन गरेपछि ए हामी स्कुल भएको व्यक्तिहरू पनि क्रिकेट खेल्न सक्दछौँ भन्ने कुराको जानकारी भयो। र अब डिसिप्लिनहरू कसरी क्रिएट गर्न सक्छौँ भन्ने कुरा गर्छ भन्ने कुरामा चाहिँ यो चाहिँ अब डिसिप्लिन भन्न साथै उहाँहरू चाहिँ आवाजमा भर पर्नुपर्छ भन्ने कुरा हामी सबै बुझेका छौँ, किनभने हामी अनुभव पनि गरेको छौँ, हामी स्वयं डिसिप्लिनको व्यक्ति पनि हौ। र त्यसको लागि चाहिँ यो बल जुन हुन्छ क्रिएट गर्ने बल, त्यो बल चाहिँ स्याङस्याङ गर्ने बजाउनको लागि चाहिँ आवाज हुन्छ, त्योभित्र चाहिँ बल बेरिङहरू राखेको हुन्छ। र जब खेल्ने पिच त्यही हो, ग्राउन्ड त्यही हो, सामान ब्याट ब्याटहरू पनि त्यही हो, तर बल अलिक फरक हुन्छ, बलले आवाज दिन्छ त्यो र त्यो बललाई चाहिँ पिचमा चाहिँ गइन्छ। बलिङ गर्ने बेला चाहिँ ब्याटर रेडी भनेर चाहिँ बलरले बल फाल्छ, बल पिचमा कुद्दै कुद्दै छ्याङछ्याङ गर्दै कुद्दै जान्छ, र ब्याट्सम्यानले पनि अनि आवाज सुनेको भरमा चाहिँ ब्याट हान्नुपर्छ। र फिल्डिङ गर्ने जो बसेको हुन्छ, बिचमै भएका व्यक्तिहरू नै हुन्छन्, र उहाँले चाहिँ आवाज सुनेर बललाई समाउनु पर्ने हुन्छ। बल यसरी नै
3: सङ्गतिर अपङ्गता भएका व्यक्तिहरू क्रिकेटमा के भिन्नता छ, कस्तो कस्तो नियममा भिन्नता पाइन्छ अथवा समान हो?
4: अब नियम चाहिँ 80% नियम सेमै हो, 20% फरक छन्। 20% चाहिँ हाम्रो किस्मे भएको व्यक्तिहरूको अनुकूलनको लागि मोडिफाई गरेको छ। जस्तो हाम्रो वान डे गेम अबाङ्गमा व्यक्तिहरू 50 ओभर खेल्नुहुन्छ, हामी 40 ओभर खेल्छौँ। टी ट्वेन्टी भनेर उहाँले खेल्नुहुन्छ, हामीले पनि टी ट्वेन्टी भनेर खेल्छौँ, होइन। तर किस्मे भएको व्यक्तिहरूमा चाहिँ एउटा एक टिम 11 खेलाडी हुन्छ, अन्त के भने खेला तिन भाग विभाजन गरेको हुन्छ। जस्तो बी वान पूर्ण डिसिप्लिन, बी टू न्यून डिसिप्लिन, अनि बी थ्री अपदिसिप्लिन, र एउटा टिममा चाहिँ 4 बी वान, 3 बी टू र 4 बी थ्री गरिएको हुन्छ। र त्यसरी टिम बनाएर हामी खेल्छौँ। र यसमा चाहिँ के भने अब बी वानले हानेको रन एकको डबल हुन्छ, र तर अपाङ्ग नभएको व्यक्ति खेल्ने खेलमा चाहिँ सबैको लागि नियम समानै हुन्छ, यसमा कुनै विभेद पाइँदैन। तर हामी चाहिँ डिसिप्लिन भएको समूह भनेकै कुन डिसिप्लिन अल्प डिसिप्लिन भएका व्यक्तिहरू भनेर बुझिनु भएको हुनाले हामी चाहिँ अब डिसिप्लिन र पूर्ण डिसिप्लिनको लागि समावेश गरेर चाहिँ हाम्रो टिम बनेको हुन्छ। अघि पनि भने बल बज्ने हुन्छ, बल कुडाइन्छ, अनि बल उहाँहरूको हेर्दै देख्ने व्यक्तिहरूले ब्याटिङ भर्टिकली गर्नुहुन्छ, र ब्याट उठाएर गर्नुहुन्छ भने हामी डिसिप्लिनको व्यक्तिहरू चाहिँ ब्याट सुधारेर गर्छौँ। हामी
3: संस्थाको स्थापना कहिले गर्नुभयो र संस्था स्थापना गरिसके पछाडि तपाईँले के चुनौती पाउनुभयो यो सञ्चालन गर्ने क्रममा? अपङ्गता भएका व्यक्तिहरूलाई यो क्रिकेट खेलाउने क्रममा राज्यले हेर्ने दृष्टिकोण र समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो सुरुको समयमा?
4: अब यो कुनै पनि चिज सुरु गर्दा, नौलो चिज सुरु गर्दा दुःख पाउनु अलिकति गाह्रो च्यालेन्ज हुनु मैले सोचेको हो। हामी पनि पहिले त्यसमै भएको व्यक्ति बुझ्दैन, क्रिकेट खेला भने त कहाँ नदेख्ने क्रिकेट जस्तो छ, जसले अब अफिसमा पनि फेरि के हुन्थ्यो भने हामीले अहिलेसम्म खेल पनि खेलेको छैन, स्कुलमा पनि खेलाएको छैन, किन खेलाएको छैन, हामीले जाँदैनौँ भन्ने हुन्थ्यो। फेरि प्यारेन्ट्सहरूले पनि अभिभावकहरू पनि र टिचरहरू पनि कहाँ नदेख्ने खेलाउनु झन् घाउ चोट लाग्यो भन्ने भन्ने हुन्थ्यो। खेल्ने ठाउँ हुन्थेन हामीलाई, हामीसँग आर्थिक साधन स्रोत थिएन, पाकिस्तानले छोडेको चारवटा ब्याट र 20 बलले हामीले सुरु गरेको होइन। धेरै चुनौती पऱ्यो, समाजले बुझ्थेन, बिचमै भएको व्यक्तिहरू बुझ्थेन, उहाँलाई चाहिँ खेल्न सकिन्छ, तपाईँले खेल्न आउनुहोस्, त्यो खेल्न आउनुहोस् भनेर चाहिँ बुझाउनु नै हाम्रो लागि बहुत च्यालेन्ज थियो होइन। अहिलेसम्म धेरै कुराहरू परिवर्तन भइसकेको छ, विद्यालयमा बिचमै क्रिकेट खेल्न थालेका छन् होइन। अब क्रिकेट खेल्ने पनि इच्छा छ, अलिकति बिचमै के खेल्छु भनेर सोधेँ, म क्रिकेट खेल्छु भनेर धेरै ठाउँ परिचित हुन्छ होइन। यसले हाम्रो गर्व पनि लाग्छ, त्यो बेला गरेको दुःखको चाहिँ अहिले चाहिँ फल लागेको जस्तो चाहिँ मलाई अनुभव हुन्छ।
3: सम्झना कस्तो लाग्छ अहिले तपाईँले?
4: एकदम सम्झ लाग्थ्यो, मैले अलि त्यो जीवनमा दुःख लाग्थ्यो, अलिक गर्व लाग्छ।
3: अब दृष्टिविहीन भएका व्यक्तिहरू तपाईँले भनिसक्नुभयो, विभिन्न विद्यार्थी भाइ बहिनीहरू अलिक खेलिरहनु भएको छ, अहिले देशभरि कस्तो कस्तो अवस्थामा हुनुहुन्छ? अहिले जस्तै अहिले त प्रदेश स्तरमा पनि क्रिकेट संघहरू गठन भइरहेको छ, अहिले 7 प्रदेशमा तपाईँहरूको क्रिकेट संघ छ कि छैन, के अवस्था छ?
4: हामीसँग 10 जिल्लामा हाम्रो क्रिकेट संस्था छन्। जस्तो हाम्रो यता सुदूर पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सुनसरीसम्म हाम्रो क्रिकेट संस्थाहरू हामीले खोलेका छौँ, र हामीले जब नेपाल एकमा अपाङ्गको खेलकुद संस्था जस्तो 7 प्रदेशमा आफ्नो शाखाहरू छन्, त्यो नेतृत्व खेलकुद नेपाल हो। त्यसपछि हाम्रो 700 भन्दा बढी व्यक्तिहरू तालिम दिइसकेका छौँ, 250 भन्दा बढी महिलाहरू नै समझले तालिम लिएका छन् होइन। हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हाम्रो खेलाडीहरू सहभागी भइसकेका छन् होइन। महिलाहरू पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर विजयास गरेको छ भने निकै अब निकै नजिकै समयमा चाहिँ यो कार्तिक महिनामा चाहिँ हामीले नेतृत्व महिलाहरूको चाहिँ पहिलो विश्व प्रतियोगिताको पनि सहआयोजक रूपमा हामी काम गर्दैछौँ।
3: जस्तो कि विद्यार्थीहरूलाई खेल्नको लागि पनि आर्थिक अवस्थाको आवश्यकता पर्छ, यो आर्थिक बाटो चाहिँ कसरी जुटाउनु भएको छ?
4: यहाँले राम्रो क्वेसन प्रश्न उठाउनु भयो। अब जस्तो विशेष गरेर अब हाम्रो जुन जुन जिल्लामा हामी शाखाहरू खोल्यौँ, त्यो शाखाहरूले चाहिँ स्थानीय सरकारबाट आर्थिक व्यवस्थापन गरेर सरकार गरिदिनु भएको छ भने केन्द्रले पनि हाम्रो प्राय चाहिँ यो स्थानीय स्तरबाट भन्दा पनि हाम्रो अन्तर्राष्ट्रिय गैर सरकार अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू होइन बायोलेटरल के अर्गनाइजेसनहरू डिप्लोमेटिक अर्गनाइजेसनहरू र यो जस्ता विभिन्न यो डोनर अर्गनाइजेसनहरूमा चाहिँ हामीले आर्थिक जुटाएर हामीले चाहिँ खेल सञ्चालन गरिरहेका छौँ। हाम्रो चाहिँ अब दुःख लागेको कुरो चाहिँ यो नेपाल सरकारको अथवा राज्यको चाहिँ हामीले नेपाली क्रिकेटलाई चाहिँ त्यति ठुलो सहयोग छैन होइन। त्यो भएको हुनाले पनि हामीले विदेशी जातीय संस्थाहरूसँग भर परेर हामीले क्रिकेट खेलको चाहिँ गतिविधि सञ्चालन गरिरहेका छौँ। अर्को कुरा चाहिँ फेरि यो चाहिँ जिल्ला जिल्लामा चाहिँ फेरि यो स्थानीय सरकारको आर्थिक सहयोगबाटै साथीहरूले चाहिँ खेलकुद गतिविधि सञ्चालन गरिनु भएको छ।
3: अब राष्ट्रिय लेभलका खेलहरूमा धेरै दृष्टिबिनहरू अहिले छनौटमा पनि हुनुहुन्छ, यो छनौट गर्ने प्रक्रिया के हो? अन्तर्राष्ट्रिय लेभलमा खेल्न जाने दृष्टिबिन भाइ बहिनीहरूलाई तपाईँले कसरी छनौट गर्नुहुन्छ? छनौट प्रक्रिया के रहन्छ?
4: हामी चाहिँ छनौट गरेर कस्तो हुन्छ भने हामी विभिन्न प्रतियोगितामा गएर उहाँलाई मार्किङ पनि गरिरहेका हुन्छौँ होइन। जिल्ला जिल्लामा पनि विभिन्न प्रतियोगिता भइरहेको हुन्छ नि त। हामी जब छनौट गर्ने बेला हुन्छ होइन, जब जिल्लाहरूमा देखि हुन्छ नि तपाईँहरूसँग भएको राम्रो खेलाडीहरूको लिस्ट पठाउनु भनेपछि त्यो लिस्ट पनि आउँछ। हामीले सबै छनौट गरेर लिस्ट हुन्छ, त्यो लिस्ट राखेर अनि हामी फेरि चाहिँ वरिष्ठ परिचयकहरू जुन चाहिँ यो अपाङ्ग नभएका व्यक्तिहरूको क्रिकेट परिचय हुन्छ, अझै हाम्रो पनि आफ्नो परिचयहरू पनि छन्, उहाँको एउटा समिति बनाउँछ र त्यो समितिले चाहिँ उहाँहरूको चाहिँ विभिन्न पर्फर्मेन्सको आधारमा कोही ब्याटिङमा हुनुहुन्छ, कोही बलिङ, अब कोही फिजिकल फिटनेस हुनुहुन्छ, यो टिमले कुन कस्तो प्रकारको कस्तो प्रकारको खेलाडीहरू चाहिएको छ त्यो खेलाडीको छनौट गर्ने जिम्मा चाहिँ एउटा क्रिकेट समिति छ, समितिले चाहिँ।
3: धेरै विद्यार्थी भाइ बहिनीहरूले दृष्टिहीन विद्यार्थी भाइ बहिनीहरूले के पनि गुनासो गर्नुहुन्छ भने यो छनौट प्रक्रिया अलिक निष्पक्ष भएन भन्ने पनि गुनासो छ, के भन्नुहुन्छ तपाईँ?
4: यस्तो भइदेखि के हुन्छ भने अब हामीलाई के कुन प्रकार खेल्छ उसले भन्छ त्यो फलानाको भन्दा म ब्याटिङ गर्ने गर्थेँ होइन, त्यो चाहिँ पर्यो म परेन भन्ने हुन्छ। तर के भन्छ मैले भने क्रिकेटमा हामीलाई ब्याटर चाहियो कि ब्याटर कतिजना चाहिएको त, चारजना चाहियो भने चारजना छान पऱ्यो, हामीले बलर चारजना चाहियो भने चारजना छान पऱ्यो है। कोही बेला एकदम फिजिकल फिट फिल्डिङ एकदम राम्रो गर्छ ब्याटिङ बलिङ खेल्ने होइन, एउटा फिल्डिङमा पनि राम्रो मान्छे चाहियो। अनि उसले के सोध्छ भने त्यो मान्छे त मभन्दा कमजोर थियो, ब्याटिङ बलिङ गरेर राम्रो थिएन, कमजोर बलिङ पनि राम्रो थिएन, त्यो पऱ्यो म किन परेन भन्ने। तर हाम्रो सहर गर्दै एउटा टिममा कसो कसो खेलाडीहरू चाहिन्छ भन्ने कुरा हामीले यहाँ गर्नुहुन्छ होइन। फेरि सही कुरा गर्दाखेरि नेपाली क्रिकेट सङ्घले को पता एक्लै छनौट पनि गर्ने पनि होइन, क्रिकेटहरू जो मान्छे 20 वर्ष 30 वर्ष जसले आफ्नो जिन्दगी क्रिकेटमा बिताउनु भएको छ उहाँले छनौट गर्ने हो होइन। त्यो अनि जसको चाहिँ साथीहरूलाई चाहिँ सोधाएको स्वाभाविक गर्ने कुरा हो, किन त्यो म ब्याटिङ गर्नु जब त्यो टिममा पऱ्यो म ब्याटिङ राम्रो गर्थेँ अथवा त्यो म बलिङ गर्थेँ त्यो चाहिँ त्यो न मलाई कमजोर मान्छे पऱ्यो म परेन भन्ने सोच बनाउनुहुन्छ होइन। वास्तवमा एउटा टिमलाई कस्तो कस्तो खेलाडी चाहिएको हो, कुन चिजमा गर्नु चाहिँ चाहिएको हो, अथवा एउटा समयमा चाहिँ कतिजना चाहिन्छ ब्याटर चाहिन्छ, कतिजना बलर चाहिन्छ, कति फिल्डर चाहिन्छ होइन, कति विकेट किपर जान्छ, ब्याटिङ मेन छ बलिङ मेन छ, तर राम्रो विकेट किपिङ गर्छ भने त सबै उसले जान्छ पनि हुन्छ आउँले होइन। हो यस्तो कुराहरूले गर्दाखेरि चाहिँ यस्तो कुराहरू आउने गर्छ नि त, कति कुरा चाहिँ अब यो विचार गर्दाखेरि खेल किनभने प्रोफेसनलिजम भएपछि खेलमा विकास भइसकेपछि अरू साथीहरूको चाहिँ चेतना स्तर वृद्धि भइसकेको भएपछि त्यो टिम ए यसरी छनौट गर्दै यो है यो फलान व्यक्ति चाहिँ यो क्याटेगोरीमा छनौट भएको छ भन्ने कुराले जब उहाँहरूले बुझ्नुहुन्छ यसरी यस्तै कुराहरू आउँदैन, किनभने हामी चाहिँ सुरुवातको चरणमा छौँ, साथीहरू पनि क्रिकेटलाई त्यति गहिरो रूपमा बुझिसक्नु भएको छैन होइन। यसो हुनाले यस्ता कुराहरू आउनु स्वाभाविक नै कुरा हो।
3: अहिलेसम्म कुन कुन देशसँग खेल्नुभयो, नेपालको तर्फबाट कुन कुन सफलता हासिल गरेको छ, कुन कुन देशलाई जित्न सफल भएका छौँ बताउनुहोस् यति बेला?
4: हामीले 2008 चाहिँ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेकौँ, 2008 खेल्यौँ, 10 खेल्यौँ होइन, 2012 चाहिँ हामी वर्ल्ड कप खेल्न थाल्यौँ, 2012 त्यसपछि 16 18 त्यसपछि 21 र 24 गरेर हामीले चाहिँ 5 विश्वकप प्रतियोगिता खेलिसकेका छौँ। मैले उहाँमध्येमा चाहिँ 24 भएको चाहिँ प्रतियोगितामा चाहिँ हामी विश्वकपको सेमी फाइनलसम्म पनि पुगेर हामी त्यहाँ सर भइसक्यो भने हामी नेत्री महिला टोलीले चाहिँ 2014 अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानुभएको, 14, 19, 22 गरेर 3 अन्तर्राष्ट्रिय प्रतियोगिता जितिसक्नुमा चाहिँ सफल लानुभएको छ भने त्यसमा चाहिँ हामीले एउटा प्रतियोगिता चाहिँ हारेको छौँ भने खेलेको कुल 4 प्रतियोगितामा चाहिँ बहिनीहरूले चाहिँ 3 प्रतियोगितामा चाहिँ विजय हासिल गर्नुभएको छ।
3: बाहिरका व्यक्तिहरूले खेलकुदमा लागिसके पछाडि उहाँले सेवा सुविधा पाउनु भएको छ, त्यस्तै अपाङ्गता भएका दृष्टिबिन खेलकुदमा लागेका हाम्रा खेलाडी साथीहरूले कतिको सेवा सुविधा पाउनु भएको छ?
4: यसो सेवा सुविधा त दुर्भाग्य कुरा के भने हामीसँग सेवा सुविधा न केन्द्रसँग छ न राज्यले हाम्रो कुरो दिन्छ होइन। तर हामीले प्रतिक्रिया खेलेपछि उहाँलाई फेरि अन्तर्राष्ट्रिय प्रति सहभागी भए चाहिँ हाम्रो पछि अनुसार चाहिँ तपाईँहरूलाई चाहिँ पुरस्कार स्वरूप हारे पनि जिते पनि हामी एउटा निश्चित रकम चाहिँ दिन्छौँ, फेरि दिन्छौँ हामी। तर हामीसँग यो सम्बन्ध छैन जस खेलाडीले चाहिँ मासिक भत्ता दिउँ होइन अथवा त्यो महिनावारि कुनै रकम दिउँ भन्ने अथवा त्यस्तो गर्ने चाहिँ हामीले सेवा छैन। र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर आइसकेपछि चाहिँ हामीहरू उहाँले जिते पनि हारे पनि हामीले निश्चित रकम दिएर चाहिँ उहाँलाई विदाय गर्छौँ।
3: तपाईँहरूले यो क्रिकेटको आयोजना गर्दा सञ्चालन गर्दाखेरि यो आर्थिक सहयोग राज्यबाट मात्रै प्राप्त हुन्छ कि अथवा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट मात्रै प्राप्त हुन्छ?
4: हाम्रो राष्ट्रियको सहयोग एकदम न्यून छ, हामी प्रायः हाम्रो क्रिकेट नेपाल चाहिँ अन्तर्राष्ट्रिय सहयोगबाटै चलेको।
3: तपाईँहरूको भावी योजना के छ, अब कस्तो कस्तो योजनाहरू निकाल्दै हुनुहुन्छ दृष्टिबिन विद्यार्थी भाइ बहिनीको लागि अथवा चाहिँ दृष्टिबिन खेलाडी साथीहरूको लागि कस्तो कस्तो चाहिँ नयाँ योजनाहरू छ, अब क्रिकेटको क्षेत्रमा के काम गर्दै हुनुहुन्छ?
4: अब तपाईँले राम्रो प्रश्न उठाउनुभयो। हाम्रो योजना कुरा चाहिँ विश्वभरि पाल गरेर स्कुलमा विद्यालयमा खेल्ने वातावरण सिर्जनाको लागि हामीले त्यहाँबाट विद्यालयमा चाहिँ क्रिकेट पिच बनाइदिन्छौँ होइन, त्यसलाई सामग्री वितरण गर्ने, क्रिकेट पिच बनाइदिने, परिचयहरू पनि तयार गर्ने र गर्ने चाहिँ हाम्रो एउटा प्रमुख योजना राखेको छ। त्यस अनुसार हामीले प्रस्तावन पेस पनि गरिसकेको छौँ, निकै छिट्टै नै अब यो कार्य चाहिँ अगाडि बढ्छ होला भन्ने मैले अपेक्षा गरेको छु, ताकि हामीले विद्यार्थी साथी भाइ बहिनीहरूले चाहिँ खेल्न पाइन अथवा अन्य अपाङ्गताको बाबा खेलिजनाले चाहिँ हाम्रो खेल्ने ठाउँ छैन हाम्रो भन्ने कुरा गुनासो नहोस् भन्ने हिसाबले विद्यालयमा पछि पनि तयार गरिदिने, विद्यालयमा पिच पनि तयार गरिदिने, खेल सामग्री वितरण गर्ने हाम्रो योजना छ भने अन्तर्राष्ट्रिय विद्यालयतर्फ प्रतियोगिताहरू पनि आयोजन गर्ने अनि समुदायमा बस्ने बिचमा भएका व्यक्तिहरूलाई उहाँले राष्ट्रिय प्रतियोगिताको आयोजन गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने र विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रमहरू अनि स्कलरसिपहरू लाइभलीहुड प्रोग्रामहरू पनि सञ्चालन गर्ने चाहिँ योजना हामीले राखेका छौँ।
3: दृष्टिबिन क्रिकेटको लागि तपाईँहरूले पहल गर्न नसक्नु भएको हो कि राज्यले तपाईँहरूलाई व्यवस्था गरेको हो, के बुझ्नु भएको छ?
4: यो दुईटै हो, एउटा चाहिँ हाम्रो पहुँच नपुगेर पनि राज्यले सम्बोधन नगरेको हुनसक्छ अथवा राज्यले अपाङ्गता व्यक्ति थियो यिनीहरूले के नै गर्छन् भन्ने सोच भएर नगरेको हुनसक्छ होइन, यसमा चाहिँ अब हाम्रो पनि के कमजोरी अवश्य पनि छ, अब राज्यले पनि अलिकति बिचमै भएका व्यक्तिहरूलाई चाहिँ अथवा अपाङ्गता सम्पूर्ण अपाङ्ग खेलकुदको लागि चाहिँ अलिक निश्चित योजना ठोस योजना बनाएर चाहिँ कार्यक्रम लागू गर्नुपर्छ भन्ने कुराहरू चाहिँ अलिकति मिसिङ भइ नै राखेको।
3: अब अन्य क्रिकेटका कुराहरू गर्नुपर्दाखेरि देशभरि नै विभिन्न संचार माध्यमले प्रचार प्रसार गर्नुहुन्छ, त्यस्तै लाइभ पनि गर्नुहुन्छ, दृष्टिबिन्दुको क्रिकेट खेलाइरहँदाखेरि विभिन्न टेलिभिजनबाट संचार माध्यमबाट त्यति मात्रामा चाहिँ बाहिर नआएको अनि प्रचार प्रसार नभएको अवस्था छ, यसको लागि तपाईँहरूले पहल नगर्नु भएको कि संचार माध्यमले तपाईँहरूलाई वास्ता नगरेको?
4: विशेष के भने यो पत्रिका मिडिया जहाँ चाहिँ अलिकति भ्युज धेरै आउँछ अथवा जहाँ चाहिँ पब्लिक हेर्न धेरै आउनुहुन्छ उहाँ छुप्रिनुहुन्छ, हामीले खबर पठाएको हुन्छौँ होइन, आउनु त कोही अलिक केही साथीहरू आउनुहुन्छ, पत्रिकाबाट कुनै फरक कुनामा लेख्नुहुन्छ, लेख्ने पनि हुन्छ, त्यो किन धेरै मान्छे आँखा जाँदैन, जस्तो भने अब टिभीमा लाइभ गरिदिने अथवा होइन अथवा मिडियाको फ्रन्ट पेजमा छापिदिने होइन, त्यस्तो गरिदिएको त हुन्थ्यो भने हाम्रो पत्रिकाहरूमा हामीले प्रत्येकचोटि कार्यक्रममा हामीले मिडियाहरूलाई चाहिँ खबर गरेको हुन्छ प्रति पनि उहाँको उपस्थिति चाहिँ कम रहन्छ, यो कुरा चाहिँ सत्य त त्यो हो। त्यसले गर्दाखेरि हाम्रो मिडियामा कभरेज अलिक कम भएको हुनाले धेरै जनताहरूले अझै हामी लगभग 4-20 वर्ष भइसक्यो, त्यो पनि हाम्रो मिडियाहरूमा कभरेज चाहिँ अलिक कमै छ।
3: अबको विश्वकपमा कसरी खेलाउने तर्फ गर्दै हुनुहुन्छ र संचार माध्यममा कतिको चाहिँ व्यापक रूपमा अगाडि ल्याउनुहुन्छ तपाईँहरूले?
4: एकदम हामी अब लगभग हामी पत्रकार सम्मेलन गर्ने क्रममै छौँ, हामी यो ग्राउन्डको कन्फर्मेसन भए नभएर हामी अल्मली राखेका थियौँ, अब हाम्रो खेलको ग्राउन्ड पनि हाम्रो कन्फर्म भइसकेको छ, हाम्रो प्लेयरहरू पनि तयार भइसक्नु भएको छ, लगभग हामी 10-11 बिचमा चाहिँ हामी एउटा पत्रकार सम्मेलन गरेर यसलाई व्यापक बनाउने योजनामा छौँ।
3: हामी कार्यक्रमले अन्ततिर छौँ, अन्तमा तपाईँलाई भन्न मिलाएको कुरा भन्न सक्नुहुन्छ?
4: अब मैले चाहिँ के भन्छु, यो विशेष गरेर चाहिँ विश्व भएको व्यक्तिहरूलाई के भन्छ भने यो आफ्नो पढाइ पनि आफ्नो ठाउँमा छ होइन, आफ्नो व्यक्तिगत विकास, शारीरिक विकास, मानसिक विकास भए खेलकुदमा एकदम जरुरी हुन्छ, फेरि हामीले देशमा भएको व्यक्ति मोबिलिटी हाम्रो कम हुन्छ होइन, त्यो कारणले खेल्ने अवसर पाएको खण्डमा खेल्नुहोस् अनि तपाईँको शारीरिक मानसिक पनि हुन्छ र यसले पढाइमा पनि फाइदा गर्छ, फेरि खेल खेल पढाइ दिने भन्ने कुरा एकदम गलत हो, धेरैसँग भन्नुहुन्छ खेल्न थाल्यो पढाइ दिने भन्नुहुन्छ होइन, जो मान्छे राम्रो खेल्छ त्यो मान्छे पढाइ पनि सप्रिन्छ, शारीरिक रूपमा तन्दुरुस्त हुन्छ, मान्छेमा फुर्ती हुन्छ होइन, त्यही भएर आफ्नो जति समय भ्याउनुहुन्छ फुर्सद समय छ भने खेल्नुहोस्, साथीहरू पनि खेल्न इन्करेज गरोस् भन्न चाहन्छु।
3: तपाईँको व्यस्त समय र गहन विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
4: तपाईँ पनि आफ्नो मेरो भनाइहरू राख्न अवसर दिनुभयो, यसरी तपाईँको सञ्चार माध्यमलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु।
3: भर्खरै तपाईँले सुन्नुभयो नेपाल नेत्रहीन क्रिकेट संघको अध्यक्ष पवन घिमिरेसँग गरेको कुराकानी। यो कुराकानी सँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ, जसका लागि नम्बर रहेको छ 98671-83-587। यति सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटमा पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै सबैलाई छुटिनु भनेको बाध्यता र व्यवस्था होइन, अनुशासन हो। यही अनुशासन पालन गर्न आगामी सत्ता तपाईँलाई भेट्नमा आउने नै छ। त्यतिन्जेलसम्मको लागि तपाईँका आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: छोरीहरू सधैं असुरक्षित, रविलाई जोगाउने राहदानी विधेयक अघि बढ़्यो। बिजुलीमा स्वर्णिमले कर लगाउने, विराजले सहुलियत दिने, ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको फस्टाउँदै सातु व्यापार बाल बालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकको शुभ समाचार।
0: कुनै बेला गाउँघरमा मकै, भटमास, चना र जौ भुटेर घरमै बनाइने सामान्य खाजाका रूपमा सीमित सातु अहिले हेल्दी स्न्याक्सका रूपमा शहरमा उपभोक्ताको रोजाईमा पर्न थालेको छ। काठमाडौँका किराना पसल, अर्गानिक फार्म हाउसदेखि ठूला मार्टसम्म विभिन्न प्रकारका सातुका प्याकेज लहरै भेटिने गरेका छन्। शहरको व्यस्त जीवनशैली, स्वास्थ्यप्रति बढ़दो चासो र जंक फूडको विकल्प खोज्ने प्रवृत्तिले सातुको बजार विस्तार हुँदै गएको व्यवसायीहरू बताउँछन्। पेशाले इन्जिनियर भए पनि बागलुङका 37 वर्षीय अश्विन सापकोटा काठमाडौँको वनस्थलीमा ढिकी जाँतो प्राली चलाउँछन्। सापकोटा र उनका साथीहरू मिलेर चलाएको ढिकी जातोमा सातु सँगै विभिन्न कृषि उपज बिक्रीका लागि राखिएको छ। ढिकी जातोले जौ, चना, चामल, भटमास, उबा र मकैको सातु बनाउँदै आएको छ। मिक्स र स्पेशल सातु पनि ग्राहकको रोजाईमा रहेको सापकोटा बताउँछन्। स्पेशल सातुमा बदाम, काजु, ओखर लगायतका ड्राई फ्रूट समेत राखिएको हुन्छ। ढिकी जातो वनस्थलीमा भए पनि बजार भने उपत्यका बाहिर र विदेशमा समेत विस्तार गरिएको छ। विराटनगर, चितवन, बुटवल र पोखरा लगायतका शहरमा विभिन्न मार्ग मार्फत सातु पठाइने गरेको सापकोटाले बताएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जिउ पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र।

0: बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालस् अनि रोगले समात्ला।
0: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुप टेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सबैभन्दा पहिले छोरीहरू कहिलेसम्म असुरक्षित शीर्षकमा शोभा गेवालीको खबर टिप्पणी नागरिक दैनिकमा छापिएको छ, यो लिँदैछौ। एउटा समाजको भविष्य आमाको काखमा हुर्किरहेका बाल बालिकाको आँखामा देखिन्छ विडम्बना। हाम्रो काखमा रहेका अवोध छोरीहरू आफन्तबाटै सुरक्षित छैनन्। 3 वर्षकी छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको दर्दनाक घटनापछि हामी अभाग भएका छौं। जताततै निर्मम प्रश्न उठेका छन्, हामीले अवोध छोरीहरूलाई कस्तो समाज दिइरहेका छौं र अर्की गरिमा जन्मनु अघि त्यो समाज बदल्न हामी तयार छौं कि छैनौं। एउटा प्रश्न परिवारको पीड़ामा मात्र सीमित छैन, राज्यको संवेदना, समाजको चेतना र हाम्रो मानवतासम्म यो प्रश्न टड्कारो भएर उभिएको छ। यो घटना हाम्रो समाजका लागि नयाँ होइन। इतिहासका पानादेखि आजको दिनसम्म हाम्रा छोरीहरूले कतिपटक आफ्नो जीवनको मूल्य चुकाउनु परेको छ, त्यसको हिसाब सायद हामीसँग छैन। एउटी छोरीको मृत्युको खबर आउँछ, केही दिन समाज आक्रोशित हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू शोक र प्रश्नले भरिन्छन् अनि समयसँगै सबै कुरा सेलाउँदै जान्छ। तर एउटा आमाको काख कहाँ सेलाउँछ र एउटा परिवारको घाउ कहाँ पुरिन्छ र 3 वर्षकी ती अवोध बालिका जसले आफूलाई के भइरहेको छ भनेर बुझ्न सक्दिनन्, आफ्नो पीड़ा शब्दमा व्यक्त गर्न सक्दिनन्, प्रतिकार गर्न सक्दिनन्। उनीमाथि भएको अन्याय सम्झदा मन थाम्नै सकिँदैन। हे भगवान, ती नानीको के दोष थियो? एउटी निर्दोष बालिकाले यो संसारमा जन्मिनु अघि के अपराध गरेकी थिइन्? उनको आँखामा सायद संसार अझै नयाँ थियो, उनको चेतनामा दुःख र हिंसाको अर्थ समेत जन्मिएको थिएन। तर हामीले बनाएको यही समाजले उनको निर्दोष बाल्यकाललाई समेत सुरक्षित राख्न सकेन। गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रित्तिएको छैन, यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ। एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन, हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाइदिएको छ। त्यसैले प्रश्न गरिमाले न्याय पाइन् कि पाइनन् भन्नेमा मात्र सीमित छैन, वास्तविक प्रश्न यो हो, हाम्रो समाजले न्याय गर्न सिक्यो कि सिकेन? छोरीहरू कहिलेसम्म असुरक्षित, नागरिक दैनिकमा छापिएको खबर टिप्पणी हो यो।
6: राहदानी पहिलो संशोधन विधेयक 2083 संसदीय प्रक्रियामा अगाडि बढ़ेको छ। यो विधेयक परराष्ट्र मन्त्री शिशिर खनालले 14 सालमा प्रतिनिधि सभामा दर्ता गरेका थिए। सभामा सैद्धान्तिक छलफल भएसँगै सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्। सांसदहरूको संशोधन सहित दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाइँदैछ। सोमबार प्रतिनिधि सभाको बैठकमा यो विषय संसदीय विषयगत समितिमा पठाउनका लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसपछि संसदीय समितिले प्रतिवेदन बनाएर सभामा पेश गर्छ र पारित भएपछि राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पनि पारित गरेपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुन्छ। यो संसदीय प्रक्रियामा अगाडि बढ़ेको राहदानी ऐन संशोधन विधेयकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले लागेको राहदानी सम्बन्धी मुद्दामा सहज बनाउने व्यवस्था राखिएको छ। प्रस्तावित विधेयकमा झूठो विवरण दिई राहदानी प्राप्त गरेको कसुरमा हाल रहेको कैदको व्यवस्था आँट्नेछ। प्रस्तावित व्यवस्था अनुसार यस्तो कसुरमा 1,00,000 देखि 2,00,000 रूपियाँसम्म जरिवाना हुने र जरिवाना राहदानी विभागका महानिर्देशकले नै गर्न सक्ने व्यवस्था गरिएको छ। हाल प्रचलित राहदानी 2076 अनुसार झुटो विवरण दिई राहदानी वा यात्रा अनुमति पत्र लिन नहुने व्यवस्था छ। यस्तो कसुर गरेमा 2,00,000 देखि 5,00,000 रूपियाँसम्म जरिवाना, 1 वर्षदेखि 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। संशोधन विधेयकले भने कैद सजाय हटाएर जरिवानामा मात्रै सीमित गरेको छ। आजको मध्याह दैनिक अघिबाट राहदानी विधेयक रविलाई राहत शीर्षकमा खबर छापिएको छ।
5: केही समय त ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय देखिएको छ। पछिल्ला पाँच आर्थिक वर्षहरूमा कुल 110 जना उच्च ओहदाका जनप्रतिनिधिहरू विरूद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। विगतमा कतिपय ससाना पटके घुस मात्र पक्रिने प्रवृत्ति भएको भनेर आलोचना पनि नभएको होइन, तर अहिले त्यस्तो छैन। उच्च ओहदाका व्यक्ति विरूद्ध मुद्दा दायर गर्ने क्रममा तीव्रता छ। आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएका मध्ये केही व्यक्ति त निरन्तर मुद्दामाथि मुद्दा खेप्दैछन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रको पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल विरूद्ध अख्तियारले एकपछि अर्को गर्दै गम्भीर भ्रष्टाचारका मुद्दाहरू दायर गरेको छ। पौडेल विरूद्ध अहिलेसम्म विशेष अदालतमा 5 भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्। 5 मुद्दाको बिगो मात्रै करोड़ौं रूपियाँ कायम गरिएको छ। सुनिल पौडेल जस्तै विकल पौडेलको पनि ठूला भ्रष्टाचारमै मुद्दा थपिँदैछन्। सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेल विरूद्ध आयोगले 4 भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। सेक्युरिटी प्रेस र सुरक्षण मुद्रण खरिद प्रकरणमा आर्थिक अनियमितता गरेको आरोप लगाएका छन्। त्यसै गरी अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले 8.36 करोड़ रूपियाँ बिगो सहित 5 पूर्व मन्त्रीहरू र 10 सचिवहरूलाई प्रतिवादी बनाएर दायर गरेको छ। अख्तियारले पूर्व मन्त्रीहरू डा रामशरण महत, स्वर्गीय पुष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य लगायतलाई विपक्षी बनाएको थियो। पूर्व मन्त्री मध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ। उहाँ त्यसबेला पर्यटन मन्त्री हुनुहुन्थ्यो। त्यस्तै कंग्रेस नेता रामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा हुनुहुन्न। ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
6: आजको गोर्खापत्र दैनिकमा सर्वोच्चको नजिर, शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनैतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाउनु राजनैतिक अधिकार संकुचित हुने व्याख्या सर्वोच्चको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेद्वारको योग्यताका आधारमा नयाँ नजिर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरूङ, दीपक मनाङ्गेको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। अदालतले शुरू फैसला विरूद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्था समेतका आधारमा यो व्याख्या गरिएको हो। गोर्खापत्र दैनिकमा खबर छ।
5: फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिमाना असुली, कागजमा गिरफ्तारी, कान्तिपुर दैनिक खबर लेख्छ। जिल्ला प्रहरी कार्यालय रौतहटले 26 साउनमा 9 फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति जारी गर्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 प्रहरीले अदालत बाहिरै जरिवाना असुलेर छाडेको थियो। जिल्ला अदालत गौरको तहसील फाँटका नायब सुब्बा रविकान्त चौधरीका अनुसार पक्राउ परेका भनिएका सबै 6 कैद तोकिएकाहरू होइनन्। उनीहरूलाई विभिन्न मुद्दामा जरिवाना मात्र गरिएको हो। जरिवाना भएकाहरूलाई पक्राउ गरेको भने पनि अदालतमा बुझाउने गरेका छैनन्, जरिवाना लिएर छाड्ने गरेका छन् उनले भने। खोजी गर्दा प्रहरीले अदालतमा जरिवाना रकम भने दाखिला गरेको देखिएको छ। प्रहरीले उल्लेख गरेका मध्ये हात हतियार सम्बन्धी कसुरमा 11 महिना 12 दिन कैद सजाय भएका वीरेन्द्र राउत, सवारी ज्यान मुद्दामा 3 वर्ष कैद सजाय भएका खोबारी शाह, सोनार र शिवमंगल प्रसाद कुशवाहलाई मात्र अदालतमा उपस्थित गराइएको थियो। प्रहरीले फरार आरोपित पक्राउ भन्दै सार्वजनिक गरेको सूचीमा चन्द्रपुर चारकी पूजा पराजुलीको नाम छ चेक अनादर मुद्दा खेतीकी पराजुलीको पसलमै पुगेर प्रहरीले जरिवाना असुलेको थियो। त्यस बापत रसिद समेत थमाएको थियो।
6: नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। अब बन्ने विद्यालय विधेयक ऐन विद्यार्थी केन्द्रित बाल मैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड़ दिएको छ। सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा अध्ययनरत बाल बालिकाको शिक्षाको दायित्व पनि राज्यले नै लिनुपर्ने सुझाव उनीहरूले दिएका छन्। सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनका सन्दर्भमा आइतबार काठमाण्डमा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृह कार्य विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थापन विषयक परामर्श गोष्ठीको आयोजना गरिएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा हालै मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा नीति संवादबाट प्राप्त सुझाव तथा निष्कर्ष प्रस्तुत गर्दै सरकारवालाहरूसँग छलफल गरेको थियो। मन्त्रालयले विद्यालय शिक्षा सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा विधेयकको मस्यौदा तयार गरिरहेको र त्यसैका सन्दर्भमा गोष्ठी आयोजना गरिएको मन्त्री पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले जानकारी दिएका छन्। नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा खबर छ।
5: नेपालको ऊर्जा तथा आर्थिक नीतिमा मन्त्रीहरू बीचमै विरोधाभास देखिएको छ। बजेट मार्फत सरकारले बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेर घरायसी तथा अन्य उपभोक्तामाथि अतिरिक्त करको भार थोपरेको थियो। यता ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराट भक्त श्रेष्ठले भने वर्षायामको अतिरिक्त बिजुली खपत गराउन महसूल घटाउने र सहुलियत दिने तयारी गर्नुभएको छ। सरकारले गत जेठ 15 गते प्रस्तुत गरेको आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयकमा विद्युत खपतमा कर लगाउने निर्णय गरेको थियो, जसमा मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि थपिएको अतिरिक्त युनिटमा 5% दरले भ्याट लाग्ने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागको व्याख्या अनुसार घरायसी बाहेक अन्य औद्योगिक व्यापारी लगायतका क्षेत्रहरू तथा सिंचाई खानेपानी र चार्जिङ स्टेशन जस्ता क्षेत्रमा 13% भ्याट लागू हुनेछ। अर्थले कर लगाउने ऊर्जाले महसूल घटाएर सहुलियत दिने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
6: बिजुली सम्बन्धी नै खबर आजको कान्तिपुर दैनिकमा पनि छापिएको छ। नेपाली बिजुलीको सदाभार बजार भारत बल्ला शीर्षकमा खबर छापिएको छ। आगामी 1 दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट हुनेछ। 19 पुष 2080 नेपाल र भारतबीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछ। तर भारतलाई नेपाली बिजुलीको सदाभार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था छैन। कारण हो, भारतले बढ़दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। भारतलाई 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसके पनि त्यस अनुरूप भारत र बंगलादेशसँग मध्यकालीन दीर्घकालीन पीपीए अर्थात विद्युत खरिद सम्झौतामा सरकारले जोड़ दिनुपर्ने पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ बताउँछन्। आजको कान्तिपुर दैनिकमा नेपाली बिजुलीको सदाबहार बजार भारत बल्ला शीर्षकमा मुख्य खबर छापिएको छ।
5: बैंकमै थुप्रिए 9,500 मेगावाटका आयोजना शीर्षकमा अभियान आर्थिक अभियान राष्ट्र दैनिकमा खबर छापिएको छ। सरकारले विकासका लागि आयोजना बैंकमा राखेका जलविद्युत आयोजनाको कुल क्षमता 9,457 मेगावाट पुगेको छ। तर ती आयोजनाहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट निजी क्षेत्र मार्फत विकासमा लैजाने काम सुस्त छ। सरकारले एकातिर नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पत्र जारी गर्न रोकेको छ भने अर्कोतिर आयोजना बैंकमा रहेका आयोजनालाई प्रतिस्पर्धाबाट निर्माणतर्फ लैजाने प्रक्रिया पनि अपेक्षित रूपमा अघि बढ़न सकेको छैन। यसले अध्ययन भएका हजारौं मेगावाट क्षमताका आयोजना विकासमा जानुको सट्टा सरकारी सूचीमै सीमित हुने अवस्था सृजना गरेको छ।
7: इन्टर
6: इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। हरेक कामलाई डिजिटल मैत्री बनाउने अभियान सहित अगाडि बढ़िरहेको सरकारले आगामी 5 वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्याण्डको इन्टरनेट विस्तार गर्ने भएको छ। एकीकृत दूरसंचार नीति 2083 मसौदा सार्वजनिक गर्ने क्रममा नेपाल दूरसंचार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेटको पहुँच बढ़ाउने, शुल्क घटाउने र डिजिटल नेपालको लक्ष्य हासिल गर्ने